0: त्यसको अभिभावक बन्ने हैसियत अब गगनजीले राख्नुपर्छ भन्ने मेरो मान्यता।
1: अब एउटा कुरा के छ भने कङ्ग्रेसभित्रको यो 15 महाधिवेशनबाट पनि एक किसिमका वितृष्णाहरू र आन्तरिक रूपमा चाहिँ मतभेदका श्रृङ्खलाहरू सुनिए। हामीले 15 महाधिवेशन स्थलभित्रै पनि जाँदाखेरि र यसलाई प्यानल नबनाउने संस्थापन र इतर पार्टीमा बन्दैन भन्ने खालको स्थिति बन्दै गर्दाखेरि सभापतिमै पनि प्रतिस्पर्धा गरेका व्यक्तिले 375 मत ल्याउनु
2: कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: सर्पको टोकाइबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौँ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौँ। सम्भव भएसम्म भुइँमा नसुतौँ। झुल लगाएर सुत्ने बानी गरौँ।
4: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौँ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौँ। वरपर घाँसपात र झारपात काटेर सफा राखौँ। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदिई स्थिर राखौँ। काट्ने, चुस्ने र बाँध्ने नगरौँ। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौँ। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउँ।
5: सार्वजनिक हितका लागि उज्यालोको

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
5: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
6: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। दशैं तिहारका लागि चीनबाट ल्याउन लागिएका लत्ता कपडा, जुत्ता चप्पल, विद्युतीय सामग्री र सजावटका सामान उत्तरी नाकामै अड्किएका छन्। सामान बजारमा आउने बेला प्रमुख मार्ग अवरुद्ध हुँदा एकातिर व्यापारीको लगानी फस्ने सम्भावना छ भने अर्कातिर चाडपर्वको बजार महँगिएको छ। किसानले पनि आफ्नो उत्पादन खेतमै बिक्री गर्दा पाउने शुद्ध मूल्य अर्थात् फार्म गेट मूल्यको वृद्धि दर 8 वर्ष यताकै न्यून भएको छ। तर त्यही कृषि उपजका लागि उपभोक्ताले भने किसानले पाउने मूल्यभन्दा कैयौँ गुणा बढी तिर्नु परेको सरकारी प्रतिवेदनले देखाएको छ। यसले कृषि उपजको आपूर्ति श्रृङ्खलामा रहेका विभिन्न तहका बिचौलिया मध्यस्थकर्ताले नाफा लिइरहेका देखिएको छ। किसानले थोरै मूल्य पाउँदा उपभोक्ताले भने निकै बढी मूल्य तिर्न बाध्य भइरहेको राष्ट्रिय तथ्याङ्क कार्यालय का उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले बताउनुभयो। सरकारी प्रतिवेदन अनुसार नेपालमा कृषि उपज किसानबाट उपभोक्तासम्म पुग्दा 7 तहसम्मका बिचौलियाबाट गुज्रिन्छ। यसले उपभोक्ताले तिर्ने मूल्य किसानले खेतमै पाउने मूल्यभन्दा 7 गुणासम्म बढिरहेको देखाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अध्ययनले मकवानपुर र धादिङ जस्ता जिल्लाका किसानले प्रति किलो 25-35 रुपियाँमा बिक्री गर्ने तरकारी काठमाडौँ उपत्यकामा खुद्रामा 125 रुपियाँसम्म बिक्री हुने गरेको देखाएका छन्।
6: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा क्षेत्रमा आक्रमण रोक्ने विषयमा युद्ध विराम गर्ने सहमति भएको दावी गर्नुभएको छ। यसबारे रुसले औपचारिक प्रतिक्रिया भने नदिएको बीबीसीले जनाएको छ। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने ट्रम्पको घोषणाबारे आफूले पनि समाचारबाट जानकारी पाएको बताउनु भएको छ। उहाँले रुस ऊर्जा क्षेत्रसँग सम्बन्धित युद्ध विरामका लागि सहमत भए युक्रेन पनि त्यसका लागि तयार रहेको प्रतिक्रिया दिनुभएको खबरमा उल्लेख छ। सामाजिक सञ्जाल एक्समा लेख्दै जेलेन्स्की ऊर्जा युद्ध विराम प्रति समर्थन जनाउनु भएको छ। उहाँले युक्रेन युद्ध विरामको पक्षमा रहेको र रुसले पनि त्यसलाई समर्थन गर्नुपर्ने बताउँदै यसबारे अमेरिकी पक्षबाट विस्तृत जानकारीको प्रतीक्षा गरिरहेको उल्लेख गर्नुभएको छ।
7: अब खेल खबर। आइसिसी क्रिकेट विश्वकप लिग टूमा रोहित कुमार पौडेलको ऐतिहासिक शतकसँगै नेपालले क्यानाडालाई 24 रनले पराजित गरेको छ। ओमानको अल अमिरातमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा सबै विकेट गुमाएर 235 रन बनाएको थियो। 236 रनको लक्ष्य पछि आएको क्यानाडा 48 ओभर 4 बलमा 211 रनमा समेटियो। रोहितले 101 रनको योगदान दिए। यो सँगै रोहित एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 3 शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन्। रोहितले 125 बलमा 8 चौका र 1 छक्काको मद्दतमा 101 रन जोडेका हुन्। एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो 3रो शतक हो। यसअघि उहाँले त्रिवी क्रिकेट मैदानमा पपुवा न्युगिनी र दुबईमा संयुक्त अरब इमिरेट्ससँगको खेलमा शतक बनाउनु भएको थियो। नेपालले सुरुवाती 3 विकेट छिट्टै गुमाएपछि रोहितले बासिर अहमदसँग 4थो विकेटका लागि हिजो 77 रनको साझेदारी गरे। बासिरले 30 रन जोडेका छन्। यस्तै गुलसन झाले 34 बलमा 4 चौका र 3 छक्कासहित 48 रन बनाए। नेपालका लागि अन्य ब्याट्सम्यानहरूले उल्लेखनीय योगदान दिन नसके पनि रोहितको शतकले टोलीलाई जित दिलाउन महत्त्वपूर्ण योगदान दियो। यस्तै सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी र नन्दन यादवले 2-2 विकेट लिएका छन्। जितसँगै नेपालले लिग टूमा 33 खेलबाट 12 जितसहित 26 अङ्क जोडेको छ। नेपाल तालिकाको 6ठौँ स्थानमा उक्लिएको छ भने पराजित क्यानाडा 25 अङ्कसहित 7औँ स्थानमा झरेको छ। जितसँगै विश्वकप लिग टूमा नेपालले अङ्क तालिकामा सुधार ल्याएको हो।
6: पाया कैरनमा अब केही खबर संक्षेपमा। आज कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी क्षेत्रका साथै लुम्बिनी प्रदेशको हिमाली थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी तथा लुम्बिनी प्रदेशको पहाडी एक दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पछिल्लो 12 घण्टाको अवधिमा बागमती गण्डकी कर्णाली र सुदूरपश्चिमका पहाडी केही ठाउँमा छिटपुट पानी परेको छ।
7: सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष सुरु भएको झण्डै 3 महिना बित्न लाग्दा घाटा बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले हिजो प्रदेश सभा बैठकमा 37,70,39,66,000 रुपियाँको बजेट प्रस्तुत गर्नुभयो।
6: समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सम्बन्धित सहकारी संस्थाका बचतकर्तालाई आफ्नो माग दाबीको विवरण अद्यावधि गर्न आग्रह गरेको छ।
7: सुन तस्करीको जालो भत्काउन पटक पटक ठूला अनुसन्धान गर्नका साथै संगठित गिरोहमा संलग्न माथि मुद्दा चलाउँदा पनि तस्करी रोकिन सकेको छैन। पछिल्लो 1 दशकमा देशमा हवाई र स्थल मार्ग हुँदै तस्करी गरेको 579 किलो 218 ग्राम सुन बरामद भएको खबर कान्तिपुरमा छ।
6: बिणा जोशीलाई यस वर्षको मदन पुरस्कार र किरण खरेललाई जगदम्बा श्री अर्पण गरिएको छ।
7: दशैं सुरु भएसँगै रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका नेपालीहरू घर फर्कन थालेपछि गड्डा चौकी नाकामा चहलपहल भएको छ। भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका नेपालीहरू चाडपर्व आएसँगै परिवारसँग मनाउन नेपाल फर्कन थालेका छन्।
6: र गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग अप्टिकल फाइबर निर्माणका लागि सम्झौता भएको छ। काया कैरनमा अब पालो उखानको
7: सहनेको घरवास कहनेको वनवास।
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
7: भोटेको सिकै झल्को दिने गरी बुढी गण्डकीमा बाढी, पूर्व सूचना प्रवाहमा फेरि पनि ढिलाइ। बाढीले घरखेत फूल र जलविद्युतमा क्षति पुगे पनि ठूलो मानवीय क्षति भने टर्यो।
6: बाढी प्रभावित जिल्लाहरू सडक सम्पर्कमा जोडिए। दशैंका लागि रुट पर्मिट खुला। दशैंका 6 दिन सरकारी अस्पतालमा ओपिडी सेवा बन्द हुने। आकस्मिक सेवा भने नरोकिने।
7: चिनिया सामान नाकामै रोकिँदा दशैं बजार महँगो। कृषि उपजमा उपभोक्ता मूल्य किसानले पाउने मूल्य भन्दा 7 गुणासम्म बढी।
6: रुस र युक्रेन ऊर्जा युद्ध विराम गर्न सहमत भएको ट्रम्पको दावी। रुसको औपचारिक प्रतिक्रिया आउन बाँकी। सहमतिका लागि तयार रहेको युक्रेन राष्ट्रपतिको भनाई।
7: र आइसिसी क्रिकेट विश्वकप लिग 2 मा नेपालले क्यानाडालाई हरायो।
6: र अन्त्यमा आजको कार्टुन। आज हामीले राजेश केसीले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौँ। यसमा संवाद छैन, दृश्य मात्रै छ। कार्टुनमा शक्ति राष्ट्रहरूको कारण हिमाली क्षेत्रले भोगिरहेको सङ्कट र नेपाललाई परिरहेको असर देखाइएको छ। यहाँ विश्वका शक्तिशाली देशहरूका झण्डाको लुगा लगाएर त्यस्तै आसनमा उपर खुट्टी लगाएर बसिरहेको पात्र मजाले चुरुड तानिरहेको छ। चुरुडको ठुटा हिउँको माथिल्लो चुचुरोमा पर्दा हिम पहिरो आएको छ अनि नेपाल जस्ता देशका मानिस पुरिँदै वा बग्दै गरेको दृश्य देखिन्छ। यसको अर्थ विश्वका ठुला शक्तिहरू आफ्नो भू राजनीतिक स्वार्थको प्रतिस्पर्धा र खेलमा व्यस्त छन्, तर त्यसको बिचमा हिमालय र त्यहाँ बस्ने सामान्य मानिस भने प्राकृतिक विपद र वातावरणीय सङ्कटको मारमा परिरहेका छन्। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। ओमालेको या शुद्धिकरण गरेको पानी

0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73089 98 0974 46 142 र 98 491 95 225।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98551584, 98651549998।
5: मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो, तर
6: तर के डियर,
5: आजै गएर कहाँ बस्ने हो र?
6: त्यसको लागि नो टेन्सन डियर, एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि।
7: चापागाई सप्लायर्स कृतनपुर बजार माडी,
8: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने, कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ।
7: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451575518 र 98027575518।
9: तपाईँ उत्कृष्ट, तपाईँको विचारलाई, तपाईँको घर उत्कृष्ट, तपाईँको फर्निचर फर्निचर,
10: त्यसैले विचार गर्नुहोस्, जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस्। सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
11: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक

0: छाडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेकमाई नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
1: सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852 0 28 40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
2: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई टेकमाइललाई।
3: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमानी होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने।
4: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर।
0: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
5: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
0: ग्रुप राइटर नरेश महतो गीता महतो
6: सम्पर्क 97625 73 09 98 0974 46 182 र 98491 95 225
7: चारो बहस नेपाली बहस यस नेपाली बहस का साथ मा प्रीति तयारी छौ छौ
8: ग्लोबल आईडी बैंक सबैका लागि बैंक
9: पीस होम इंटरनेट।
10: यतिखेर हाम्रो बेसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं रासपाका विज्ञान सूचना प्रविधि नवप्रवर्तन तथा स्टार्टअप विभागको प्रमुख आनन्द बहादुर चन्द प्रत्यक्ष सम्पर्कमा जोडिनु भएको छ। चन्दजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार गुड मर्निङ।
11: धन्यवाद नमस्कार।
10: क्यान्डिडेट क्लब तपाईँ सुदूरपश्चिममा हुनुहुन्छ सुदूरपश्चिम दौडामा हुनुहुन्छ नेता कार्यकर्ताहरूले नागरिकहरूले जसरी तपाईँहरूलाई चाहिँ फागुन 21 अपेक्षा गरेर दुई तिहाई नजिकको सरकारमा पुर्याउनु भयो अहिले नागरिक र कार्यकर्ताको भनाइ के छ सुदूरपश्चिमै लिएर के भन्छन् तपाईँहरूलाई त्यहाँ घुम्दै गर्दाखेरि बताउनुहोस्।
11: अब अहिले हामी म चाहिँ अहिले डोडेलधुरामा छु। डोडेलधुरामा हामी विभिन्न पालिका अथवा जनसम्पर्कमा जाँदाखेरि एउटा त अब राष्ट्रिय स्वतन्त्र पार्टीले अबको कार्यदिशा के हुन्छ कसरी राष्ट्रिय स्वतन्त्र पार्टी जान्छ दोस्रो कुरा चाहिँ स्थानीय निर्वाचनमा तपाईँहरूको पार्टीले जनप्रतिनिधिहरूको छनौटको विधि के हो क्यान्डिडेट क्लब मात्रै होइन उनीहरूले क्यान्डिडेट क्लब त्यति धेरै नबुझे भए पनि कसरी जनप्रतिनिधि छनौट हुन्छ र त्यो जनप्रतिनिधि हाम्रो साझा जनप्रतिनिधि हुन्छ कि हुँदैन भन्ने कुराको चाहिँ मेन मुख्य चासोको विषय बनेको देख्छु मैले।
10: अब सुदूरपश्चिममा जाँदै गर्दाखेरि कैलालीबाट निर्वाचनमा विजय हुनुभयो। सुदूरपश्चिम हिमाल पहाड र तराई सम्मिश्रित एउटा प्रदेश हो त्यसका धेरै सम्भावनाहरू छन् त्यसलाई चाहिँ हामी भर्जिन ल्यान्डका रूपमा पनि भन्न सक्छौँ यो पर्यटनका हिसाबले। त्यहाँ पुग्दै गर्दाखेरि तपाईँलाई हुन त अब त्यहाँको जन्मथलो त्यहाँ भए पनि कर्मथलो अलिक बढी अरू अरू ठाउँतिर भयो होला के सम्भाव्यता छ सुदूरपश्चिमको आज त्यहाँ घुम्दै गर्दा?
11: अब सम्भाव्यता त त्यही भएर मैले पार्टीको उद्यमशीलता र नवप्रवर्तन विभागको जिम्मा लिएको छु अथवा पाएको छु र त्यसैमा अहिले हामीले चाहिँ यहाँको कृषि जो चाहिँ उच्च पहाडी र हिमाली भेगका जो उत्पादनहरू छन् त्यो उत्पादनहरूलाई चाहिँ हामीले बजारीकरण गर्ने त्यो उत्पादनहरूमा चाहिँ अझै त्यसलाई चाहिँ अर्ग विषादी रहित प्रडक्टहरू उत्पादन गर्ने र त्यसलाई चाहिँ बजारमा लगेर त्यसलाई चाहिँ प्रडक्ट डिफ्रेन्सिएसन कसरी गर्ने भन्ने कुराको पनि बहस हामी सँगसँगै गरिरहेछौँ र सुदूरपश्चिममा वन जङ्गल पनि धेरै भएको जडीबुटी पनि धेरै भएको र पानीको स्रोतहरू पनि सामान्यतया धेरै स्रोतको पनि त्यति धेरै कमी नभएको हुँदाखेरि यहाँको बजार यहाँको उत्पादन बजार चाहिँ कम भएको तर उत्पादन चाहिँ राम्रो गर्न सकिने अवस्था छ। तर सँगसँगै एउटा च्यालेन्ज के छ भने यहाँबाट चाहिँ अलिकति माइग्रेसन बढी भएको हुनाले पहाडमै हामी कसरी युवाहरू रोक्न सक्छौँ कसरी उद्यमशीलता विकास गर्न सक्छौँ र कसरी कृषि तथा कृषि उपजहरूलाई चाहिँ हामी कसरी देशभरि अथवा अन्तर्राष्ट्रिय जगतमा यसलाई लान सक्छौँ भन्ने कुराको बहस पनि सँगसँगै चलिरहेछ गरिरहेछ।
10: अब अहिले सुदूरपश्चिममा पुग्दै गर्दाखेरि चाडबाडको बेला पनि छ बडा दसैँको आज दोस्रो दिन हामी ब्रह्मचारिणीको पूजा अर्चना गर्दैछौँ। अब देशमा एक किसिमको बाढीको बितण्डाले कहरमा पनि छ त्यति उल्लास नभए तापनि सुदूरपश्चिम जान चाहिँ अलिकति समस्या छ हवाई टिकटहरूको बारेमा त्यहाँ अलिकति महँगी भयो भनेर गुनासो आउँछन् सुदूर अब दूर नै झिक्कै झिक्कै माया तम्लाई भन्ने शब्दमा चाहिँ के छ अहिलेको अवस्थामा के समायोजन भयो भाडा दरहरू?

0: एकछिनमा म पनि अब जहाज चढेर नै आएको हुँ। त्यो बेला चाहिँ अलि जहाजको भाडा महँगो थियो, सुदूरपश्चिमेली नागरिकहरूले त्यसमा गुनासो गरेका थिए र त्यसैको आधारमा मैले प्रधानमन्त्रीज्यूलाई समेत एउटा पत्र लेखेको थिएँ। मैले सामाजिक सञ्जालमा पनि त्यो विषयमा कुरा उठाएको थिएँ। त्यसपछि मैले प्रधानमन्त्रीज्यूलाई त्यो दिन पत्र लेखिसकेपछि दुई घन्टाभित्रै प्रधानमन्त्रीज्यूले तत्पर निकायहरूलाई निर्देशन दिनुभयो र निर्देशन दिइसकेपछि एउटा वैज्ञानिक आधारमा मूल्य समायोजन गरेर हवाई भाडा घटाउने भन्ने निर्देशन भएको थियो। त्यो अनुसार बुद्धहिरले त 10,800 गरिरहेछ, तर केही अरू एयरलाइन्सहरूले चाहिँ कमसेकम 22,800 चाहिँ 16,000 अधिकतम मूल्य 16,000 भन्दा बढी नलिने चाहिँ अहिलेको अवस्था रहेको छ।
1: अब तिन दिन अगाडि तपाईँले यहाँ लेख्नु भएको रहेछ, धनगढी हवाई भाडा अत्याधिक महँगो भएको विषयमा सुदूरपश्चिमवासी नागरिकहरूको गुनासोलाई गम्भीरतापूर्वक लिएर प्रधानमन्त्रीज्यूको निर्देशनमा सम्बन्धित निकायले तत्काल पहल थालेकोमा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु भनेर आवाज उठाउनुभयो। त्यसको रेस्पोन्स चाहिँ विदिन 2-3 घन्टामा भयो भन्दै गर्दाखेरि अहिले नागरिकले चाहिँ सस्तो भाडादरमा वा चाहिँ तोकिएकै भाडादरमा चाहिँ आवाजावत गर्न पाइरहेका छन् भन्ने कुराको ट्याली गर्नु भएको छ, बुझ्नु भएको छ?
0: त्यो अनलाइन हेर्ने हो टिकट कति भएको छ भनेर, त्यसपछि मैले अब मान्छेहरूलाई त सोधेको छैन, मैले चेक गरेर हुन्छु। बुद्ध एयर र त्यसको श्री एयरलाइन्स दुईवटा एयरलाइन्स आउँछ, त्यसको चेक गरेर हुन्छु। अब सिटहरू त पाइरहेछ छैन थाहा छैन, तर अधिकतम मूल्य चाहिँ 16,000 भन्दा माथि भएको चाहिँ छैन।
1: अब अहिले यो सुदूरपश्चिमको बेरोजगारी, त्यहाँको चाहिँ अलिकति अशिक्षा, त्यहाँको भौगोलिक धरातलले पनि मानिसहरू चाहिँ अलिकति पहाडमा बस्नुपर्ने, स्वास्थ्य उपचारदेखि लिएर शिक्षाका कैयन कुराहरूमा चाहिँ सुदूरपश्चिममा अझै पनि केही अभावका विषयहरू पनि देखिन्छन्। अब यो त्यहाँको रोजगारी स्थापना गर्ने प्रदेश र स्थानीय तहसँग चाहिँ अलिकति नजिक भएर कोर्डिनेसन गर्ने दुईटै नजिकको सरकारको एउटा प्रतिनिधिका हैसियतले चाहिँ के गर्दा सुदूरपश्चिम साँच्चै सुदूरपश्चिम बन्छ, ब्युटिफुल बन्छ, भर्जिन ल्यान्डलाई कसरी जोगाउन सकिन्छ भन्ने केही छ यहाँसँग?
0: अहिले चाहिँ हामी अब स्वास्थ्यमा त हामी पहिलेदेखि नै पछाडि हौँ। सुदूरपश्चिम देशकै सबैभन्दा पछाडि रहेको प्रदेश हो, किनकि हामीसँग अहिलेसम्म चिकित्सा शिक्षा सुरु भएको 49 वर्षसम्म पनि हामी कहाँ चाहिँ चिकित्सा शास्त्र एमबिबिएसको पढाइ सुरु भएको छैन। बल्ल अब अहिले गेटामा सुरु हुने तर्खरमा छ। जिल्ला अस्पतालहरू भनौँ, अरू अस्पतालहरूको पनि अवस्था दयनीय छ। गरिबी 34.16% छ। अब स्कुलको विद्यार्थीहरूको ड्रप रेट चाहिँ करिब करिब 12 कक्षा पुगुन्जेलसम्म 70% बढी छ। यो यावत समस्याहरू छन्। त्यही भएर अहिले चाहिँ हामी सुदूरपश्चिम मोडल अफ हेल्थ साइन्स, सुदूरपश्चिम मोडल अफ उद्यमशीलता स्टार्टअप इन्क्युबेसन, सुदूरपश्चिम मोडल अफ इनोभेसन, यस्तो कुराहरूमा चाहिँ म काम गरिरहेको छु।
1: र अब जाँदा जाँदै यो दसैँको सम्मुखमा पनि छौँ, कतिपय हिसाबले चाहिँ बाढी पहिरोको वितण्डा एकापट्टि पनि छ। के छ सन्देश आम देशवासी नागरिकहरूलाई, किनभने 350 भन्दा बढी रेडियो र एफएम स्टेसनदेखि लिएर धेरै ठाउँबाट हामीले सुनिराख्नु भएको छ, के भन्न चाहनुहुन्छ?
0: सबैभन्दा पहिले त सबैलाई बडा दसैँ र दीपावलीको शुभकामना भन्न चाहन्छु। अब म पनि यो पवित्र दीप भूमिमा आएको छु। हामी सबै अहिले एउटा फेस्टिभ मुडमा छौँ, दसैँ मनाउने मुडमा छौँ। हालाकि देशमा बाढी पहिरो अरू दैवी प्रकोप विपदजन्य कुराको हामीले सामना गरिरहेका छौँ, तैपनि अब सबैलाई बडा दसैँको शुभकामना भन्न चाहन्छु। तपाईँहरू सबैको दसैँ शुभ होस्।
1: यहाँको पनि त्यो अभियान सफल बनोस्, शुभकामना छ, समय दिनुभयो, धेरै धेरै धन्यवाद। चन्द्रजी नमस्कार। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आनन्द बहादुर चन्द आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुन्छ।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
2: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
3: के तपाईं इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईं हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढ़ को सह डीलर का रूप में माड़ीसाथ कीर्तनपुर स्थित कुंवर मोटरसाइकिल वर्कशप में विभिन्न किसिम का चार्जिंग स्कूटर साइकिल र ई रिक्शा को बिक्री शुरू भइसकेको छ। आज संपर्क गर्नुहोस्।
1: प्राध्यापक डाक्टर गान्धी पण्डित हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरुले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। न्यायालयमा चाहिँ अहिले के हुँदैछ? न्यायाधीशहरू पनि त्राइमाममा जस्तो छन्, सरकारले चाहिँ धरपकड गरिरहेछ। पूर्व प्रधान न्यायाधीशलाई नै घरैबाट गिरफ्तार गरेर लग्यो, त्यस पछाडि चाहिँ छोड्यो, घरमा खान तलासी छ। वनको बाघले भन्दा मनको बाघले खाइरहेछ कि क्या हो सरकारलाई भन्ने खालका पनि प्रश्नहरू उठेका छन्। के छ तपाईँको यसमा विचार?
4: खेमजी, सर्वप्रथम यो हामीलाई एउटा भाष्य के बताइयो भने न्यायाधीश सूचक न्यायपालिकाको नाममा न्यायाधीश चाहे पदमा बसे होस् या पदबाट हट्यो होस् उसलाई कसैले कारवाही गर्नु हुँदैन। त्यो कारवाही गरियो या उनीहरूले के भन्यो भने घुमाउने पाराले अन्य कार्यवाहक न्यायाधीशको कार्यक्षमतामा कति क्षमतामा पनि प्रभाव पार्ने हुने जुन भाष्य बनाएको छ त्यो गलत हो। नेपालको संविधानले धारा 100 पद मुक्त हुने अवस्था हुँदै गरेर के गर्यो भन्दा कुनै पनि चाहिँ प्रधान न्यायाधीश र सर्वोच्च न्यायाधीशको हकमा चाहिँ खराब आचरणमा पहिला महाभियोग प्रसारबाट कारवाही गर्ने होइन, यदि महाभियोग प्रसार लागेको छैन भने पनि त्यहाँ लाएर मजबुत भएको छ भने पनि धारा 101 उपधारा 8 के भन्यो भन्दाखेरि पछि पदमुक्त भएपछि अन्य कुनै तरिकाबाट उसलाई चाहिँ पदबाट हटेपछि उसलाई चाहिँ के अरे सङ्घीय कानुन कारवाही गरेर छुट के अरे पाउने छ भने लेख्यो। त्यसै गरिकन यो देख्नु 78 अनुसन्धान आयोग 2048 दफा 29 के भन्यो भने अवकाश प्राप्त व्यक्ति उपलब्धता चलाउन सकिन् भनेर यो ऐनमा त्यसरी कुरा लेखेको भए पनि प्रधान न्यायाधीश वा अन्य पदमा भएका व्यक्तिलाई यदि त्यही सर्वोच्च अदालतको अनुसार चाहिँ महाभियोग प्रस्ताव लगाएर मात्रै हटाउनु पर्ने अवस्था रहेछ भने उनलाई महाअभियोगको प्रस्ताव लगाएको छैन तर उसले अभियोग गरेको देखियो प्रचार गर्यो भने उ पदमुक्त भएपछि उसलाई कारवाही गर्न सकिन्छ भन्ने कानुनले छुट दियो र संविधानको धारा 239 पनि अख्तियार दुर्पयोगलाई अनुसन्धान दियो। भन्नुको अर्थ आजको दिनमा हिजो जुन छोडेर संसार हुनु त अहिले सरकारले नै भन्दाखेरि हामीलाई सुरक्षाको लागि हामी गएका हौँ, सुरक्षाको लागि जाँदै गर्दा भएसित अरू अनुसन्धान गर्दै जाँदाखेरि यस्ता चाहिँ कसुरमा संलग्न भएको कुरा देखियो। अहिलेसम्म के अरे उहाँको अनुसन्धान मात्रै रहेछ, प्रमाणितहरू पुष्टि भइसकेको छैन। तर हिजो जति फुलकोटले हतार हतारमा प्रधान न्यायाधीश जानै हुँदैन, त्यो संविधानको उल्लङ्घन हो, न्यायपालिका सूचक हटाउनु भन्नु मिल्यो। संविधानमै के लेखिएको छ भने बरु के भनेको छ भने खराब आचरणमा उच्च अदालत जिल्ला अदालतको हकमा चाहिँ न्याय परिषदले कारवाही गरेर पदबाट मुक्त गर्न सक्ने र अरू हकमा चाहिँ यो खराब आचरण भनेको चाहिँ के पर्छ भ्रष्टाचार सम्पत्ति सिद्धिकरणको हकमा चाहिँ ऊ पदमा भइन्छ महाभियोग लगाएर हटाउन सक्ने भयो। महाभियोगबाट हटेपछि पनि रेगुलर रूपबाट चाहिँ महाभियोगको चाहिँ चाहिँ हटाउनु पनि एउटा कुनै खर्चोट लाग्दैन। महाभियोगले एउटा पदमा राख्ने कि नराख्ने सन्दर्भमा मात्रै महाभियोग लगाउने, तर महाभियोग हटिसकेपछि संविधानको धारा 101 उपधारा 8 त्यसरी हटेभित्र सङ्घीय कानुनमा पनि लाग्नुपर्ने मुद्दा चलाउन सकिन्छ भन्यो। सम्पत्ति सुविधामा लाउनु सकिन्छ, भ्रष्टाचार भन्नुभयो। हिजोसम्म जनतालाई के धोका या के गलत फैमी पार्यो भने न्यायाधीशलाई चाहिँ छुटे हुँदैन, न्यायाधीश कानुनभन्दा माथि छ र जे पनि गर्नुहुन्छ। त्यति मात्र होइन, के अरे यो संविधानको धारा 121 के भन्यो भने प्रधान के अरे प्रधान न्यायाधीश वा न्यायाधीशको पदमुक्त हुने अवस्था भनेर फौजदारी उपदमा हुनाहुँदै फौजदारी खोसमा नैतिक कथनदेखि फौजदारी खोसमा अभियोग प्राप्त पुष्टिमा या उ सजाय पाएर उसको पदमुक्त हुनुहुन्छ भन्नुको अर्थ उनलाई नैतिक प्रथमदेखि फौजदारी मुद्दामा चाहिँ पदै हुँदा पनि कारवाही गर्नु पाउनु छ। त्यसै हुनाले आज के देख्छ यो कानुनको सबै व्यवस्थाले गर्दा यति भन्ने कुरामा न्यायाधीशलाई कारवाही गर, न्यायाधीशको स्वतन्त्रतालाई हरण गर भन्नु खोजेको होइन, तर न्यायपालिकाको स्वतन्त्रतालाई बचाउने काम सरकारको मात्रै होइन कि न्यायपालिकाको स्वतन्त्रताको अस्मिता बचाउने काम त आफ्नो आचरण चरित्रबाट पनि राख्नु पऱ्यो नि। न्यायाधीशको पनि दायित्व छ नि गलत गर्ने काम गर्न जाने, भ्रष्टाचार गर्ने, सम्पत्ति सिद्धिकरण जस्तो काम गऱ्यौँ भने त्यो न्यायाधीश हामीले छुनु हुँदैन भनेर यदि त्यो विरोध गरिन्छ भने अन्य न्यायाधीशहरूले के देखाउनु खोज्यो भने भोलि हामीलाई पनि कारवाही गरेर त्रिमुखीमा अहिले बोल्यो भने कार्यमा बच्न सक्छ कि भन्ने डर हो। त्यसैले त्यो अवस्थामा केही कानुन सम्बन्धित तरिकाले आज बादल सरकारले गरेको यति हदसम्म थाहा छैन, यति हदसम्म चाहिँ उचित छ। तर यति भन्दै गर्दा त्यो यो अनुसन्धान वा छानबिन गर्ने नाममा अदालतलाई घुमाउरो पाराले प्रभाव विचार पनि गर्नु हुँदैन, किनभने हामी रुल अफ लको हिमायती हौँ, स्वतन्त्र न्यायपालिकाको चाहिँ पक्षधर हौँ। त्यसैले स्वतन्त्र न्यायपालिकालाई असर गर्ने कुरा देखिन्छ भने अनुसन्धान गरेर रोक्नुपर्छ। तर के अरे स्वतन्त्र न्यायपालिकाको आचरण लाएर न्यायाधीश जे पनि गर्न सकिन्छ, जे पनि गर्न छुट्छ भन्ने कुरो।
1: एउटा तपाईँले भनेको कुरा एउटा होला, न्यायाधीशको पनि सम्पत्ति छानबिनदेखि लिएर चाहिँ अब गलत गरेका छन् कारवाही हुने कुरा त एउटा होला, तर यो धरपकडको जुन शैली छ, जुन तरिकाले चाहिँ सरकारले चाहिँ पक्राउ गर्यो, त्यो त्यो तरिका चाहिँ अलिकति मिलेन कानुन सम्बन्ध हिसाबले भन्ने पनि छ होइन।
4: जब अनुसन्धान गर्ने अधिकार दिन्छ कानुनले भने के हो धरपकड? अनुसन्धान भनेको अधिकारीले छुना पनि सक्छ, बयान दिनु पनि सक्छ, सबैले गर्न सक्छ। कानुनको अगाडि चाहे न्यायाधीश होस्, चाहे भूतपूर्व न्यायाधीश होस्, चाहे भुइँ मान्छे हुन्, कानुनको लागि समान हो नि त। फौजदारी कार्यविधि संहिताले कुनै व्यक्तिलाई अनुसन्धान गर्दा अनुसन्धान अधिकारले बयान लिन सक्ने, धरपकड गर्न सक्ने, उसमा चाहिँ हिरासतमा राख्न सक्ने अधिकार त छ नि त। त्यो गर्यो भने चाहिँ खालि न्यायाधीश उच्च पद भएमा त त्यो गर्दै हुँदैन, उनीहरू भागेर जाँदैनन् भने आफै अनुमान गर्ने कुरा त होइन नि, प्रमाण गर्छ अरूले गर्छ भन्ने कुरा भएन। कानुनको समानताको आधारले हेर्नु पऱ्यो हो, मलाई पनि थाहा छ यस्ता प्रधान न्यायाधीश न्यायाधीश जस्तो व्यक्तिलाई त्यसै धरपड गर्ने कुरा छैन। जहाँ तक धरपडको कुरा भन्नु त्यो तपाईँले भनेको कुरा हो, उसले चाहिँ सुरक्षा मागेको कुरा सरकारले भनेर सुरक्षा दिनु खोज्यो भन्यो, तोडिँदो संसदले मलाई सुरक्षा दिएको होइन, मलाई धरपड गरेको भने उहाँले बोल्नु भएन नि, तपाईँ कहाँबाट अनि धरपड भयो भन्ने कुरा अनुमान गर्ने उहाँको बारेमा त उहाँले बोल्ने कि तपाईँले बोल्नु, तपाईँ उहाँको वारिस होला भने म उहाँको वारिस होला, उहाँको विषयमा उहाँले बोल्ने होइन त।
1: अब न्यायाधीशहरूले त्यही भनिरहेछन् सर्वोच्च अदालतमा, अब कसको वारिस हो।
4: त्यसैले तपाईँले म गान्धी पण्डितलाई एउटा कानुनविदको नाताले जब मलाई तपाईँले इन्टरभ्यूमा चाहे टिभीमा चाहे गर्छु, म व्यक्तिगत धारणा राखेर बोल्दिनँ, म कानुन संविधान र तथ्यपरक रूपमा बोल्ने हुनाले म यो तथ्यपरक कुराले कहिले पनि मेटिँदैन। एउटा झुटलाई सयजनाले चाहिँ सत्य हो भनेर त्यो झुट कहिले सत्य हुँदैन, झुट भनेको झुटै हो, कानुनको व्यवस्था नै कानुन व्यवस्थै हो। त्यो राजनीति गरेँ होला, राजनीतिको कारणले मलाई बोल्नु दिएको छैन, म संविधानलाई कानुन बुझ्दै बसेको हुनाले आजको दिनमा भूतपूर्व न्यायाधीशलाई सम्पत्ति सिद्धिकरण चाहिँ भ्रष्टाचारमा कारवाही गर्नु छ, र केवल अख्तियारले चाहिँ भ्रष्टाचार मात्रै कारवाही गर्न सक्छ, अन्य निकायले चाहिँ के गर्छ भने आफै अनुसार सम्पत्ति सिद्धि गर्ने कारवाही गर्नु छैन। तर प्रधान न्यायाधीश र सर्वोच्च न्यायाधीशको हकमा चाहिँ पदमा भइन्जेल गर्न पाइएन, तर अरू अरू न्यायाधीशको हकमा चाहिँ पदमा भइन्जेल उसले चाहिँ कारवाही गर्छ, न्याय परिषदले पदहरू हटेपछि अनि सम्बन्धित निकायले अनुसन्धान कारवाही गर्न चाहिँ नेपालको संविधान फौजदारी यो सम्पत्ति के अरे अख्तियार दुर्योग निर्माण आयोग 2048 दफा पच्चिसले पनि त्यो कुरालाई पुष्टि गरेको छ, र संविधानको धारा 300 जम्मै धाराले स्पष्ट के भनेको छ भने कोही पनि कानुनभन्दा माथि छैन, न्यायाधीश पनि कानुनभन्दा माथि होइन, कानुनभन्दा माथि त भगवान् पनि हुनु सक्दैन भन्ने
1: भनेपछि चोलेन्द्र शमशेर पक्राउ प्रक्रिया सबै मिलिया छ, एकदम ओके छ होइन।
4: म त के खान्छु भने स्वतन्त्र म यो स्वतन्त्र न्यायपालिकाको नामले अदालतमा भएको व्यक्तिलाई पनि ढाकछोक गर्नुपर्छ भन्ने पक्षमै होइन, म त भगवान् के प्रार्थना गरिरहेको थिएँ, उहाँले गलत काम गर्नुभएको छैन, खराब आचरण गर्नुभएको छैन, खालि हल्ला गरेको भोलि प्रमाणित पुष्टि गर्नु पनि जान्छु, किनभने त्यो पुष्टि भएर उहाँले सही काम गर्यो भने न्यायालयमा एकदम राम्रो हात हुन्छ। यदि भोलि प्रमाणित चाहिँ उहाँको चर्फ देखियो, नवराजीको त्यहाँ कलेक्सन देखियो, बिचौलिस देखियो, पैसाको लिन देखियो भने त ठुलो ठुलो घटना हो नि। सर्वोच्च अदालत या न्यायालयमा बिचौलिएको यत्रो चलखेल हुनुहुन्छ, यत्रो भ्रष्टाचार हुन्छ, जनतामा जनमान्छ, यदि त्यो प्रभाव पऱ्यो भने जनताप्रति जनआस्था जगमाउँदैन, र जुन दिन अदालत जनआस्था छ स्वतन्त्र न्यायपालिका बनाउँदैन अनि चलायन गभर्मेन्ट आउँछ। त्यसैले म बादेन सरकार जसले दुईटा बहुमत पाएको छ उहाँको दुईटा जिम्मेवारी छ, एउटा कसुरबाट सजाय पाउँदै त्यसलाई छोड्ने हुँदैन, तर त्यतिभन्दा चोक गर्ने नाममा स्वतन्त्र न्यायपालिकाको चाहिँ धरोहर या त्यसको आस्थामा जगाउने काम चाहिँ नगरोस् भन्ने मात्रै भन्नु पाएको।
1: अब एउटा कुरा चाहिँ जस्तो अहिले पछिल्लो समय सरकारले जुन किसिमका एक्सनहरू लिइरहेको छ, सरकार चाहिँ जुन किसिमले अगाडि बढिरहेको छ, बढ्न खोजिरहेको छ, यो प्रक्रिया विधिसम्मत छ, सबै कुराहरू एकदम ओके चलिरहेछ, एउटा न्याय
4: गर्नु छैन, उनीहरूको नियत ठिक होला, केही चिज गरौँला भन्ने होला, तर उनीहरू कानुनसम्म चलेको सिजनमा त अदालत हेरिहाल्छ नि, त्यसैले त स्वतन्त्र न्यायपालिकाको कुरा गऱ्यौँ नि त। अब अदालत हिजोभन्दा अलिक फरक परेर आफूलाई प्रस्तुत गर्यो, प्रधान न्यायाधीशहरू सर्वोच्च न्यायाधीशहरू प्रत्येक आदेश निर्णय चाहिँ रोक कुनै पनि चिजहरू आदेश जारी गर्दाखेरि हिजो गरेको कानुन आज उसले गरेका निर्णयलाई हेरेर एकदम संयमित अब चाहिँ सही तरिकाबाट निर्णय दिनुपर्छ, किनभने अब सबै उनीहरूको निवेश निर्णय आदेशहरू चाहिँ सोसियल मिडियामा जनताले सर्व हेर्न पाउने हुन्छ, त्यसैले यदि उनीहरूले गलत काम गरे भोलि सही तरिकाले सरकारले चाहिँ काम गरेको कुरा पनि अङ्कुशमा लाउनुपर्छ, सरकार चाहिँ जहिले पनि शक्तिको दुरुपयोग गर्ने चाहिँ अन्तर्राष्ट्रिय मान्यता हो, सरकारमा बसेको व्यक्तिले सकेसम्म आफ्नो लक्ष्य प्राप्त गर्न जानेर वा मिलाएर कार्यक्रम उल्लङ्घन पनि गरेर आउँछ, नगरी मैले स्रोत गरेर काम गरे आउँछ, त्यो अवस्थामा जाति काम भनेको चाहिँ न्यायालयको त्यसैले सर्वोच्च अदालत या अहिलेको सरकारले सबै काम गरेको कानुन सम्मतै छ र कानुनसँग गरिरहेको छ त भन्दिनँ म कानुनको विद्यार्थीहरू तपाईँले त्यसलाई टेस्ट चाहिँ गर्नुपर्छ, कहिले अहिले कानुनकै अनुसार गर्नुपर्छ पनि कानुन बुझेको छैन अदालतले अङ्कुश लगाउनुपर्छ, यो सामान्य कुरा हो। तर यति तर अहिलेको सरकारले तपाईँले भने चाहिँ आजको जे छ यति बादल सरकारले जुन अहिले चाहिँ भ्रष्टाचारको सम्बन्धमा जुडिसियलमा देखिएको घटनालाई जुन किसिमको खानु गरेको छ यो अदालतको मर्यादा हैसियतलाई असर नपारी गरेर निष्पक्ष सही प्रकारले अगाडि बढ्यो भने हामी सबैले समर्थन गर्नुपर्छ।
1: अब एउटा कुरा प्राध्यापक गान्धी पण्डितजी, देशको अवस्था चाहिँ अलिकति अप्ठ्यारो परिस्थितितर्फ छ, धेरैले आरोप चाहिँ आलोचनाहरू गरि पनि रहेका छन् या चाहिँ होइन कुन चल्यो के चल्यो कहाँबाट चल्छ देश, सिलिकन भ्यालीदेखि लिएर कता कताबाट देश चल्यो भनेर पूर्व गृहमन्त्री अस्ति भर्खरै मलाई भन्दै हुनुहुन्थ्यो हाम्रो के अरे ओमप्रकाश अरियालजीले नै भन्दा, अहिलेको सबै कुराहरू ओके छ फाइन छ देश सही ढङ्गले सही ट्र्याकमा सरकारका क्रियाकलापहरू सही हिसाबले अगाडि बढिरहेका छन्।
4: यसलाई दुई दुई पाटोबाट हेर्नुपर्छ, सुशासन भ्रष्टाचार अन्तको लागि सरकार निर्मम भएर अगाडि बढेको छ, केही खेरातुरा त्रुटि गल्ती गरे होला नयाँ सरकार छ त्यो बाहेक राम्रो गरेको, जहाँ तक सरकार जनतालाई भेट गरिदिनु पर्छ आर्थिक कला पानी गर्नुपर्ने कुरा केही कुरामा चाहिँ सरकारले जति असमन कानुनलाई संशोधन गरेर अर्थतन्त्रलाई गृहमा लिनुपर्ने लिन सकिरहेको छैन, त्यसका एउटा कारण उनीहरू नयाँ भएर यति धेरै अर्थतन्त्रबाट हामी तल भरेका छौँ कि त्यसलाई उचाल्न केही समय लाग्छ। सिकाइ कुरा मेकानिजम जो छ समृद्ध सरकारी समृद्ध अर्थ मन्त्रालय विभिन्न विभाग र मन्त्रालयका जुन कर्मचारीहरू छन् हिजोबाट केही परिपरिबाट ओरिएन्टेसन भएका कर्मचारी छन् उनीहरूले अहिलेको स्पिडहरू काम पनि गर्न सकिरहेका छन्, त्यसको ज्वलन्त उदाहरण हो अस्ति बङ्किलहरू भन्ने व्यक्तिलाई जुन समाप्ति हो कति निकेट गर्नुहुन्छ नि त भोलि कति निकेट गरे होला कति काम नगरे होला अहिले चाहिँ त्यसैले उनीहरूले अब दुई पैसा बुझ्ने दुई रुपियाँ ल्याउने गर्ने कुरा हो, तर यति भन्ने गरेर सरकार एकदमै सन्तोष हुने गरेर वाइ वाइ गर्ने गरेर चाहिँ आर्थिक चलचौ कर्म गरेको छैन, अर्थमन्त्रीले साथै राम्रो प्रयास गरिराख्नु भएको छ, ऊर्जा मन्त्रीले पनि ऊर्जा सम्बन्धी कुरामा राम्रो काम गरिरहेका छन्, केही कमजोरी छन् कमजोरीको बारेमा हामीले खबरदारी त गर्नैपर्छ। मलाई लाग्छ अब गति त बाजे सरकारले अब डेलिभरी अर्थतन्त्र चलावानी गरेको ठाउँमा अलिकति ध्यान दिनुपर्छ, राष्ट्र ब्याङ्कसित अब कस्तो थियो अर्थतन्त्रले कोर्डिनेसन गरेर हिजोको परिवारको जारी छ राष्ट्र ब्याङ्कलाई त्यहाँ पनि सुन्न पुनः सम्झ त्यहाँ सु पुनः ओरिएन्टेसन त्यहाँ दिनु जरुरी छ, राष्ट्र ब्याङ्क पनि हिजोको धारामा चलिरहेको छ त्यो बेखाली त्यस्तै छ, त्यसलाई सुधार गर्ने एकै दिनमा हुन सक्ने कुरा होइन, किनभने राष्ट्र ब्याङ्कको आर्थिक नीति र अरू कार्यक्रमलाई एकै दिनमा हराउन खोज्यो भने अर्थतन्त्र धराशय हुनसक्छ, न्यायजुन हिसाबले गर्नु पर्यो, तर त्यो पक्षमा अहिलेको गभर्नरले पनि त्यो प्रयास गर्दै हुनुहुन्छ, उहाँले अब अर्थमन्त्रीको भावना र सरकारको भावना बुझ्नु पर्यो र यी सरकारले पनि उसको सीमामा रहेर गभर्नरले गर्नुपर्ने सीमाभित्र रहेर उसलाई काम गर्ने महत्त्व दिनुपर्छ, मलाई त्यस्तो गऱ्यो भने अब चाहिँ अलिकति जनताले यसो आँखा उठाएर खबरलाई गर्न थालिसके बादल सरकार तिमीले डेलिभरीमा ढिलो गऱ्यौ डेलिभरी हाम्रा तिमीहरूले अझै पनि विश्वास छ तिमी गर्छौ भने तर ढिलो भयो ढिलो नगर भन्ने कुरा चाहिँ जनताले वार्निङ गर्न थाल्यो।
1: हस् रक्षा ब्याङ्कको महत्त्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, नमस्कार।
4: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो प्राध्यापक डाक्टर गान्धी पण्डित, राजनैतिक विश्लेषक एवं वरिष्ठ अधिवक्ता। आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ, खेम बम बिदा चाहन्छु, नमस्कार।
5: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु खानाको अर्डर कहीँ गरिएन, अब चाउमिन चित्त बुझाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ, यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ, लहिर जाऊ त्यतैतिर।
8: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
9: हेलो
10: हेलो बुढी, के छ खबर?
9: ठिकै छ, चलेकै छ।
10: ल भिडियो अन गर, तलाई हेरौँ।
9: भिडियो अनै छ त, देख्नु भएन र?
10: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
9: माडीको नेट यस्तै त हो नि।
10: के भन्छ यो माटीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
11: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
12: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-5970-0086
13: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई टेकमाइललाई
14: सुदेश टाइम चेक यस समय सूचकका साथमा
15: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठीक अगाडि सम्पर्क 056-5010-63-98-55-77-061 र 98-55-77-53
16: 24 घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-55-26-440
17: It's 7 o'clock. अहिले 7 बजेको छ।
18: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको।
19: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता।
20: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर। सोधे

0: नमस्कार। पार्टीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइव र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। भैरवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड माडी दुईको अध्यक्षमा खेमलाल पोखरेल पुनर्चयन हुनु भएको छ। संस्थाको 1900 वार्षिक साधारण सभा तथा विशेष अधिवेशनबाट नयाँ अध्यक्षमा खेमलाल पोखरेल सहित उपाध्यक्षमा अप्सरा पाण्डे, सचिवमा खेमप्रसाद पाठक र कोषाध्यक्षमा जगत प्रसाद पोखरेल सर्वसम्मत रूपमा चयन हुनुभएको हो। यस्तै सदस्यहरूमा जीवन गुरौ, निर्मला पोखरेल, कुलबहादुर विक, गंगा बहादुर अधिकारी, कमला अवस्था कोटी रहनु भएको छ। लेखा समितिमा केशवराज अधिकारी, ओमबहादुर भण्डारी र हिरा सापकोटा चयन हुनुभएको छ। सभाले नगरपालिकाको सहकारी सम्बन्धी नियम अनुसार विधान संशोधन गर्दै 21 सदस्यीय समितिलाई घटाएर 9 सदस्यीय नयाँ कार्य समिति बनाएको हो। कुल 4,27,74,122.64 कारोबार रहेको संस्थाले आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन समेत पारित गरेको छ। साथै मानव संशोधन व्यवस्थापन, आर्थिक तथा प्रशासनिक सम्पत्ति शुद्धिकरण सम्बन्धी र बचत तथा लगानी पहिचान गरी 4 कार्यविधि समेत पारित गरिएको जनाइएको छ। माडी क्याम्पसको सभाहालमा सञ्चालन गरिएको कार्यक्रम मार्फत उत्कृष्ट कृषकहरूलाई पुरस्कृत समेत गरिएको थियो। जस अन्तर्गत सहकारीमा सबैभन्दा धेरै दुग्ध संकलन गर्ने कृषकका रूपमा डिलीराम पराजुले, जीवन गुरु विनोद पौडेल र विमल आचार्य, घाँसमा आधारित पशुपालन गर्ने कृषकमा शान्ता पोखरेल, गुणस्तरीय दूध उत्पादन गर्ने कृषकमा मंगला देवी महतो, नियमित दूध संकलन गर्ने दलित प्रतिनिधिमा सरिता सुनार र जनजाति प्रतिनिधिमा ज्ञानु बोट, यसै गरी केन्द्रगत रूपमा सबैभन्दा धेरै दूध संकलन गर्नेमा शीतलपुर केन्द्रबाट उत्तक बहादुर कार्की, गौरीनगर केन्द्रबाट गीता सापकोटा, कीर्तनपुर केन्द्रबाट जित बहादुर जीसी पुरस्कृत हुनुभएको छ। कार्यक्रममा सहकारीका सदस्य, कृषक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। माडी नगरपालिका ती निश्चय सोमेश्वर मध्यवर्ती सामुदायिक वनको प्रतिनिधि सदस्यमा रामप्रसाद महतो सर्वसम्मत निर्वाचित हुनुभएको छ। नगरपालिका तीनबाट उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो। महतोलाई सबै राजनीतिक दलको समर्थन र प्रतिस्पर्धीको सहमतिका कारण उहाँ सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको हो। स्थानीय उपभोक्ताहरूले नयाँ नेतृत्वले सामुदायिक वनको व्यवस्थापन र संरचनालाई प्रभावकारी बनाउँदै उपभोक्ताको हितमा काम गर्ने अपेक्षा गरेका छन्। गण्डकीमा बाढी आएसँगै नवलपुरको नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। बाढीको जोखिमलाई ख्याल गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले जानकारी दिनुभयो। नदी तटीय क्षेत्रमा बिहानैदेखि माइकिङ गरेर स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको उहाँले बताउनुभयो। प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार नदी तटीय क्षेत्रका सर्वसाधारण, सपदाह क्षेत्र, व्यापार, माछा मार्ने, पौडी खेल्नेलाई सतर्कता अपनाउन आग्रह गरिएको छ। बुढी गण्डकी नदीमा आएको भीषण बाढीका कारण विकास हाइड्रो पावरको प्रसारण लाइनमा क्षति पुगेको छ। बाढीले नदी किनारै किनार रहेको प्रसारण लाइनका पोल र तार बगाउँदा आयोजनाबाट हुने विद्युत उत्पादन पूर्ण रूपमा अवरुद्ध भएको छ। आयोजनाका प्रबन्ध निर्देशक कृष्ण घिमिरेका अनुसार बाढीले विकास हाइड्रो पावरमा सामान्य क्षति पुर्याएको भए तापनि करिब 5 किलोमिटर प्रसारण लाइनमा क्षति पुगेको छ। यसै गरी नेपाली सेनाले गोर्खाको बुढी गण्डकी नदीमा आएको बाढीबाट प्रभावित 49 जनाको उद्धार गरेको छ। आइतबार सेनाले एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएको हो। नेपाली सेनाका 4 हेलिकप्टर र स्थल मार्गबाट खटिएको सुरक्षा टोलीले 49 जनाको उद्धार गरिएको हो। पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा आएको छ। धादिङको गजुरी गाउँपालिका 5 गलौदे स्थित पृथ्वी राजमार्गमा त्रिशुली नदीले कटान गर्दा सडक शुक्रबार भाँसिएको थियो। भाँसिएर अवरुद्ध भएको सडक दुईतर्फी सञ्चालनमा आएको हो। आइतबार दिउँसो 3:10 बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको जनाइएको छ। सडक सञ्चालनमा आएसँगै उक्त खण्डमा रोकिएका तथा आवाजावत गर्ने सवारी साधनलाई दुवैतर्फ चल्न सहज भएको छ। अर्थ मंत्रालयले आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट तथा कार्यक्रमलाई आम नागरिकलाई सहजै बुझ्न सक्ने गरी नागरिक बजेट सार्वजनिक गरेको छ। सरकारले बजेट वक्तव्य प्रस्तुत गरिएको करिब 2 महिनापछि असोज 24 गते पहिलो पटक नागरिक बजेट सार्वजनिक गरेको हो। बजेट प्रक्रियामा पारदर्शिता, सुशासन र नागरिक सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले प्रकाशित नागरिक बजेटमा स्रोत व्यवस्थापन, खर्चका प्राथमिकता र कर प्रणालीका मुख्य सुधारहरू समेटिएका छन्। नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न केवाईसी अध्यावधि गर्न तथा मोबाइल नम्बर परिवर्तन गर्न राष्ट्रिय परिचय पत्रलाई अनिवार्य शर्त बनाएको व्यवस्थालाई उच्च अदालतले बदल गरिदिएको छ। सर्वोच्च अदालतको न्यायाधीश दुई सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले अधिवक्ता सरिता अधिकारीले दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको उक्त बाध्यकारी व्यवस्था बदल गरी नागरिकता वा अन्य वैकल्पिक परिचय पत्रका आधारमा बैंकिङ सेवा नियमित गर्न परमादेश जारी गरेको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद व्यवस्थापनमा सरकार पूरा रूपमा सुकेको भन्दै तीव्र आलोचना गर्नुभएको छ। गोर्खाको बूढी गण्डकी नदीमा आएको बाढीपछिको अवस्थालाई लिएर सरकारको ध्यानकर्षण गराउँदै ओलीले राष्ट्रिय विपत्तिको समयमा समेत सरकारले सागुरो मन देखाएको आरोप लगाउनुभयो। पार्टीको मिशन जागरण अभियान अन्तर्गत आइतबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारी स्रोत साधनको दोहन भएको गम्भीर आरोप लगाउनुभयो। र प्रधानाध्यापकलाई कुटपिट गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। पक्राउ परेमा सुनसरीको बराहा क्षेत्र नगरपालिका साथ भएका 36 वर्षीय निशान दाहाल र सिन्धुलुको दुधौली नगरपालिका एक घर भएका 44 वर्षीय ध्रुव प्रसाद घिमिरे रहेका छन्। काठमाडौँको कपनमा रहेको बालुदार माध्यमिक विद्यालयको प्राङ्गणमा प्राध्यापकमाथि कुटपिट भएको सूचनाको आधारमा प्रहरीवृत्त बौद्धबाट टोली परिचालन भएको थियो। उक्त टोलीले दुईजनालाई पक्राउ गरेको हो। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
2: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
1: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
3: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
4: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
3: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
4: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, ईईजी, ईसीटी सहितको मनोरोग सेवा,
3: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
4: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
5: मौला कालिका अस्पताल, भरतपुर 11 बाइपास रोड। फोन 056-493-7738, मोबाइल 98550-88002।
6: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन,
7: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: 5.5 म्याग्निच्युडको भूकम्पे तरङ्ग ल्याउने के खसेको थियो बुढी गण्डकीमा? मनसुन याममा 3 ठुला बाढी
1: गाडी बगायो तिनका यार
2: कत्रो ठुलो आयो भाई
0: भोटेकोसी बाढीले 1450 को मृत्यु र 6000 विपत्ताको घाउमा खाटा नबस्दै कालीगण्डकी र बुढी गण्डकीमा पनि लेदो सहितको बाढी
1: आयो ठुलो आयो
3: झुलुङ्गी पुल अब लानु खोजिसके
0: श्रृङ्खलाबद्ध शोकको मारमा चाडबाड
4: दुई वर्ष हामीले भन्नु जाओस् भन्ने हिसाबले हामी गएको छैनौँ तर यहाँबाट कमान्ड गरेर चाहिँ हामीले सबै समयन्त्र चाहिँ परिचालन गरेका छौँ।
0: बुढी गण्डकीको बाढीले के बिगार्यो? वर्ष 2083 विपत्तिको वर्ष भएको छ। भोटेकोसी विपत्तिको आँसु सुक्न नपाउँदै घाउमा खाटा पस्न नपाउँदै कालीगण्डकी उर्लियो। भोटेकोसी बाढीले 1450 को मृत्यु पुष्टि भइसकेको छ। झन्डै 6000 विपत्ता छन्। कालीगण्डकीको भेलबाढीले पनि अकल पनि पीडा थमाएर गएको छ। आज बुढी गण्डकीले त्यस्तै रौद्र रूप देखाएको छ। मनसुन अवधिभित्रै भएका श्रृङ्खलाबद्ध विपत्तिले चाडबाड पीडाको मारमा परेका छन्। बुढी गण्डकीमा उर्लिएको लेदो सहितको बाढीले कम्तीमा 4 पुल बगेका छन्। आरुघाटको पुल पनि बाढीले बगाएपछि धादिङ लगभग टापुमा परिणत भएको छ, जहाँका अधिकांश सडक पहुँच टुटेका छन्। बुढी गण्डकीको भेलबाढीले 3 भन्दा बढी बजार क्षेत्रका घरहरू बगेका छन्। सिजनका बेला मनास्टो चक्रीय मार्ग अवरुद्ध हुन पुगेको छ। यस विपत्तिले 5 जना बेपत्ता बनाएको छ, जो बुढी गण्डकीको माथिल्लो जलाधार क्षेत्रमा चौरी हेर्न गएका थिए। गोठालाहरूसँगै 100 बढी चौरी पनि सम्पर्कविहीन छन्। उनीहरूलाई पनि पहिरोले पुरेको या बाढीले बगाएको आशंका गरिएको छ। चुनरुबी गाउँपालिकाका अध्यक्ष निमा लामाका अनुसार बुढी गण्डकीको माथिल्लो जलाधार क्षेत्रमा बिहान 4:22 भूकम्पीय कम्पन महसुस भएको थियो। स्थानीयहरूले भुइँचालो गएकी क्या हो भनेर सोच्दै थिए, तर थप कम्पनको अनुभव भएन। त्यसको धेरै बेरपछि बुढी गण्डकीमा ठूलो गडगडाहट सुनियो। खुलाले विध्वंस मचाइहाल्यो। गाउँपालिकाका अध्यक्ष निमाका अनुसार पहिरो सिरिङ्गे हिमालको फेदीबाट खसेको अनुमान गरिएको छ। त्यो उङ्गिलुङ खोलाको माथिल्लो जलाधार क्षेत्रमा हो। लामाका अनुसार जमिन कम्पन उत्पन्न गराउँदै खसेको पहिरोले सुरुमा उङ्गिलुङ खोला थुनिएको थियो, जुन चुम्चेत सियार खोला हुँदै बुढी गण्डकीमा मिसिन्छ। लामाले सिधा कुरालाई बताए अनुसार उङ्गिलुङको माथिल्लो जलाधार पुरै हिमाली क्षेत्र हो। बनबुट्यान छैन, खुकुलो कालो माटो छ, साना ठुला ढुङ्गा पनि छन्। थुनिएको खोला खोलिदा तटीय क्षेत्रमा कालो लेदो सहितको ठूलो भेलबाडी बग्यो। उङ्गिलुङ थुनिँदै बग्दै अगाडि बढेको हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले पनि आशंका गरेको छ, स्थानीयको पनि छ। गाउँपालिका अध्यक्ष लामाले पनि त्यही आशंका गरे। यसरी बगेको उङ्गिलुङ स्यार खोलामा मिसिएपछि त्यही प्रकृति दोहोरियो, जसले खोलाको वेग घट्ने र अझ ठूलो हुने भइरह्यो। बुढी गण्डकीको माथिल्लो जलाधार क्षेत्रमा पहिरो खोज्दा लाङटाङ लिरुङको जस्तै भूकम्पीय कम्पन महसुस भएको बारे हामीले वरिष्ठ भूगर्भ तथा भूकम्पविद डाक्टर लोक विजय अधिकारीलाई पनि सोध्यौँ। उनले पनि बुढी गण्डकीको माथिल्लो जलाधार क्षेत्रमा सुक्खा पहिरो खस्दा भूकम्पीय कम्पन महसुस भएको बताए, जुन राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको ककने स्थित सिस्मिक स्टेसनले मापन गरेको थियो। अधिकारीका अनुसार त्यो डाटा अन्य केन्द्रमा पनि रेकर्ड भएको थियो। केन्द्रले अनलाइनमा डाटा अध्यावधि गर्ने गरेको छ, जुन सूचना विदेशका अन्य भौगर्भिक संस्थाले पनि अध्ययन गरेका थिए। ककन स्थित हाम्रै केन्द्र राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले कम्पन रेकर्ड गरेको थियो, जुन भदौ 10 को लाङटाङ लिरुङ क्षेत्रमा खसेको पहिरोको कम्पनसँग मिल्दो थियो। उनका अनुसार बुढी गण्डकीको जलाधार क्षेत्रमा खसेको पहिरोको ऊर्जा 3.5 म्याग्निच्युडको भैँचालो बराबर थियो, जुन केही बेर महसुस गरिएको थियो। लाङटाङ लिरुङबाट खसेको हिम पहिरोको ऊर्जा भने 4.2 म्याग्निच्युड बराबरको थियो। गोर्खाको चुम्लुर्बी गाउँपालिका 6 लोकपा र चुम्लिङ बीच ठूलो पहिरो खसेपछि बुढी गण्डकी नदीमा आएको बाढीमा परि 2 महिला र 3 पुरुष बेपत्ता छन्। अध्यक्ष निमा लामाका अनुसार सम्पर्कविहीन हुनेमा चुम्चेतका 65 वर्षीय सोनाम लामा, उनकी 59 वर्षीय श्रीमती मम्मा अजी लामा, लाक्पा थुर्मा लामा, 66 वर्षीय सोम भोटी लामा, 68 वर्षीय कर्मा लामा र 41 वर्षीय तेन दुर्जे लामा हुन्। बुढी गण्डकीको बाढीले गोर्खाका विभिन्न स्थानमा घर, झोलुङ्गी पुल तथा पक्की पुल, विद्युतका खम्बा र टेलिफोन टावरमा क्षति पुर्याएको छ। धार्चे गाउँपालिका 3 सल्लेरी स्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रणालीको संरचना र आसपासका 7-8 घर बगाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्। उनका अनुसार चुम्बेवी गाउँपालिकाले नेक्चेतमा नेक्चेतबाट सिरदिवास जोड्ने पुरानो झोलेङ्गे पुल बगाएको छ। त्यहाँ एउटा घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ। धार्चे गाउँपालिका 5 माछीखोलाबाट केरौजा जोड्ने झोलेङ्गे पुल पनि बाढीले बगाएको छ। आरुघाट गाउँपालिका 9 नयाँपुल स्थित गोर्खा र धादिङ जोड्ने पक्की पुलको गोर्खातर्फको एक भाग बगाएको छ। त्यस्तै आरुघाट गाउँपालिका 2 र 3 जोड्ने सोती स्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ। माछीखोलाको तल्लो बस्तीमा बाढी पसेपछि 20-22 घर जोखिममा परेका छन्। बाढीले 341 मेगावाट क्षमताको बढी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरण समेत बगाएको छ। 2 टेलिफोन टावर र 50 विद्युतका खम्बा पनि क्षति पुगेको प्राधिकरणले जनाएको छ। बाढीको सूचना प्राप्त हुनासाथ नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी परिचालन गरिएको थियो। खोज तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट 25 प्रहरी खटिएका छन्। त्यस्तै सशस्त्र प्रहरी तथा नेपाली सेना पनि खटिएको छ। सल्लेरी स्थित टाइम्स ऊर्जा प्रणालीका 12 कर्मचारीले पनि सुरक्षित स्थानमा सारिएको छ। बुढी गण्डकी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका 437 सुरक्षाकर्मी परिचालन गरिएको सरकारले जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार नेपाली सेनाका 4 हेलिकप्टर खोजी तथा उद्धारमा खटिएका छन्। सेनाको हेलिकप्टरबाट हालसम्म 49 उद्धार गरी सुरक्षित स्थानमा राखिएको उनले जानकारी दिए। बाढीको सूचना प्राप्त भएपछि गोर्खा धादिङ हुँदै चितवनको बेनिघार सम्मका बासिन्दालाई एसएमएस मार्फत पूर्व सूचना समेत पठाइएको थियो। त्यस्तै गोर्खा धादिङ तनहुँ चितवन तथा नवलप्रासी पूर्व र पश्चिमका 221 प्रति कार्यकर्तालाई परिचालनका लागि सूचना पठाइएको प्राधिकरणले जनाएको छ। घटनाको वास्तविक कारण र नदी थुनिएको स्थानबारे विस्तृत प्राविधिक पुष्टि यो समाचार तयार पार्दासम्म भइसकेको छैन। प्रहरीका अनुसार बिहान 5:30 जाँदा पहिरोका कारण बुढी गण्डकी नदी थुनिएको सूचना प्राप्त भएको थियो। त्यसपछि प्रहरी चौकी सिरदिवास र प्रहरी चौकी चुम्चेतबाट टोली घटनास्थलतर्फ खटिएको थियो। नदी थुनिएको सूचना पाएपछि तटीय क्षेत्रका प्रहरी युनिट र स्थानीय बासिन्दालाई सतर्क गराइएको थियो। बिहान 6:15 जाँदा थुनिएको स्थानबाट पानी बग्न थालेपछि ठूलो बाढी आएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ। चुम्बर्मी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाका अनुसार नदी थुनिएको क्षेत्रमा पानी र बाफको मुस्लु करिब 200-300 मिटर माथिसम्म देखिएको थियो। यसले माथिल्लो क्षेत्रमा ठूलो परिमाणमा पानी जम्मा भएको हुन सक्ने अनुमान गरिएको थियो। बाढी पूर्वानुमान महाशाखाका प्रमुख विनोद प्राजुले पनि सुक्खा पहिरोका कारण नदी थुनिएको हुन सक्ने आशंका गरेका छन्। मौसम मापन केन्द्रको विवरणले पनि तत्कालीन वर्षाका कारण बाढी आएको सम्भावना कम देखिएको छ। सामागाउँ र सेतीबास जगत क्षेत्रमा पछिल्लो 24 वर्षा मापन नभएको तथा नम्रुङमा 0.2 मिलिमिटर मात्र वर्षा भएको विवरण छ। बाढी पूर्वानुमान महाशाखाले जारी गरेको विज्ञप्ति अनुसार प्रारम्भिक सूचना र भू उपग्रहका तस्विरले अवलोकन गर्दा पहिरोले नदी थुनिएर फुट्दा बाढी आएको हुन सक्ने देखिएको छ। जल सतह खतराको तहभन्दा माथि मापन केन्द्र नै बगायो। बाढी पूर्वानुमान महाशाखाका अनुसार बुढी गण्डकी आरुघाट बाढी मापन केन्द्रमा आइतबार बिहान 6:30 जाँदा जल सतह 2.28 मिटरबाट बढेर 3.66 मिटर पुगेको थियो। उक्त केन्द्रमा सतर्कता तह 4.50 मिटर र खतरा तह 5 मिटर निर्धारण गरिएको थियो। बिहान 7:50 जाँदा जल सतह 5.01 मिटर पुगेको थियो। त्यसपछि केही घटेको जल सतह पुनः तीव्र गतिमा बढेर बिहान 8:30 जाँदा 6.22 मिटर र 8:40 जाँदा 8.43 मिटर पुगेको महाशाखाले जनाएको छ। जल सतह तीव्र रूपमा बढिरहेका बेला बाढीले पुलसहित मापन केन्द्र नै बगाएको थियो। त्यसपछि थप विवरण प्राप्त हुन सकेन। नदीमा जल सतह छोटो समयमा अस्वाभाविक रूपमा बढ्नु र मापन केन्द्र समेत बगाउनु बाढीको तीव्रता देखाउने घटनाका रूपमा रहेको छ।

0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
1: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
1: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
1: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
1: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल बुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
1: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको बुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
1: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
1: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
1: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
2: क्यामराम्यान फसेछ हेत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस् पनि छैन तुरन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
3: पर्ख दीपक
2: किन
3: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
2: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
4: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ
5: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
0: अत्याधुनिक अपरेशन थिएटर आइसीयू ल्याब सुविधा न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
5: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
5: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
0: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 98550-63172 र 98452-12200 छ
5: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ भने अझै अस्त व्यस्त म पनि अब विदेशतिर जाने त होला नि
6: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ IELTS पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
5: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
6: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
5: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-553-6953 98550-77061 र 98550-77053
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
5: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
7: कहाँ गएर के सिप सिकौ भन त अब
5: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
0: IHSDC एकेडमी अफ प्रोफेशनल एजुकेशन प्राली होटल ट्रेनिंग चितवन बेलचोक नारायणगढ़ फोन 056-94-374 98-510-61-356
1: बारिस्टा बेकरी कुक सुशी बारटेंडर हाउसकीपिंग रिसेप्शन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायत का तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जॉब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
8: 93.2 स्वदेश एफएम
9: स्वागत छ म वीरेन्द्र जैरो 11 असोजको मध्यरातमा प्रहरीले चोलेन्द्र शमशेर राणालाई उनकै निवासबाट उठाएर अपराध अनुसन्धान कार्यालय टेकुमा लगेर राखेको घटना त्यो बेला कानून मिचिएको मात्रै भनेर जति हल्का ढङ्गबाट चित्रित भयो घटनाक्रमले अहिले मामिला उति नै भयानक बनाइरहेको छ यसपछिका घटनामा त्यस्ता मान्छेहरू पनि मुछिएका छन् जो धेरै अघिदेखि शङ्कास्पद विवादास्पद काण्डवाला भनेर तपाईँ हामीले पनि चर्चा गर्दै आएका थियौँ मूल रूपमा काङ्ग्रेस एमाले माओवादीका शीर्ष नेताहरूले तिनै माया गरेका दीपक भट्ट ग्याङका सदस्यहरूलाई जेलबाट छुटाउन भइरहेको चलखेलमा चोलेन्द्र केन्द्रीय भूमिकामा थिए भन्ने उजागर भइरहेको छ चोलेन्द्रका छोरा सचिन्द्र काङ्ग्रेसका नेता उमेश श्रेष्ठको लिटिल एन्जलस स्कुलका विद्यार्थी थिए त्यही स्कुलका विद्यार्थी इनम सापकोटा पनि थिए इनमले आफ्ना गुरुभाइ सचिन्द्रका बाबु चोलेन्द्रसँग सम्बन्ध बढाएर अदालतबाट ठुला ठुला काण्डमा पनि अपराधीहरूलाई सफाई दिलाउने प्रबन्ध मिलाएका थिए न्यायालयमा यस्तो व्यवस्थित गिरोहले भित्री रूपमा काम गर्दै आएको थियो कि त्यहाँबाट निमुखाले त न्याय पाउने कुनै सम्भावना नै थिएन जोसँग पैसा हुन्छ न्याय उसकै हातमा जाने निश्चित हुन्थ्यो दीपक भट्ट सुलभ अग्रवालहरूलाई जेलबाट निकाल्ने कुरामा त यिनीहरू सक्रिय छँदै थिए किनभने यो मामिलामा जेल परेकाहरू जति पनि पैसा खर्च गर्न सक्छन् ठुलो पैसाको खेल हुन नसक्ने तर राजनीतिलाई मुठीमा राखेर देश क्याप्चर गर्ने काममा पनि चोलेन्द्र इनम सापकोटा र काङ्ग्रेसी नेताहरू सक्रिय थिए भन्ने खबरहरू सार्वजनिक भएका छन् विशेष महाधिवेशन गरेर गगन थापाले काङ्ग्रेस कब्जामा लिएपछि शेरबहादुर देउबा पक्ष अदालत गएको थियो भएको वैशाख 4 गगन काङ्ग्रेसलाई नै आधिकारिक मान्ने फैसला सर्वोच्चले गरिसकेको पनि थियो यसपछि 21 सर्वोच्चले नै फैसला गरेको कुरामा पनि दोहोऱ्याएर हेर्नुपर्ने निर्णय सर्वोच्चबाटै गराइयो यो काममा काङ्ग्रेसका दीपक खड्का इनम सापकोटा र चोलेन्द्र गिरोहको रूपमा सक्रिय भएको खबर छ इनम सापकोटा कुनै नेता होइनन् ठुला व्यापारी होइनन् सधैँ नेपालमा पनि बस्दैनन् तर चोलेन्द्र सहित जेल परेकाहरू र काङ्ग्रेसका नेता दीपक खड्का बालकृष्ण खाँड उमेश श्रेष्ठ लगायतको उनीसँग नियमित सम्पर्क हुने गरेको थियो 21 काङ्ग्रेसको आधिकारिकता शेरबहादुर देउबालाई दिलाउन अदालतमा सबै सेटिङ मिलाइसकेको भनेर दीपक खड्काले पार्टी बैठकमा दावी गरेको विषय बाहिरियो यो कुरा बाहिर ल्याउने पात्र थिइन् नेपाली काङ्ग्रेसकै नेत्री कुसुम थापा मगर उनले फेसबुकमा स्टार्टसले लेखेर दीपक खड्काको कुकर्मबारे आपत्ति जनाएकी थिइन् कुसुमले लेखेको कुरा हामीले पनि यसअघि चर्चा गरेका थियौँ त्यो बेला कुसुमले फेसबुकमा दीपक खड्काले केही समय यता पहिला म जेलमा भएको बेला परेकोले उनीहरूले आधिकारिकता पाएका हुन् नत्र म मेरो मुद्दा जस्तै सेटिङ गर्थे अब यो पालि त्यस्तो हुन नदिन मिलाइसके फलानु फलानु श्रीमानलाई राति भेटेको छु उनीहरूका मान्छे भेटिसके स्टे अर्डर पनि आउँछ आधिकारिकता पनि आउँछ भन्नुभएको रहेछ भनेर लेखेकी थिइन् तर खड्काले त्यसको भोलिपल्ट पत्रकार सम्मेलन गरेर हामीले न्याय खोज्न नपाउने न्यायालयको मानमर्दन गर्न खोज्ने भन्दै प्रतिवाद गरे अहिले थाहा भयो कि आखिर यी दीपक खड्का भन्ने पात्रको इनम सापकोटासँग त्यस्तो किनै काम पर्थ्यो र इनमसँग नियमित सम्पर्कमा बस्थे त नेपाल स्काउटको भाडा चाहिँ नतिर्ने तर अदालत सेटिङमा चाहिँ यिनले कति खर्च गरे त यी यस्ता कैयन प्रश्न अब उब्जिसकेका छन् हालसम्मको बुझाइ अनुसार इनम मार्फत चोलेन्द्र र चोलेन्द्रबाट सर्वोच्चमा सेटिङ मिलाएर शेरबहादुर देउबाको कोटरीलाई आधिकारिक काङ्ग्रेसको मान्यता दिलाउन खड्का सक्रिय भएका थिए यसो गर्नु दीपक खड्का जस्ता संदिग्ध राजनीतिक कर्मीका लागि अनिवार्य पनि थियो किनकि उनी मन्त्री नहुँदा पनि स्काउटको भाडा नतिरी दुर्गन्धित भइसकेका थिए ऊर्जा मन्त्री हुँदा त कुलमान घिसिङसँग न्यु खोज्न नेपाल विद्युत प्राधिकरण नियन्त्रणकै कार्यालयमा आफ्ना लागि बेग्लै कार्यकक्ष बनाउन लगाएका थिए। सबैले यस्तो नगर्नु भन्दा भन्दै पनि खड्काले कुलमानलाई लखेटेका थिए। खड्का विरुद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा पनि विचाराधीन छ, तर उनलाई पूर्वपक्षका लागि थुनामा राखिएन। भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँड अस्वाभाविक ढङ्गबाट रिहा भएका थिए। जेलको हावा खाइरहेका हाई प्रोफाइलहरूलाई जब अदालतले मुक्त गर्थ्यो, त्यति नै बेला इनम सापकोटाको नाममा जग्गा पास हुन्थ्यो। जहाँसम्म दीपक खड्काको प्रसङ्ग छ, यिनका बारे धेरै चर्चा गरिरहन आवश्यक छैन, किनभने यिनको सुकर्मको सुवास कतै पनि फैलिएको छैन। दीपक खड्का भन्नु र काण्ड विवाद धुत्याई भन्नु उस्तै हो जस्तो लाग्न थालेको छ। काङ्ग्रेसकै नेता छन् एकजना कान्छाराम तामाङ। उनले भनेका थिए, म पहिले खड्कालाई दीपक खड्का नै भनेर सम्बोधन गर्थे, त्यसपछि स्काउट खड्का भनेर सम्बोधन गर्न थाले, अहिले चाहिँ भैरवको वाहन खड्का भन्ने गरेको छु, उनले भनेका छन्। खासमा कान्छाराम तामाङले खड्कालाई भैरवको वाहन भनेका होइनन्, सोझै शब्दमा भनेका थिए, तर त्यो कुरा मैले यहाँ दोहोऱ्याउँदा हाम्रो कार्यक्रमको प्रतिष्ठामा आँच आउने भएर त्यो शब्द नबोलेको हो। धेरैलाई लाग्न सक्छ, आखिर यति विवादित भएर पनि दीपक खड्कालाई किन देउबा काङ्ग्रेसका सबैले काखी च्याप्छन् त? शेरबहादुर देउबा र काङ्ग्रेसीहरूको विशेषता नै यही हो दर्शकबिन, यिनीहरू सबै जसो दीपक खड्का जस्तै नै छन्। फरक नाम थर अनुहारको रङ्गरूप मात्रै हो, बाँकी सबै बराबर हो। काङ्ग्रेसकै रमेश लेखक त सुशीला कार्की प्रधान न्यायाधीश हुँदा न्यायाधीश नियुक्तिमा भाग खोज्न पुगेका थिए। निर्मला पन्त हत्या प्रकरणमा समेत यिनै लेखकले कञ्चनपुरमा भाड भैलो मचाउने काम गरेका थिए। रमेश लेखकले जति चाहिँ दीपक खड्काले यो देशलाई दुःख दिने अवसर पाएनन्, जति पाए त्यसमा कुनै कसर बाँकी नराखी जनता पिरोडे। लुटेरा तन्त्र कुकर्मलाई लोकतन्त्र भनेर हामीलाई मूर्ख बनाउने गर्थे। खड्काले झोलामा खोला राखेर हिँड्नेदेखि राजनीतिमा आएर मन्त्री हुँदासम्म गरेको एउटा पनि सुकर्म छैन। आफ्नो प्रयोगमा आउने नेताहरूलाई विभिन्न ढङ्गबाट खुसी पारेर खड्काले राजनीतिमा स्पेस बनाएका थिए। जनतामा पार्टीभित्र र सबैतिर यिनी एक लालची मान्छे हुन्, पैसाका लागि यिनले जस्तो हरकत पनि गर्न सक्छन् भन्ने कुरा केपी ओलीको सरकार गठन हुँदै गर्दा सबैले भनेका थिए, तर शेरबहादुरले यिनैलाई ऊर्जा मन्त्री बनाए। रमेश लेखक जस्ता विवादित पात्रलाई गृहमन्त्री बनाए। काङ्ग्रेस र एमालेको मत जोड्दा दुई तिहाई जति पुगेको थियो, अनि यिनीहरूलाई लाग्यो कि अब हामीले खुलेआम देश लुट्दा पनि हुन्छ, गोलीले जनता उडाइदिँदा पनि हुन्छ। त्यही मूर्खतापूर्ण काममा शेरबहादुरले पुरापुर साथ दिए, अन्तत जेन्जी आन्दोलन भयो। नतिजा तपाईँ हाम्रो आँखा अगाडि छ। सारमा भन्नुपर्दा दर्शकहरू, समस्या दीपक खड्का रमेश लेखक जस्ता पात्र पनि होइनन्। यस्ता पात्रलाई अघि बढाउने शेरबहादुर देउबा जस्ता ओभर रेटिङमा परेका बुद्धिहीन नेताहरू हुन् जसले यो देशमाथि अत्याचार गरेका थिए। टोलुखुम्बुको व्हाइट हिल्स इङ्ग्लिस बोर्डिङ स्कुलले विद्यार्थी अभिभावक खेलकुद प्रतियोगिता तथा दसैँको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्यो। कार्यक्रमको प्रमुख अतिथि बने झाँक्रीका नाममा चिनिएका विवादित पात्र प्रकाश भुजेल। सामान्यतया कुनै पनि विद्यालयले आफ्नो कार्यक्रममा त्यस्ता व्यक्तित्वलाई अतिथि वा प्रमुख अतिथि बनाउँछन् जसको समाजमा प्रतिष्ठा हुन्छ, जसले समाजलाई सही बाटोमा लैजाने योगदान दिएका हुन्छन्, जसले ज्ञान विज्ञानको माध्यमबाट आफ्नो बेग्लै विशिष्ट छाप समाजमा छाडेका हुन्छन्। त्यस्ता मानिसहरूलाई अतिथिको रूपमा बोलाउँदा विद्यार्थीहरूले प्रेरणा पाउँछन् पनि, तर झाँक्री भनेर चिनिएका पात्रबाट ती कलिला विद्यार्थीले कस्तो प्रेरणा लिने त, के सिक्ने? धेरै अघि को पाठ्यक्रममै म चटकी हुन्न भन्ने निबन्ध विद्यार्थीलाई पढाइन्थ्यो, जसको अर्थ हुन्थ्यो विद्यार्थीले जीवनको लक्ष्य उद्देश्य तय गर्दा शिक्षक हुने, चिकित्सक, समाजसेवी, नीति निर्माता, कुशल प्रशासक, राजनीतिज्ञ हुने गरी तय गर्नुपर्छ। तर यो जादुगर टुनामुना गर्ने चटक देखाउने मान्छे चाहिँ बन्नु हुँदैन। कतिपय कुराहरू विद्यार्थीलाई थाहा हुँदैन, तर शिक्षक प्राचार्यहरूलाई त थाहा हुन्छ। अनि के अर्थ देखेर एउटा विद्यालयले यस्ता पात्रलाई विद्यालयको प्रमुख अतिथि बनाएर समाजको आदर्शको रूपमा प्रस्तुत गर्छ त? व्हाइट हिल्सका प्रिन्सिपल सन्तोष सुब्बासँग यसबारे केही प्रश्न गर्छौ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा आउनुभएको छ। प्राचार्यज्यू, यहाँलाई स्वागत छ कार्यक्रममा।
10: हजुर, धन्यवाद।
9: अब तपाईँ र तपाईँको विद्यालयले आफ्नो विशिष्ट कार्यक्रमको प्रमुख अतिथि हुन योग्य पात्र छनौट गर्दाखेरि झाँक्री प्रकाश भुजेल मात्रै कसरी भेट्नु भयो?
10: खासमा हाम्रो यो आजको त्यो हाम्रो इन्डोर कार्यक्रम हो। हाम्रो के छ भनेदेखि हामीले चाहिँ हरेक वर्ष दसैँ आउनुभन्दा अगाडि हामीले कार्यक्रम गर्छौँ, जस्तो फेट मेलाहरू लाउँथ्यौँ, दसैँहरू होइन, अब पिठा कार्यक्रमहरू गर्थ्यौँ, र यसपालि चाहिँ हामीले यो त्यो टिका सिका कार्यक्रम गरेनौँ, विशेष गरी प्यारेन्ट्स
9: हजुर
10: बालबालिकाको सहभागितामा चाहिँ हामीले खेलकुद कार्यक्रम गरेको।
9: ठिक छ, त्यो कार्यक्रममा कुनै प्रश्न छैन, त्यो तर त्यो कार्यक्रममा राखिएको जुन व्यक्तिहरू हुन्छ उहाँलाई मात्र भेट्नु हो तपाईँहरूले प्रमुख अतिथिका रूपमा?
10: होइन
9: हजुर,
10: यस्तो उहाँ हाम्रो स्कुलमा चाहिँ हामीले उसो ट्रेनिङ गराउँछौँ, उसो शिक्षक छ, उहाँ प्रशिक्षकको चाहिँ अब उहाँ चेला हुनुहुँदो रहेछ
9: ए,
10: अन्त उहाँले उहाँले पनि अब स्कुल आउने इच्छा गर्नुभयो, अन्त हाम्रो उसो गुरुले पनि भन्नुभयो आउँछ भने आउन त एउटा कार्यक्रममा केही उयोहरू देखाइदिउ, हाम्रो कार्यक्रममा तिमीले पनि तिमी एउटा

0: कार्यक्रममा भनेर उहाँले
1: भन्नुभयो, कार्यक्रम होइन, उहाँको
0: कार्यक्रम होइन नि,
1: हामीले त पहिला छनौट गरेको कि
0: हजुर,
1: अन्त उहाँको कार्यक्रम छोडेर भ्याउनु भएन, अब उहाँहरू आइहाल्नुहुन्छ नि,
0: होइन, तपाईँहरूले कार्यक्रममा प्रकाश भुजेल जस्ता विवादित पात्रलाई बोलाएपछि म किन आउने भनेर उहाँले उहाँले भन्नुभएको छ, उहाँले बहिष्कार गर्नुभएको तपाईँहरूको कार्यक्रम.
1: प्रकाश भुजेल विवादित भन्ने कुरो मलाई थाहा पनि थिएन, म त्यति उहाँको युट्युबहरू मिडिया देखेको पनि थिइनँ
0: हजुर,
1: अन्त उहाँ आउँदाखेरि चाहिँ अब उहाँलाई राख्दाखेरि चाहिँ त्यति साह्रो केही प्रभाव नपर्ला कि भन्ने हेतुले नै राखेको छ.
0: दुनियाँले थाहा पाएको कुरा वा विवादित पात्र हो भन्ने कुरा तपाईँले कसरी थाहा पाउनु भएन, त्यस्तो पनि हुन्छ आफूले जो व्यक्तिको बारेमा थाहा पाएको छैन, जसको पृष्ठभूमि थाहा छैन, उसले दिएको समाजमा योगदान के हो भन्ने पनि थाहा छैन भने त्यस्ता मान्छेलाई प्रमुख अतिथि बनाउँदाखेरि तपाईँहरूको स्कुलको प्रतिष्ठा बढ्छ सर?
1: त्यो त अब के छ भनेदेखि को कस्तो मान्छे भनेको त हामीलाई त्यो थाहा भएन,
0: त्यो थाहा पाउनुपर्छ कि पर्दैन.
1: अहिलेसम्म भेटेको पनि थिइनँ र हाम्रो जुन गुरु हुन्छ उहाँमार्फत आएको र उहाँलाई चाहिँ हामीले एउटा सम्मान गरेको मात्र हो, हाम्रो फेरि ठुलो कार्यक्रम पनि होइन.
0: मैले भन्न खोजेको के भने सर, सुन्नु न, ठिक छ, तपाईँहरूको कार्यक्रम सानो ठुलो भन्ने कुरामा कुनै प्रश्न छैन के, तर तपाईँहरूले चाहिँ ती व्यक्तिको योगदान के हो, कस्ता व्यक्तिलाई चाहिँ हामीले सम्मान गर्दैछौँ, कस्ता व्यक्तिलाई हामीले प्रमुख अतिथि बनाउँदैछौँ, कस्ता व्यक्तिलाई हामीले आफ्नो छेउमा राख्दैछौँ भन्ने कुराको अलिकति पनि ज्ञान हुनु पर्दैन र?
1: एउटा कुरो नि
0: हजुर,
1: उहाँले चाहिँ थुप्रै उहाँले चाहिँ आफ्नो युट्युबमा दिइसकेको रहेछ, म सोध्नु जाँदैछु, यो कार्यक्रममा जाँदैछु भनेर चाहिँ उहाँले चाहिँ युट्युबमा दिइसकेको रहेछ, थुप्रो मान्छेहरू मार्फत नै आयो, तर त्यो मान्छे विवादित मान्छे हो भन्ने कुरो त यसो तपाईँहरू मिडियाले पनि हामीलाई जानकारी दिनु त कर्तव्य हुन्थ्यो होला नि त तपाईँहरू.
0: सर हामीले पटक पटक प्रकाश भुजेलका बारेमा कति रिपोर्ट बजाएका छौँ, उनको धन्दा नै बन्द गर्ने कार्यक्रम यही हो सर, तपाईँले हेर्न भ्याउनु भएको छैन होला, उनका विवादित कुराहरू कर्तृत्वहरू कति छन् कति, हामीले उहाँबाट ठगियौँ भनेर कति मान्छेहरू चाहिँ नि हामी कहाँ आएपछि ती मान्छेहरूलाई न्याय दिलाउने सवालमा हामीले चाहिँ नि रिपोर्टिङ गर्दाखेरि उहाँको त्यो अखडा नै बन्द भएको थियो, कस्तो कर्तव्यको कुरा गर्नुहुन्छ सर तपाईँ?
1: होइन अब
0: सुन्नुहोस्, अब सुन्नुहोस्, तपाईँले उसु खेलसँग पनि जोड्नुभयो, त्यसबारे पनि म केही बेरमा आउला, तर यो प्रश्नको जवाब दिनुहोस् कि ज्ञान विज्ञान पढाइ हुने विद्यालयमा तपाईँले अन्धविश्वासका प्रतीलाई चाहिँ नै प्रमुख अतिथि बनाउनु भयो, विज्ञान पढेर अरू स्कुलका विद्यार्थी वैज्ञानिक बन्लन् तर तपाईँ चाहिँ आफ्ना विद्यार्थीहरूलाई झाँक्री बन्नुपर्छ भनेर भन्नुहुन्छ?
1: हामीले त्यो झाँक्री बनाउनु पर्छ भन्ने उद्देश्यले उनलाई बोलाएकै होइन नि, तपाईँले कस्तो कुरा गर्नुहुन्छ,
0: के का लागि भन्नुहुन्छ, के भाषण गर्नुभयो तपाईँले, थाहा छ तपाईँलाई?
1: यो धानी झाँक्री भन्ने भन्ने कुरो त हामीले उहाँलाई त एउटा उसको खेलाडी हो भनेर एउटा समान रूपले हेरेको हो, हामीले उसलाई धानी झाँक्री हो भनेर.
0: उहाँले गरेको भाषण के छ सर, उहाँले गरेको भाषणमा तपाईँले भनौँ, तपाईँले सुन्नु भएको छ, उहाँले के भन्नु भएको छ भने जीवनमा मैले धेरै दुःख गरेँ, सङ्घर्ष गरेँ, तर भाग्यले म झाँक्री हुन पाएँ, झाँक्री बन्न पाएँ भन्नु भएको छ. अब यसबाट विद्यार्थीले के सिक्ने ल भन्नुहोस् त?
1: अनि त्यो त उसको अनुभव बताएको नि, त्यसलाई हामीले चाहिँ अब उसले जे भन्यो त्यसलाई त हामीले टक्कै के गर्नु पर्यो भनेदेखि कसले के भन्छ जे भन्छ, तर हामीले चाहिँ पोजिटिभली कस्तो भने विद्यार्थीलाई हामीले चाहिँ त्यो यस्तो हामीले यस्तो भन्यो यस्तो तिमीहरू यस्तो होइन है त्यो कुरो होइन भनेर हामी त ट्रुथ देखाउनु पर्यो नि.
0: सुन्नुहोस् न, हाम्रो प्रश्न के हो यहाँनिर उब्जिएको मूल प्रश्न के हो भने समाजलाई अन्धविश्वासमा लैजाने ठगी विद्या चलाउनेहरू. सुन्नुहोस् न सर,
1: धामी पनि छ, झाँक्री पनि छ है
0: हजुर,
1: पुरोहित पनि छ, सबै कुरो छ. अब हामीले धामीको छोराछोरीलाई विद्यालयमा अध्यापन गराउनु तपाईँको मात्रै कुरा सुन्नु होइन कि है, अलिकति मलाई गाह्रो पनि परिरहेको छ. अब उसले त म जीवनमा यस्तो भए
0: सरलाई एउटा सोधिहाल्छु ल, तपाईँलाई म बोल्न दिन्छु, तर तपाईँलाई एउटा प्रश्न के हो भने तपाईँलाई यी झाँक्रीलाई मैले बोलाएर प्रमुख अतिथि बनाएर सारा विद्यार्थीका अगाडि भाषण गर्न लगाएर मैले ठिक गरेँ भन्ने लागेको छ तपाईँलाई?
1: हामीले होइन, त्यो त मलाई आफूलाई पनि रिलेट फिल भइरहेको छ, ठिक त भएको छैन, उसलाई नबोलाउनु पर्थ्यो, तर उसको कतिवटा कर्तृत्वहरू र हामीले पहिल्यै बोला ऊ चाहिँ आउने इच्छा

0: भन्दाखेरि ऊ पनि एउटा खेलाडी हो भन्दाखेरि हामीलाई चाहिँ खेलप्रति चाहिँ हामी अलिकति सम्मान गर्दाखेरि उसलाई चाहिँ हामीले त्यो बोला त्यो आएको हो उसलाई चाहिँ एउटा गिफ्टको रूपमा हामीले राख्यौँ र हामीले चाहिँ उसलाई धामी झाँक्रीको उसमा चाहिँ राखेको होइनौँ है अनि हामीले चाहिँ खेललाई इम्पोर्टेन्ट हो किनभने आज बाल अभिभावक बाल अभिभावक खेलकुद कार्यक्रम थियो यो खेलकुद कार्यक्रममा खेलाडीलाई राख्दा त
1: अब सुन्नुहोस् है तपाईँले उसो खेलाडी भनेर सुरुदेखि भन्नुभयो कि तपाईँले प्रकाश भुजेललाई उसो खेलाडी पनि भन्नुभएको छ होइन त
0: हजुर
1: अनि उनी उसो खेलाडीको रूपमा त्यहाँ प्रस्तुत भएका हुन् त उनको होलियाले उनी उसो खेलाडी भएको सङ्केत कसरी गर्छ
0: हाम्रो अलिकति हाम्रो विद्यार्थीहरूसँग उसले उसले सिकेका कुराहरू पनि उसले विद्यार्थीहरूसँग खेल्यो पनि
1: हजुर
0: अन्त हामी एउटा अन्त खेलाडीलाई खेलाडीको रूपमा मात्र हामीले उसलाई स्वीकारेको अब धामी झाँक्रीको रूपमा हामीले कहाँ स्वीकार
1: भनेपछि उसु खेलका लागि प्रेरणा लिने पात्र चाहिँ नि प्रकाश भुजेल हुन् है नि त अरू छैन
0: उसु खेलको लागि हाम्रो प्रशिक्षक छ उहाँकै गुरु
1: हजुर
0: है राम्रो गुरु हुनुहुन्छ उहाँकै गुरु छ हाम्रो विद्यार्थीले सिकिराखेको छ र त्यो अब उसो त्यो झाँक्री पनि उसो हाम्रो गुरुकै चेला हुँदाखेरि अब ठुलो आउँछु भन्दाखेरि चाहिँ अब हामीले यहाँनिर आउने इच्छा गरेर उसलाई चाहिँ हामीले यहाँनिर एउटा गेस्टको रूपमा हामीले स्वीकारेको मात्र
1: प्रचारज्यू तपाईँलाई म केही नामहरू लिन्छु ती व्यक्तिहरूलाई तपाईँले चिन्नुहुन्छ कि चिन्नु मलाई थाहा छैन तर चिन्नुहुन्छ भने भन्नुहोस् है विजय सिन्जाली निमा घरती मगर सुस्मिता तामाङ जुनी राई हरिप्रसाद गोले सविता राई दीपक हमाललाई तपाईँ चिन्नुहुन्छ चिन्नुहुन्छ सर चिन्नु भएन है
0: घरती मगर मैले सुनेको
1: हजुर के के के पृष्ठभूमि हो उहाँको के भनेर चिन्नु भएको छ
0: होइन म नाम सुनेको तर उहाँको
1: मैले यी सबै नाम लिएका जति पनि पात्रहरू छन् यी सबै उसुमा नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडी हुन् उसुप्रति तपाईँको सम्मान हो भने यी यस्ता खेलाडीहरू खोजेर तपाईँले आफ्नो विद्यालयमा पुर्याउनु हुन्थ्यो होला नि त होइन र काठमाडौँदेखि तपाईँले अन्धविश्वासको भरमा एउटा मान्छे ठगी गरेको भनेर प्रचार भएका पात्रलाई किन लैजानु भयो तपाईँले
0: हाम्रो उसुगुरु पनि काठमाडौँकै हुनुहुन्छ 3 वर्ष यहाँ प्रशिक्षण दिइसक्नु भएको छ
1: हजुर
0: प्रशिक्षण दिनुभएको छ यहाँ 3 वर्ष र उहाँ पनि एउटा उहाँकै चेला हो भनेर चाहिँ अब आउने इच्छा गरेपछि त हामीले चाहिँ यहाँनिर ओके हुन आउँछु भन्ने कुरा हामीले के पाएको नै रोक्नु त
1: ए आउँछु भनेपछि जसले पनि आउनु पायो जस्ता विवादित पात्रले पनि आउनु
0: होइन अब खेलाडी आउँछु म पनि उसु अब को विद्यार्थी हुँ र आउँछु भनेपछि
1: त्यस्तो तर्क गर्न मिल्दैन हामीले उठाउन खोजेको विषय के हो भने मूलभूत रूपमा जो मान्छे एउटा विवादित छ जसले मान्छेहरू ठगी गरेको भनेर पटक पटक विवादित बनिरहेको छ त्यस्ता पात्रहरूका बारेमा सञ्चार माध्यममा समाचार आएका छन् जसले अन्धविश्वास फैलाउँछ झाँक्रीको कुरा गर्छ भूत भगाउँछु भन्छ अनेक गर्छ जादु टुनामुना गर्छ अखडा चलाउँछ त्यस्ता मान्छेलाई आफ्ना कलिला विद्यार्थीलाई विद्यार्थीका अगाडि राखेर चाहिँ नि एउटा आदर्शको पात्र बनाउनु हुँदैन भन्ने मात्रै हाम्रो चाहिँ नि जोड हो त्यो बाहेक अरू केही पनि होइन त्यो कुरा रियलाइज तपाईँलाई भएको छ कि छैन सर
0: पहिलो कुरो त
1: आजको दिनमा त तपाईँका विद्यार्थीले त वैज्ञानिक हुनुपर्ने हो नि त होइन र झाँक्री पनि होइन र झाँक्री हुने हो र ल भन्नुहोस् त
0: होइन पहिलो कुरो त उसको ब्याकग्राउन्ड हामीलाई थाहा मलाई थाहा भएन होइन हामीलाई मलाई थाहा भएन र ऊ सम्बन्धित मलाई त सजेसन दिने पनि प्राय पाइनँ त्यो भएर सायद उसको त्यो विवादित मान्छे र यसको विवादित हुन्थ्यो भने त हामी त किन हामीले झिका किन आउँथ्यौँ
1: झिकाएको छैन
0: रियलाइज होइन मैले त अहिले हेरेँ नि उसको पछि चाल पाएँ होइन एउटा उखान छ नि एउटा उखान छ नि तपाईँलाई थाहा छ नि होइन आकाशमा राउ पातलमा केतु एकपल्ट नपरि कसरी चेतो हुँदैन अब त विवादित मान्छे हो भन्ने कुरो चाहिँ
1: हस् चेत्नु भयो, यही ठुलो कुरा हो। आगामी दिनदेखि यस्ता प्रकारका गल्तीहरू दोहोर्याउने प्रयास नगर्नु होला, किनभने कसैले पनि नगरौँ भन्ने एउटा सन्देश पनि हो। किनभने कलिला विद्यार्थीहरूलाई अगाडि राखेर चाहिँ कत्रा मान्छेहरू लाउने, जादु जादु टुनामुना सिकाउने होइन, विज्ञान सिकाउनुपर्छ। हाम्रा विद्यार्थीहरू पनि अन्तरिक्षमा जानुपर्छ, ठुला ठुला चाहिँ एउटा वैज्ञानिक बन्नुपर्छ भन्ने कुरा हो। जोडिनु भयो, आफ्नो कुरा राख्नुभयो, धेरै धेरै धन्यवाद सर।
0: होइन सिधै कुरा तपाईँको,
1: हजुर सक्यो सर,
0: हजुर
1: तपाईँका केही कुरा बाँकी छन्?
0: म चाहिँ तपाईँलाई के, तपाईँ अब तपाईँ जर्नलिस्टहरूलाई त म के सल्लाह दिन्छु अनि मिडियाहरूलाई होइन,
1: हजुर
0: त्यस्तो विवादित मान्छे अपराधिक मान्छे छ भनेदेखि
1: हजुर
0: होइन बारम्बार दिइरहनु भएको छ, सायद हाम्रो हेरै र हामीसँग कन्ट्याक्ट नभएर होला, हामीसँग लिङ्क नभएर होला,
1: हजुरसँग हजुर
0: अलिक मिडियामा म कम पनि हुन्छु, अनि बरु त्यस्तोहरू जानकारी पायो भने हामी सबै सचेत हुन्थ्यौँ।
1: हस् हामीले दिएका छौँ सर, तपाईँलाई थप चाहिन्छ भने हामी वाट्सएपमा पनि पठाइदिन्छौँ, हाम्रो कार्यक्रम हेर्नु होला, हामी अनुरोध पनि गर्छौँ। र धेरैभन्दा धेरै ठग फटा नटोरलालहरूका बारेमा हामीले उजागर गर्छौँ यस कार्यक्रम मार्फत सर।
0: अनि अर्को कुरो के छ भने कसै अब त्यसरी सुध्रिनु चाहन्छ भनेदेखि सुधार्ने त मिडिया नै हुने फेरि होइन,
1: हजुर
0: अन्त त्यतातिर पनि अलिकति यहाँहरूले परिवर्तन समाज परिवर्तन गर्ने त मिडिया नै हो,
1: हजुर
0: र मिडियाले नकारात्मकमा नकारात्मक मात्रै नगरेर सकारात्मक कुरोहरू पनि प्रचार प्रसार गरिदियो भने यस्तो बिग्रेकोहरूमा कतै सही बाटोमा आउँथ्यो कि भन्ने कुरो पनि
1: हामीले गरेका छौँ सर। सल्लाह सुझावका लागि धन्यवाद। तपाईँ चेत्नु भएको छ, तपाईँहरूले गल्ती गरे भनेर महसुस गर्नुभएको छ, रिग्रेट फिल गर्नुभएको छ, त्यो नै ठुलो कुरो हो। समय र संवादका लागि धन्यवाद सर। तपाईँहरूले राम्रो काम गर्नुभयो भने त्यो विषयलाई पनि हामी समावेश यस कार्यक्रम मार्फत पक्कै पनि गर्नेछौँ। उदाहरणीय कुनै काम गर्नुभयो भने त्यो अर्को पल्टको वार्षिक उत्सवमा तपाईँले कुनै राम्रो मान्छे लिएर गर्नुभयो, पर्वतारोही ल्याउनुहोस्, विजेता खेलाडी ल्याउनुहोस्, यस्ता झाँक्री बोक्सीहरूलाई चाहिँ उठाएर त्यहाँ कार्यक्रममा नलानुहोस् सर। त्यो भयो भने त हामी प्रश्न गर्छौँ नै गर्छौँ।
0: होइन अब हाम्रो जति पनि राम्रो कार्यका कामहरू हुँदै थियो पहिला, धेरै राम्रो कामहरू थियो, त्यस बेला कुनै पनि मिडियाले चासो लिएन, यो चाहिँ हाम्रो गुनासो हो क्या।
1: हस् हामी दिन्छौँ, त्यस्ता विषय केही छन् भने खबर गर्नुहोला सर। दर्शकहरू यो प्रश्न उठाउनै पर्ने थियो, किनभने कलिला विद्यार्थीहरूका अगाडि आदर्श पात्र भनेर उभ्याइँदा त्यस्तै आदर्श बोकेको पात्र हुनुपर्छ, त्यस्तै इमान बोकेको पात्र हुनुपर्छ र त्यस्तै पृष्ठभूमिको भएको पात्र हुनुपर्छ भन्ने हाम्रो चाहिँ नै जोड हो। त्यसकारण पनि यो विषयमा प्रश्न गर्यौँ। कार्यक्रममा पालो भएको छ ब्रेकको, ब्रेक पछाडि फेरि आउनेछौँ।
2: अहिले एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
1: ब्रेकपछि स्वागत छ दर्शकहरू। आजको अर्को विषय प्रस्तुत गरिहाल्छु। प्रादेशिक अस्पताल सिराहाले अत्यावश्यक भनेर 7 लाख रुपियाँको मेडिकल सामग्री असोज 23 खरिद गर्यो, तर यस्ता सामग्री खरिद भएको सोही अस्पतालका अध्यक्षलाई नै थाहा छैन। खरिदको प्रक्रियामा अस्पताल व्यवस्थापन समितिमा खरिदको प्रस्ताव हुनुपर्छ, त्यसमा समितिले छलफल गर्छ र खरिदको औचित्य र आवश्यकता महसुस भएमा प्रस्ताव उपर निर्णय हुन्छ, तर अध्यक्ष भन्छन् मलाई त थाहा नै छैन। अध्यक्षलाई जानकारी नदिई खरिद प्रक्रिया किन अपनाउनु भयो भन्ने प्रश्नको जवाब दिन मेडिकल सुपरिन्टेन्डेन्टले इच्छा नै देखाएनन्। सिराहाबाट टिभी जर्नलिस्ट दिलीप सहनेले पठाएको यो रिपोर्ट।
4: प्रादेशिक अस्पताल सिराहाले विधि प्रक्रिया मिसेर 7,00,000 रुपियाँ बराबरको मेडिकल सामग्री खरिद गरेको भन्दै अस्पतालका अध्यक्षले नै गुनासो गरेका छन्। अस्पतालले महोत्तरीको बर्दिवास नगरपालिका 2 स्थिति पञ्चधुरा सर्जिकलबाट असोज 23 गते करिब 7,00,000 रुपियाँको सामग्री खरिद गर्दा अस्पताल व्यवस्थापन समितिले थाहै पाएन। खरिदको प्रक्रिया अनुसार व्यवस्थापन समितिबाट निर्णय नगराई खरिद गर्न मिल्दैन थियो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष देवकुमार यादवले उक्त सामान खरिद गर्ने विषयमा आफूलाई पहिले कुनै पनि जानकारी नभएको बताएका छन्। अध्यक्ष यादवका अनुसार सामान अस्पतालमा आएपछि मात्रै आफूले थाहा पाएको उल्लेख गरेका छन्।
5: समयमा प्रक्रिया मिट गरेको प्रशासन स्टोर मेसुकै काम रहे कि समिति छ समयमा निर्णय गरा लेते कुन किसिमको सामान के चाहिँ ऊ जरुरी अति आवश्यक है से जरुरी सामान सबके निर्णय कराकर लिए पर्ने आ जानकारी नहीं कराकर तीनों को अपना अपना हिसाब से मिलकर कर लेते तो हमरा तो की था रहते हम तो व्यवस्थापन करे वाला आदमी छे हमरा तो जखन के कहते अस्पताल के लागी कि ई सामान है तो वही सब पहले थे हम जखन के कह दे तखन के निर्णय कर देते हमरा तो ओहिमे कोनो बाते नहि जनता के सुख सुविधा के चीज जनता के सेवा के लागि जब सामान चाही तो हम एनी टाइम तत्पर छी कि पूरा करबै।
4: अस्पतालका सूचना अधिकारी रामनारायण चौधरीका अनुसार बजेट सुनिश्चित नभएका कारण टेन्डर प्रक्रिया अघि बढाउन सक्ने अवस्था थिएन। उपचार नै प्रभावित हुने अवस्थामा अस्पतालका लागि आवश्यक सामग्री खरिद गर्नु परेको हो।
6: अभीके परिस्थितिमा जे बजेट जे छ बजेट सुनेकै रहल छ बजेट सुनेकै बाद जे ई जे छ अभी तत्काल अगर ई सामान नहि आबै छ त हमरा ल्याब र मेटर्निटी सेवा बन्द करि पर तै लए कऽ हमरा सबके डायरेक्ट नौकरीके आदत ई सामान लेना छै।
7: खरीद प्रक्रिया के मापदंड हुए जे कति है अहाँ के प्रतिस्पर्धा हुए है कोई से कमाउन देते अभी तो सुधारिये लेलिए तो
6: सबसे पहले हम कह देने छी अहाँ के बजट व्यवस्था में बजट सोने के रहे अभी टेंडर प्रक्रिया न कर सके एकर लागि हमरा सबके डायरेक्ट मंगा दे छी नहीं तै लए कऽ जब टेंडर बजट शो करते टेंडर हेतै तै बाद नियमित रूप से भुगतान
4: सामग्री खरिद गर्ने क्रममा पञ्चधुरा सर्जिकलको छनौट कसरी गरियो भन्ने विषयमा पनि प्रश्न उठाइएको छ। कतिवटा फर्मबाट मूल्य प्रस्ताव लिएको थियो कम प्रस्ताव गर्ने मध्येबाट सामग्री खरिद गर्ने विधि अप्नायो कि अप्नाएन भन्ने प्रश्नहरू पनि अनुत्तरित छन्। यिनै प्रश्नको जवाफ लिन खोज्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुनिल प्रसाद कुशवाहा प्रतिक्रिया दिनबाट पन्छिए।
8: सामान जे खरीद करने छियै ओहिके लागि अपने सबके समिति से निर्णय भेल छै कि नहि भेल छै कनि हम कनि देखा दिए पड़ल ने अच्छा की प्रक्रिया सब छै कनि कहल जाउ ने अहिले एके मिनट टाइम देल जाउ ने एके मिनट टाइम देल जाउ ने सर।
4: सार्वजनिक खरिदमा सरकारले तोकेको विधि पूरा गर्नुपर्छ। वस्तुको मूल्य गुणस्तर प्रस्ताव आदि निर्धारण गर्ने सार्वजनिक खरिद ऐन तथा नियमावलीले प्रश्न प्रबन्ध गरेको छ।
1: दर्शकहरू यस विषयको जवाफ लिन्छौँ यति बेला हामीले टेलिफोन सम्पर्कमा जोडेका छौँ प्रादेशिक अस्पताल सिराहाका मेडिकल सुपरिन्टेन्डेन्ट सुनिल प्रसाद कुशवाहा उहाँलाई जोडेका छौँ। अब प्रादेशिक अस्पताल सिराहाले आवश्यक मेडिकल सामग्री खरिद गर्दाखेरि व्यवस्थापन समितिले समेत थाहा पाएन यो अध्यक्षले नै भन्नुभएको छ कि खरिदको कुरा उहाँलाई नसोधी भइरहेको छ भन्ने कुरा छ यो तथ्य के हो बताउनुहोस् त।
0: हजुर हजुर हामीले खास परिवार कल्याण कार्यक्रम जुन चलिरहेछ नि त्यसको बजेट पनि अहिलेसम्म नआएको अवस्था छ होइन परिवार कल्याण कार्यक्रम अन्तर्गत आमा सुरक्षा कार्यक्रम र नवजात शिशु कार्यक्रम हुन्छ होइन त्यसमा आउने भएनको गर्भवती आमाहरूलाई हामीले जाँचदेखि लिएर होइन त्यसको नर्मल प्रसुति सेवा त्यसपछि जटिल प्रसुति सेवा सिए सेवाहरू र नवजात शिशुहरूलाई सिरियस हुँदाखेरि भर्ना गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको छु। तर अब एकाउन्टेन्ट पनि 20 दिनदेखि रवाना लिएर जानुभएछ अर्को एकाउन्टेन्ट नआएको अवस्था छ होइन यस्तो अति आवश्यक सेवालाई हामीले बन्द गर्न पनि मिल्दैन यदि सामान हामीले उधारो ल्याएर पनि अथवा साफ्टी ल्याएर पनि यस्तो अवस्था सेवा सञ्चालन गरेन भने दयनीय अवस्था हुन्छ त्यही भएर सर हामीले यस्तो अवस्थामा त समितिले निर्णय गर्ने होइन नि त खरिद समितिले निर्णय गर्ने हो नि त।
1: तपाईँहरूले के सामग्री खरिद गर्नुभयो खोज्नु भएको?
0: हामीले गोठानहरू न्यानो झोला डिलिभरी प्याड
9: रबित यो भ्याक्युम सप्सन ट्युब यिनीहरू सबै चाहिँ त्यो प्रसुति सेवाको लागि चाहिन्छ।
1: खरिद गरिसक्नु भयो नि त?
9: खरिद गरेको होइन, प्रक्रियाबाट उधारो ल्याएको छ, उधारो भनौँ या साप्ती भनौँ।
1: खरिद
9: गर्नको लागि त बजेट शीर्षक हुनु पर्यो नि त, शीर्षक हुनु पर्यो, प्रक्रिया हुनु पर्यो, होइन, भुक्तानी हुनु पर्यो। खरिद नभएको कुराले कसरी खरिद गरेको भन्नु?
1: अब त्यो सूचना अधिकारीले पनि बजेट छैन भनेर भन्नु भएको छ, यो बजेट नहुँदै किन्ने तयारी चाहिँ कसरी गर्नुभयो त तपाईँले?
9: हजुर हजुर,
1: बजेट नहुँदै किन्ने तयारी कसरी गर्नुभयो, खरिद गर्ने तयारी कसरी गर्नुभयो त?
9: हजुर, खरिद गर्ने तयारी गरेकै छैन, हामीले साप्ती लिएर सेवा सञ्चालन गर्ने कोसिस मात्र गरेको हो।
1: अनि अध्यक्षज्यू त मलाई जानकारी छैन भनेर भन्नुहुन्छ, भर्खरै हामीले उहाँले भनेको कुरा पनि दर्शकहरूलाई रिपोर्ट मार्फत देखाएका छौँ, कसको कुरा सत्य मान्नेलाई भन्नुहोस् त?
9: हजुर,
1: 7 लाख बराबरको सामान खरिद भइसक्यो, त्यसमा मलाई जानकारी गराइएन र खरिद प्रक्रियामा विशेष गरेर त्यो अस्पताल व्यवस्थापन समितिमा खरिदको प्रस्ताव पास हुनुपर्छ, त्यो प्रस्ताव पनि
9: भइसक्यो भने त बिल पनि देखाउन सक्नु पर्यो नि त, बिल खै त खरिद गर्नको लागि त प्रक्रिया हुन्छ नि त, बिल पनि आउँछ खरिद गरिसकेपछि, त्यसको खरिद आदेश हुन्छ, त्यसको दाखिला हुन्छ, अनि मात्र हुन्छ कि कसरी खरिद प्रक्रिया पुरा भइसक्यो कसरी भन्नु मिल्छ।
1: अनि अध्यक्षज्यूले किन भन्नुभयो त ल भन्नुहोस् त, अस्पताल व्यवस्थापन समितिको अध्यक्ष जस्तो मान्छेले यो कुरा किन गर्नुभयो?
9: अब उहाँको आफ्नै के होला, अब अर्कै इस्यु उहाँले चाहिँ प्रशासनिक काममा पनि अब आफ्नो कमान्ड लिन खोजिराख्नु भएको छ, होइन, त्यही कुराहरू नमिलेर अब उहाँले केही इस्यु उठाउन खोज्नु भएको।
1: अब तपाईँले भने जस्तो यो सङ्घीय सरकारले आमा सुरक्षा कार्यक्रमको बजेट पठाएको हो भने त्यो पैसा अस्पतालमा किन आइपुगेन त?
9: यो अब हुनसक्छ कि प्रदेश सरकारबाट
1: हजुर
9: कुनै त्रुटि भएर अहिलेसम्म नगएको अवस्था छ।
1: के त्रुटि भयो, के त्रुटि भयो?
9: अब प्रदेशिक अस्पताल दुईटा छ, लाहानमा र सिरामा, होइन
1: हजुर,
9: एउटाको नाम चाहिँ राम कुमार उमा प्रसाद प्रदेशिक अस्पताल लाहान, र अर्कोको चाहिँ त्यस्तो भनेर त्यसमा बजेटमा प्रदेशिक अस्पताल लाहान सिरा भनेर छुट्याएको छ कि, हुनसक्छ त्यो त्रुटिले गर्दा
1: हजुर
9: बजेट नगएको।
1: अनि तपाईँले वा अस्पतालका अध्यक्षले प्रदेशका स्वास्थ्य मन्त्री नागेन्द्र शाह हुनुहुन्छ, सङ्घका स्वास्थ्य मन्त्री निशा मेहता हुनुहुन्छ, उहाँहरूलाई यो कुरा किन भन्नु भएन त?
9: हामीले भनेको छौँ, यहाँ हाम्रो परिवार कल्याण महाशाखाको निर्देशक डाक्टर उमरियालले पनि मैले फोन गरेर उहाँ जानकारी गराएको छु, होइन, त्यसपछि प्रदेश स्वास्थ्य मन्त्रालयमा पनि, मध्य प्रदेशको स्वास्थ्य मन्त्रालयमा पनि भदौ 29 गते हामीले इमेलमा पनि पत्र पठाएको छौँ।
1: अब सुन्नुहोस् न, यो तपाईँले एउटा लिस्ट पनि बनाएको हामीले देख्यौँ, होइन, यो बिल हो कि यो लिस्ट हो कि के हो त खासमा भन्नुहोस् त? यति यति सामान चाहियो,
9: लिस्ट हो, बिल होइन, बिल भएपछि बजेट पनि हुन्छ नि त बिल।
1: अनि तपाईँले त आफ्नो अध्यक्षलाई विशेष गरेर, मेरो त बिरामी जाँच्दै समय जान्छ, प्रदेश र सङ्घमा तपाईँ दौडधुप गर्नुहोस् बजेट ल्याउनुहोस् भनेर भन्नुपर्छ कि पर्दैन त? त्यो पनि
9: बारम्बार भनिरहेछौँ, तपाईँ प्रयास गर्नु त, कहिले पनि उहाँ जानुभएको छैन त बजेट व्यवस्थापनको लागि।
1: समय र संवादका लागि हस् धन्यवाद दिन चाहन्छु दर्शकहरू, यो विषयलाई
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि, सम्पर्क 0556-5569-5550-77061 र 0895-5550-53।
11: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556-493-440, 493-580 र 98-550-26-440।
12: It's 8 o'clock, अहिले 8 बजेको छ।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। नेपालको पूर्वोत्तर क्षेत्रले पछिल्लो 1.5 महिना अवधिमा तेस्रो ठूलो प्रहार भोग्नु परेको छ। पहाड़ी भेगको नदी किनारका सड़क पुल र जलविद्युत आयोजना निरन्तर बाढ़ीको चपेटामा पर्दा मुलुकले 1.5 महिना अन्तरमा अरबौं रूपियाँ बराबरको क्षति बेहोर्नु परेको हो। राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार गोर्खा चुम्लुमरीका उपालिका 6 लोकपादेखि चुम्लिङ बीच ठूलो पहिरो गएर सोही स्थान हुँदै बग्ने बुढ़ी गण्डकी नदी थुनी लेदो सहित ठूलो बाढ़ी आयो। पछिल्लो तथ्याङ्क अनुसार बाढ़ीले चुम्लुमरीका उपालिका 3 न्याकचेत स्थित सिर्दीवास चोड्ने पुरानो चुलुङ्गे पुल समेत बगाएको छ। सही स्थानमा एक घर बगेको र एक घरमा बाढ़ी पसेको छ। गोर्खा दार्जे गाउँपालिका 5 स्थित माछे खोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढ़ीले बगाएको छ। सही गाउँपालिकाको सल्लेरी स्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रणाली लौरपरका 7-8 घर बगेका छन्। त्यस्तै आरूघाट गाउँपालिका 9 नयाँ पुल स्थित गोर्खा आरूघाटबाट दादिङ जोड्ने पक्की पुलको कुल 3 भाग मध्ये गोर्खातर्फको एक भाग बगाएर क्षतिग्रस्त बनेको छ। सही गाउँपालिका मच्छी खोला स्थित तल्लो बस्तीमा बाढ़ी पुस्ता 20-22 घरमा क्षति पुगेको छ। बाढ़ीले आरूघाट गाउँपालिका 2 र 3 वडा जोड्ने सोतीमा रहेको फलामे पक्की पुल समेत बगाएको छ। 341 मेगावटको बुढ़ी गण्डकी जलविद्युत आयोजनाको क्याम्प क्षेत्र र केही निर्माण उपकरण समेत बाढ़ीले बगाएको विवरण आएको छ। यस बाढ़ीले संचारतर्फ 2 टेलिफोन टावर र 50 बिजुलीको पुलमा क्षति गरेको प्राधिकरणले जनाएको छ। दशैं सुरु भइसके पनि अविरल वर्षापछिको बाढ़ी पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध हुँदा यस वर्ष दशैं मासु बजार पूर्ण रूपमा प्रभावित भएको व्यवसायीहरूले बताएका छन्। दशैंका लागि काठमाडौँ उपत्यकामा खसीबोका र च्याङ्ग्रा भित्रिने मुख्य नाकाहरू बन्द भएपछि बजारमा मासुको मूल्य अस्वाभाविक रूपमा बढ्ने चिन्ता बढेको छ। सड़क सञ्जाल टुटेर ढुवानीमा भएको कठिनाई र बढ्दो मूल्यका कारण गत वर्ष 45,000-50,000 संख्यामा खपत भएको खसीबोका यस वर्ष 38,000-40,000 सीमित हुने अनुमान व्यवसायीहरूले गरेका छन्। उपत्यकामा दशैंका बेला सामान्यतया 45,000-60,000 खसीबोकाको माग हुने गर्दा खाद्य संस्थानले मात्र 20,000-25,000 खसीबोका ल्याएर बजार सन्तुलनमा राख्ने गरेको थियो। तर यस वर्ष संस्थानले खसीबोका नल्याउने भएपछि निजी व्यवसायी र उपभोक्तामाथि थप दबाव परेको छ। सरकारी निकाय नै बजार हस्तक्षेपबाट पछाडि हट्दा आम उपभोक्ता महँगीको मारमा पर्ने देखिएको छ। दशैंको घटस्थापना शुरू भइसक्दा समेत उपत्यकाका मुख्य बजार खसीबोका र च्याङ्ग्राले भरिभरा हुनुपर्ने हो। तर यसपालि बजार सुनसान सन् काठमाडौँमा दशैंमा राम्रै संख्यामा च्याङ्ग्राको माग हुने गरेको छ। विगतमा तातोपानी र रसुवा नाकाबाट च्याङ्ग्रा आउने गरेकोमा यसपालि रसुवामा ठूलो विपत्ति आइपरेपछि बाटो पूर्ण रूपमा बन्द छ। यसो हुँदा त्यताबाट च्याङ्ग्रा भित्रिने सम्भावना समेत छैन। खाद्य सम्प्रभुता र जलवायु न्यायको आवास सशक्त बनाउने उद्देश्यसहित सप्ताहव्यापी विश्व खाद्य दिवस 2083 कार्यक्रममा आइतबारदेखि शुरू भएको छ। खाद्यका लागि कृषि अभियानको संयोजनमा आइतबारदेखि काठमाडौँमा विभिन्न जनचेतनामूलक तथा सृजनात्मक कार्यक्रम शुरू भएको छ। आज नवीनता अपनाऊ भोलि पोषण सुनिश्चित गरौं भन्ने नारासाथ आयोजना गरिएको यस वर्षको विश्व खाद्य दिवसका कार्यक्रमले जलवायुजन्य विपदका कारण कृषि खाद्य प्रणाली किसानको जीविकोपार्जन तथा समुदायमा परेको प्रभावलाई मुख्य विषय बनाएको छ। 46 विश्व खाद्य दिवसकै अवसरमा आइतबार आर्टिभिजम अर्थात कला मार्फत जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम समेत आयोजना गरिएको छ। दशैंको रौनकसँगै तनहुँको आबु खैरेनी गाउँपालिका एक स्थित आदिमूल यान चोखा बारी सयपत्री फूलले पहेँलपुर बनेका छन्। तीन वर्ष अघि शुरू भएको व्यावसायिक फूलखेती अहिले 45 रोपनी क्षेत्रफलमा विस्तार भएको छ। फूलखेतीले स्थानीय 45 महिलालाई उद्यमशीलता र आर्थिक आत्मनिर्भरताको बाटोमा समेत अघि बढाएको छ। सामूहिक रूपमा फूलखेती गर्दै आएका महिला यति बेला फूल टिप्न र बजारमा बिक्री गर्न व्यस्त छन्। पहिलो टिपाईमै 50 किलो फूलको माग आएपछि उक्त समूहमा उत्साह थपिएको छ। स्थानीय स्तरमा उत्पादन भएको फूल बिक्री गरेर आमदानी गर्न पाउँदा महिलालाई आफ्नै श्रमबाट आर्थिक रूपमा सबल बन्ने अवसर समेत मिलेको छ। फूल प्रति किलो रु 400 बिक्री हुने गरेको छ। आबु खैरेनी गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीका अनुसार आदिमूल यान्चोकमा विगत 3 वर्षदेखि सयपत्री फूल खेती हुँदै आएको छ। महिलाको सहभागितामा विस्तार हुँदै गएको यस खेतीले उनीहरूलाई उत्पादनमूलक कामसँग जोड्नुका साथै आय आर्जनको अवसर समेत सिर्जना गरेको छ।
कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आउने पर्यटकको संख्या घटेको छ। नागमा गमगढी सड़क अन्तर्गत झ्यारी खोलामा सड़क स्तर उन्नति नहुँदा र यातायात असहज बनेपछि भदौ र असोज महिनामा रारा आउने पर्यटकको संख्या घटेको हो। रारा पुग्ने प्रमुख सड़क लामो समयदेखि जीर्ण रहँदा आन्तरिक तथा बाह्य पर्यटकले शास्ति खेप्नु परेको छ। सड़कको अवस्था सुधार नहुँदा गत वर्षको तुलनामा यस वर्ष पर्यटकको आगमन घटेको बताइएको छ। गत वर्ष भदौ र असोज महिनामा होटलका कोठा बुकिङका लागि अग्रिम जानकारी आउने गरेको थियो। यस वर्ष असोजको अन्तिम सातासम्म पनि पर्यटकको आगमन अपेक्षाकृत हुन नसकेको व्यवसायीहरूले बताएका छन्। सड़क स्तर उन्नति गर्ने जिम्मा पाएको निर्माण कम्पनीले काम नगर्दा सड़कको अवस्था झन बिग्रिएको छ। सड़क निर्माणमा लापरवाही गर्ने निर्माण व्यवसायी र सम्बन्धित निकायलाई सरकारले कार्यवाही गर्ने जनाएको छ। तर नागमा गमगढी सड़क अन्तर्गत झ्यारी खोलाका विभिन्न स्थानमा हिलो खाल्टा खुल्टी र वर्षायाममा पहिरो जाने समस्याले रारा भ्रमणमा आउने पर्यटकलाई कठिनाई हुने गरेको छ। सड़कमा सवारी साधन फस्ने समस्या बढेपछि सुरक्षाकर्मीले पटक पटक उद्धार गर्नु परेको समेत जनाइएको छ। डेढ महिनामै तीन ठूला प्राकृतिक विपत्ति। बुढी गण्डकी बाढीमा पाँचजना बेपत्ता भएका छन् भने 45 घर, 4 जलविद्युत र 4 पुल तथा 34 गोठमा क्षति पुगेको छ। पछिल्लो डेढ महिनाको अवधिमा बाढीका तीन ठूला धक्का नेपालले सहनु परेको छ, जसका कारण नागरिकले अमूल्य जीवन मात्र गुमाउनु परेको छैन। खरबौं रुपियाँको सम्पत्ति, कृषि, सड़क, पुल, भवन, जलविद्युत आयोजना लगायतका पूर्वाधार संरचनामा समेत क्षति पुगेको छ। केही संरचना पुननिर्माण हुनै नसक्ने अवस्थामा पुगेका छन् भने केही पुननिर्माण गर्दा अरबौं रुपियाँ लाग्ने भएको छ। बाढीको पछिल्लो धक्का आइतबार बिहान बुढी गण्डकी नदीमा जाँदा साँझ 7 बजेसम्म चुम्नुम्री गाउँपालिका 6 चुम्चेतको उगिलुङका दुई महिला र तीन पुरुष गरी 5 सम्पर्क विहीन छन्। सरकारले प्रभावित विभिन्न क्षेत्रबाट 9 विदेशी सहित 82 जनालाई नेपाली सेनाको 4 हेलिकप्टर परिचालन गरी उद्धार गरेको छ। बाढीका कारण भएको भौतिक क्षतिको प्रारम्भिक विवरण अनुसार पक्की पुल 2, झोलुङ्गे पुल 2, जलविद्युत आयोजना 4 र हवन कुण्ड 34 क्षति पुगेको छ। बाढीले धादिङ गोर्खा जोड्ने आरुघाटको पुल समेत बगाएको छ। त्यस्तै स्वतन्त्र उत्पादकहरूको संस्था नेपाली पानको प्रारम्भिक विवरण अनुसार बाढीले जलविद्युत आयोजनाका क्याम्प क्षेत्र, निर्माण उपकरण सामग्री, बेलीब्रिज तथा पहुँच सड़क र पुलमा समेत क्षति पुर्याएको छ। बाढीबाट 341 मेगावाट क्षमताको बुढी गण्डकी जलविद्युत आयोजनाको मुख्य क्याम्प क्षेत्र समेत बगाएको छ। टाइम्स एनर्जी प्रणालीले प्रवर्धन गरिरहेको उक्त आयोजनाका केही निर्माण उपकरण समेत बाढीले बगाएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। त्यस्तै 24.5 मेगावाट क्षमताको दोभान खोला जलविद्युत आयोजनाको क्याम्प क्षेत्रका केही घरमा समेत क्षति पुगेको छ। दोभान खोला हाइड्रो पावरले प्रवर्धन गरिरहेको आयोजनाको बेलीब्रिज समेत बाढीले बगाएको छ। यसै गरी बाढीले 45 घर पूर्ण रूपमा र 27 आंशिक क्षति पुर्याएको छ। 34 गोठ र बंगुरको खोर गोदाम 12 अनि सवारी साधन 3 क्षति पुर्याएको जानकारी राष्ट्र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको छ। गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग अप्टिकल फाइबर निर्माणका लागि सम्झौता भएको छ। झन्डै 1 अल्झिएको यो परियोजना निर्माणका लागि नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई जिम्मेवारी दिएको छ। यसका लागि दुवै निकायबीच हालै सम्झौता भएको छ। सम्झौता अनुसार अबको 36 महिनाभित्र दुवै प्रदेशमा 2296 किलोमिटर अप्टिकल फाइबर नेटवर्क बिछ्याइनेछ। बैंक वित्तीय संस्थाका ग्राहकको पहिचान राष्ट्रिय परिचय पत्रका आधारमा गर्ने सरकारको योजना फेरि अनिश्चित बनेको छ। सर्वोच्च अदालतले राष्ट्रिय परिचय पत्रलाई नागरिक पहिचानको एकमात्र आधार नबनाउन आदेश दिएपछि नेपाल राष्ट्र बैंकले बैंक वित्तीय संस्थामा यसको अनिवार्य प्रयोग लागू गर्न अघि सारेको योजना प्रभावित हुने देखिएको हो। र सरकारको पुनः स्वामित्वमा रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले सरकारवालालाई दावी पेश गर्न 21 दिने सूचना निकालेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको यस कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन सम्पन्न भएपछि बकेउता र दायित्व फरक फरकका लागि सूचना जारी गरिएको छ। मन्त्री परिषदले 2082 साल वैशाख 15 गते कारखानामा रहेको सरकारी लगानी व्यवस्थापन गर्ने निर्णय गरेको थियो। सोही निर्णय अनुसार अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीले डीडीए सम्पन्न गरेको हो। हस्त अहिलेका लागि आर्थिक खबर सकियो। 9 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: पहाडीवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरु हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352012।
1: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाई हाम्रै कीर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात कीर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042121343 र 98184929230।
3: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने? होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
4: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
3: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
5: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
2: कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000 मा।
2: घडेरीका विशेषताहरू:
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
6: जग्गा धनी सिधा सम्पर्क 98172254 र 98456090042।

0: त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाम भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 89 98 0474 46 182 र 98 495 2225।
2: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडी नौ कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलु काबा हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्यमा पाइन्छ।
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बुढी गण्डकी बाढीबाट 200 भन्दा बढी परिवार विस्थापित, राहत वितरण सुरु। पहिरोले नदी थुनेर बाँध फुट्दा बुढी गण्डकीमा बाढी आएको इसिमठको प्रारम्भिक निष्कर्ष। आरूघाटमा बेली ब्रिज जडानको तयारी, बेत्रावतीमा पुल सञ्चालन भएसँगै रसुवा नुवाकोट आवत जावत सहज। नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै हिमाली भेडाच्याङ्ग्रा बजारमा पुग्न थाले। रियाद विमानस्थलमा फेरि आक्रमण, 1 जनाको ज्यान गयो, 11 जना घाइते। साउदी अरब र हुती विद्रोही बीचको द्वन्द्व थप चर्किने जोखिम। र दोस्रो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले श्रीलङ्कालाई 82 रनले हरायो। नेपाल खबरमा अब पूरा खबर। गोर्खाको बुढी गण्डकी नदीमा हिजो आएको बाढीबाट गोर्खा र धादिङका 200 भन्दा धेरै परिवार विस्थापित भएका छन्। राष्ट्रिय विपत्ति जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोर्खाको चुमनुम्रीमा 43, धार्चेमा 39, आरूघाटमा 64 तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा 58 परिवार विस्थापित भएका छन्। बाढी प्रभावित क्षेत्रमा राहत वितरण पनि सुरु भएको प्राधिकरणले जनाएको छ। गोर्खाको चुमनुम्री, धार्चे र आरूघाट तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा आवश्यक खाद्यान्न, लत्ता कपडा सहितका अरू सामग्री पठाएको प्राधिकरणको भनाइ छ। बाढीले 45 घर पूर्ण, 27 घरमा आंशिक क्षति भएको छ। यस्तै 34 गोठ र बङ्गुरका 12 खोरमा क्षतिसँगै 3 गाडी बगाएको छ। दर्जनौ घर डुबानमा परेका छन्। 2 पक्के पुल, 1 बेली ब्रिज र 2 झलुङ्गे पुल बगाएको छ भने 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढीमा 5 व्यक्ति बेपत्ता भएको विवरण छ। 9 विदेशी सहित 82 जनाको उद्धार भएको छ। बुढी गण्डकीको सहायक नदी स्यारखोला सुक्खा पहिरोले थुनिँदा बाढी आएको प्रारम्भिक निष्कर्ष छ। प्राधिकरणका अनुसार चुमनुम्री गाउँपालिका 6 लुम्निङ नजिकैको उङ्गी लुङ खोलाबाट बहाब र गेगरान आएर स्यारखोला थुनिएको थियो। स्यारखोला थुनिएर के समयपछि फुट्दा बुढी गण्डकीमा लेदोसहितको बाढी आएको प्रारम्भिक आकलन रहेको प्राधिकरणले जनाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले गोर्खाको चुमनुम्री गाउँपालिका 6 चुमचेत नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा बुढी गण्डकीमा आकस्मिक बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। इसिमोडले सार्वजनिक गरेको विवरण अनुसार हिजो बिहान झन्डै 4 बजेतिर बाढी सुरु भएको थियो। त्यसैले बुढी गण्डकीको करिडोर भई लेदो, गेग्रान र फोहोर बगाएर तलतिर ल्याएको हो। बुढी गण्डकीमा 2 वर्ष अघि पनि बाढी आएको इसिमोडले जनाएको छ। पहिलेको र अहिलेको दुवै घटनाले हिमाली नदी प्रणालीमा विनाशकारी बाढी उत्पन्न गर्न सक्ने विभिन्न जोखिमहरू रहेको भन्दै इसिमोडले पर्वतीय जोखिम बढेकामा चिन्ता समेत व्यक्त गरेको छ। बुढी गण्डकी नदीमा आएको बाढीले गोर्खाको आरूघाट र धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि नेपाली सेनाले त्यहाँ बेली ब्रिज जडानको तयारी थालेको छ। बाढीका कारण पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवागमनमा समस्या आएकाले यातायात सम्पर्क पुनस्थापित गर्न सेनाको सैनिक इन्जिनियरिङ टोली परिचालन गरिएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बेली ब्रिज जडानका लागि आवश्यक तयारी अघि बढेको छ। बेली ब्रिज निर्माण भएपछि गोर्खा र धादिङ बीचको आवागमन सहज हुने अपेक्षा छ। बाढीले पुल बगाएपछि स्थानीय बासिन्दा तथा यात्रुले आवत जावतमा कठिनाई भोग्नु परेको छ। तत्काल उद्धार तथा राहतका साथै क्षतिग्रस्त पूर्वाधारको पुनस्थापना गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउने प्रयास भइरहेको सेनाले जनाएको छ। यस्तै भोटेकोसी बाढीले राष्ट्रिय सडक सञ्जालबाट बाहिरिएको रसुवा नेपाली सेनाले फलामे पुल जडान गरेसँगै सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएसँगै रसुवा नुवाकोट आवजावत गर्ने गाडीले अप्ठ्यारा वैकल्पिक सडक प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। सेनाले निर्माण गरेको पुल हिजो गल्छे रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरिएको छ। रसुवाको उत्तर गया गाउँ नगरपालिका 5 र नुवाकोटको विदुर नगरपालिका 10 जोड्ने फलाकु खोलामा निर्मित नयाँ पुल र पुराना पुल बाढीले बगाएपछि रसुवासँगको सडक सम्पर्क विच्छेद भएको थियो। सडक विभागसँगको समन्वयमा सेनाले झन्डै 300 मिटरको कठिन चट्टान हटाई पहुँच मार्ग विस्तार गरी बेत्रावतीसम्म सडक खुलाएको हो। पुल बनेसँगै धादिङको गल्छे नुवाकोटको देवीघाट, त्रिशुली र बेत्रावती तथा रसुवाको धुन्चे हुँदै स्याफ्रुबेसीसम्म सडक सञ्चालनमा आएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: रंगारंगी टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नव दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदैछ। नवरात्रको पहिलो दिन हिजो दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको हो। हिजै घटस्थापना गरिएको ठाउँमा नव दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। दोस्रो दिन आज पूजा स्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्न लागिएको छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद् भागवत लगायतका देवी स्तोत पाठ समेत गरिन्छ। दशैं तिहार नजिकैसँगै हिमाली भेडा च्याङ्ग्रा बजारमा पुग्न थालेका छन्। उच्च हिमाली क्षेत्रको प्राकृतिक घाँस र जडीबुटी खाएर हुर्किएका भेडा च्याङ्ग्राको मासुको माग बढ्न थालेपछि बझाङको साइपाल गाउँपालिकाबाट व्यापारीले ठूलो संख्यामा भेडा च्याङ्ग्रा सहर पठाउन थालेका छन्। साइपाल गाउँपालिकाबाट यस वर्ष मात्रै पोखरा र काठमाडौँका लागि 38 ट्रक भेडा च्याङ्ग्रा पठाइएको छ। यस वर्ष निर्यात हुने संख्या बढेको व्यवसायीहरूले बताएका छन्। ग्राहकको माग बढ्दै गएपछि कतिपय उपभोक्ताले व्यापारी पुग्न ढिला भए पनि भेडा च्याङ्ग्रा कुरेर बस्ने गरेका छन्। भेडा च्याङ्ग्राको व्यापारले हिमाली क्षेत्रका पशुपालक र व्यापारीलाई आम्दानीको अवसर समेत दिएको छ। अबको तीन दिन देशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज रातिको समयमा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना छ। पर्सि बुधबार बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। तराईका धेरैजसो ठाउँमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ। अब विदेशको खबर। साउदी अरबको राजधानी रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्को आक्रमणमा एकजनाको ज्यान गएको छ भने 11 जना घाइते भएका छन्। यसअघि हिजो भएको आक्रमणमा कम्तीमा 12 जनाको ज्यान गएको र 300 भन्दा धेरै घाइते भएका समाचार सार्वजनिक भएको थियो। कतारी सञ्चार माध्यम अल जजिराका अनुसार विमानस्थलमा भएको पछिल्लो आक्रमणको आरोप यमनका हुती विद्रोहीमाथि लगाइएको छ। यसैबीच हुती विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानामा रहेको विमानस्थलमा पनि हवाई आक्रमण भएको हुती सम्बन्ध सञ्चार माध्यमहरूले जनाएका छन्। यमनको साना र ताइज क्षेत्रमा समेत हवाई आक्रमण भएको खबरमा उल्लेख छ। पछिल्लो घटनाले साउदी अरब र हुती विद्रोही बीचको द्वन्द्व थप चर्कन सक्ने चिन्ता बढाएको छ। अमेरिकी विदेश मन्त्रालयले साउदी अरेबियाका प्रमुख विमानस्थल प्रयोग गर्दा अत्यधिक सावधानी अपनाउन आफ्ना नागरिकहरूलाई आग्रह गरेका छन्। मध्यपूर्वमा युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि रियाद विमानस्थलमा दोहोरिएको आक्रमण, यमनमा चलिरहेको हवाई आक्रमण र हर्मुज जलमार्गमा बढ्दो जोखिमले क्षेत्रीय सुरक्षा तथा विश्व ऊर्जा आपूर्तिमा थप अनिश्चितता पैदा गरेको छ। अब खेल खबर। पाकिस्तानले श्रीलङ्कालाई दोस्रो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा 82 रनले पराजित गरेको छ। लगातार दोस्रो जितसँगै पाकिस्तानले 3 खेलको श्रृङ्खला 1 खेल अगावै 2-0 आफ्नो पक्षमा पारेको हो। रावलपिण्डीमा हिजो टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित 20 ओभरमा 3 विकेट गुमाएर 215 रन बनाएको थियो। पाकिस्तानका माझ सदाकतले 51 बलमा 96 रनको आक्रामक इनिङ्स खेलेका छन्। यस्तै कप्तान साहिजादा फरहानले 44 बलमा 73 रन बनाएपछि पाकिस्तानले विशाल योगफल तयार पारेको थियो। जवाफमा 216 रनको लक्ष्य पछ्याएको श्रीलङ्का निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 133 रन समेटियो। श्रीलङ्काका ब्याटरले पाकिस्तानी बलर सामु अपेक्षित प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका मोहम्मद इमरानले 3 विकेट लिए। यस जितसँगै पाकिस्तानले 3 खेलको T20 अन्तर्राष्ट्रिय श्रृङ्खला आफ्नो नाममा गरेको छ। अब दुई टोली बीचको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ। 4 भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बुढी गण्डकी बाढीबाट 200 भन्दा धेरै परिवार विस्थापित, राहत वितरण सुरु। पहिरोले नदी थुनेर बाँध फुट्दा बुढी गण्डकीमा बाढी आएको इसिमुटको प्रारम्भिक निष्कर्ष। आरूघाटमा बेली ब्रिज जडानको तयारी, बेत्रावतीमा पुल सञ्चालन भएसँगै रसुवा नुवाकोट आवत जावत सहज। नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै हिमाली भेडा च्याङ्ग्रा बजारमा पुग्न थाले। रियाद विमानस्थलमा फेरि आक्रमण, 1 जनाको ज्यान गयो, 11 जना घाइते। साउदी अरब र हुती विद्रोही बीचको द्वन्द्व थप चर्किने जोखिम। र दोस्रो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानले श्रीलङ्कालाई 82 रनले हरायो।

0: सो लभली मलाई त अहिले डोली चढी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघर निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453872852 र 9605668852
8: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
9: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वालपेपर
10: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
11: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
10: प्रोप्राइटर नरेश महतो गीता महतो
12: सम्पर्क 9756073089 9804446182 र 9841995225
13: हेलो
14: हेलो बुढी के छ खबर
13: ठिकै छ चलेकै छ
14: ल भिडियो अन गर त तलाई हेरम
13: भिडियो अनै छ त देख्नु भएन र
14: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
13: माडीको नेट यस्तै त हो नि
14: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
11: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9842508840 साथै 24 घन्टा हटलाइन नम्बर 01597006
15: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई टेकमाइललाई
16: नेपालीपनको आभास नेपाली मनको आवाज यो हो स्वदेश FM 93.2 मेगाहर्ज

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छन्। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: के तपाई इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293230।
3: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
4: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
5: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
6: हेलो
7: हेलो बुढी, के छ खबर?
6: ठिकै छ, चलेकै छ।
7: ल भिडियो अन गर, तलाई हेरौँ।
6: भिडियो अनै छ त, देख्नु भएन र?
7: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
6: माडीको नेट यस्तै त हो नि।
7: के भन्छ यो माटीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ। ल गएर टेक माइन जोडिहाल्छ।
0: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40। साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86।
8: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ। टेकमाइललाई, टेकमाइललाई।
2: तपाईँ यति बेला सुनिरहनु भएको छ स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: टाइम चेक।
1: इस समय सूचक का साथ
2: मां दक्षिण कोरिया मां पढ़ाई रोजगारी को उत्कृष्ट परामर्श केंद्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 53 98 550 77 061 98 550 77 053
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 5480 98 550 26 440
0: It's 10 o'clock. अहिले 10 बजे को छ।
4: बजे को नेपाली खबर में बिनु शर्मा को नमस्कार। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले गोर्खाको चुम्नुम्री गाउँपालिका छ चुम्चेत नजिकै पहिरोले नदी थुनेर बनेको अस्थायी बाँध फुट्दा बुढी गण्डकीमा आकस्मिक बाढ़ी आएको प्रारम्भिक निष्कर्ष निकालेको छ। इसिमोडले सार्वजनिक गरेको विवरण अनुसार हिजो बिहान करिब 4 बजेतिर बाढ़ी शुरू भएको थियो। त्यसले बुढी गण्डकी करिडोर भई लेदो गेग्रान र फोहोर बगाएर तलतिर ल्याएको थियो। बुढी गण्डकीमा 2 वर्ष अघि पनि बाढ़ी आएको इसिमोडले जनाएको छ। पहिलेको र अहिलेको दुवै घटनाले हिमाली नदी प्रणालीमा विनाशकारी बाढ़ी उत्पन्न गर्न सक्ने विभिन्न जोखिमहरू रहेको इसिमोडले पर्वतीय जोखिम बढेकोमा समेत चिन्ता व्यक्त गरेको छ। गोर्खाको बुढी गण्डकी नदीमा हिजो आएको बाढ़ीबाट गोर्खा र धादिङका 200 भन्दा धेरै परिवार विस्थापित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोर्खाको चुम्नुब्रीमा 43, दार्चेमा 39, आरूघाटमा 64 तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा 58 परिवार विस्थापित भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा राहत वितरण पनि शुरू भएको प्राधिकरणले जनाएको छ। गोर्खाको चुम्नुब्री, धार्चे र आरूघाट तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा आवश्यक खाद्यान्न, लत्ता कपड़ा सहितका अरू सामग्री पठाइएको प्राधिकरणको भनाइ छ। बाढ़ीले 45 घर पूर्ण र 27 घर आंशिक क्षति भएको छ। त्यस्तै 34 गोठ र बंगुरका 12 खोरमा क्षतिसँगै 3 गाड़ी समेत बगाएको छ। दर्जनौ घर डुबानमा परेका छन्। 2 पक्की पुल, 1 बेली ब्रिज र 2 झोलुङ्गे पुल बगाएको छ भने 4 जल विद्युत आयोजना प्रभावित भएका छन्। बाढ़ीमा 5 व्यक्ति बेपत्ता भएको विवरण छ। 9 विदेशी सहित 82 जनाको उद्धार भएको छ। बुढी गण्डकीको सहायक नदी स्यार खोला सुक्खा पहिरोले थुनिदा बाढ़ी आएको प्रारम्भिक निष्कर्ष छ। प्राधिकरणका अनुसार चुम्नुम्री गाउँपालिका 6 चुम्लिङ नजिकै उङ्ली लुङ र खोलाबाट बहाव र गेग्रान आएर स्यार खोला थुनिएको थियो। स्यार खोला थुनिएर केही समयपछि फुट्दा बुढी गण्डकीमा लेदो सहितको बाढ़ी आएको प्रारम्भिक आकलन रहेको छ। बडादशी नजिकैसँगै काठमाडौँबाट आफ्नो गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ। राजधानीमा अध्ययन रोजगारी तथा विभिन्न पेसा व्यवसायमा संलग्न मानिसहरू दशैं मनाउन धमाधम गाउँ फर्कन थालेका छन्। नयाँ बस पार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढेको छ। दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउने यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो। नयाँ बस पार्क सञ्चालन गरेको संस्था लोत्से बहुद्देश्य प्रणालीका महाप्रबन्धक पंकज मल्लले यही असोज 17-25 गतेसम्म नयाँ बस पार्कबाट मात्र 2,07,251 यात्रु बाहिरिएको बताएका छन्। असोज 17 गते 18,729, असोज 18 गते 19,530, असोज 19 गते 23,016, असोज 20 गते 29,602, असोज 21 गते 22,288, असोज 22 गते 25,201, असोज 23 गते 31,235, असोज 24 गते 16,970 र असोज 25 गते 29,380 यात्रु बाहिरिएका छन्। दशैंका लागि घर फर्किने यात्रुको संख्या बढेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापन गर्न समेत समस्या भएको छ। नेपाल यातायात व्यवसाय महासंघका अनुसार बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताइएको छ। यही असोज 23 गते अग्रिम टिकट बस बुकिङ खुल्ला गरेको दिन धादिङको गलौदी स्थित पृथ्वी राजमार्ग भाँसिँदा सवारी साधन आवागमन अवरुद्ध हुँदा सवारी साधन काठमाडौँमा रोकिँदा समस्या भएको थियो। महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न, सवारी साधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ। दशैंले परिवार आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।

0: Jo 10 ehtihārmā Godrej ka utpādan kinda attractive cashback pound hos. Front load washing machine kinda 6 kg surf excel. Top load ma 4 kg ra twin tub ma 2 kg surf excel nisulka. AC kinda free installation ani 0% byaj ma sajilo kista ko suvidha. Sathai washing machine ma 4 varsha ko full warranty. Godrej sanga bhanai dekhi wow.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब बाकी खबर नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमा महामन्त्रीहरूको मतगणना जारी रहेको छ सहमा मन्त्रीहरूको अन्तिम मत परिणाम आज अपराह्नसम्म सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ सहमा मन्त्रीको खुलामा रामहरि खतिवडा र अजय बाबु शिवाकोटी अगाडि छन् भने महिला तर्फ प्रतिमा गौतम अगाडि रहेकी छन् अन्यको पनि मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ संयोजक खड्काका अनुसार जनसम्पर्कबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको मतगणना अहिले थालिँदैछ काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यास वितरण हुने स्थान 6 बढाएर 11 पुर्याइएको छ दशैंका बेला उपभोक्तालाई ग्यास अभाव नहोस् भन्ने उद्देश्यले नेपाल आयल निगमको समन्वयमा ग्यास विक्रेता महासंघले आइतबारदेखि काठमाडौँ उपत्यकामा ग्यास बिक्री थालेको हो आइतबार काठमाडौँका 6 स्थानमा मात्रै ग्यास साट्ने व्यवस्था गरिएको थियो बिक्री केन्द्रमा पर्याप्त ग्यास नहुने कतिपय उपभोक्ताले ग्यास पाउन सकेका थिएनन् उपभोक्ताको सुविधाको लागि आजदेखि 5 स्थान थप गरेर 11 ठाउँमा ग्यास सिलिण्डर साटफेरको व्यवस्था मिलाइएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ संघका अनुसार सोमबारदेखि काठमाडौँका चपरी बुढा निलकण्ठमा भानु ललितपुरको हरिसिद्धिमा नेपाल र एचपी कलङ्कीमा सीता खसी बजार स्थित आरके ट्रेडर्समा सीताश्री र सतुङगलमा सीमाया ग्यास साट्ने व्यवस्था थप गरिएको छ यसअघि आइतबारदेखि ललितपुरको हरिसिद्धिमा श्रीराम काठमाडौँको कलङ्कीमा साई बाबा र श्रीकृष्ण तथा सुकेधारामा बाबा र श्री ग्यास बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल एचपी गीता राजधानी र त्रिवेणी पेप्सिकोलामा सगर तथा सिफलचौर स्थित ग्यास एण्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास साट्ने व्यवस्था गरिएको थियो तोकिएका 11 वितरण केन्द्रमा उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिण्डर बुझाएर उपलब्ध अर्को कम्पनीको भरिएको सिलिण्डर लिन सक्नेछन् यसरी फरक कम्पनीको सिलिण्डर साटे बापत अतिरिक्त शुल्क तिर्नुपर्ने छैन तोकिएको स्थान बाहेक अन्य स्थानबाट ग्यास साटफेर गर्न नसकिने पनि संघले जनाएको छ यो व्यवस्था असोज 30 बिहान 11 बजेदेखि अपराह साढे 4 बजेसम्म सञ्चालन हुनेछ साउदी अरबको राजधानी रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अर्को आक्रमणमा 1 ज्यान गएको छ भने 11 घाइते भएका छन् यसअघि हिजो भएको आक्रमणमा कम्तीमा 12 ज्यान गएको र 300 घाइते भएको समाचार सार्वजनिक भएको थियो कतारी संचार माध्यम अल जजिराका अनुसार विमानस्थलमा भएको पछिल्लो आक्रमणको आरोप यमनका हुथी विद्रोहीमाथि लगाइएको छ यसैबीच हुथी विद्रोहीको नियन्त्रणमा रहेको यमनको राजधानी सानामा रहेको विमानस्थलमा पनि हवाई आक्रमण भएको हुथी सम्बद्ध संचार माध्यमहरूले जनाएका छन् साना र ताइत क्षेत्रमा समेत हवाई आक्रमण भएको छ पछिल्ला घटनाले साउदी अरब र हुती विद्रोही बीचको द्वन्द्व थप चर्किन सक्ने चिन्ता बढाएको छ अमेरिकी विदेश मन्त्रालयले साउदी अरेबियाका प्रमुख विमानस्थल प्रयोग गर्दा अत्याधिक सावधानी अपनाउन समेत आफ्ना नागरिकलाई आग्रह गरेको छ र जलवायु परिवर्तन सम्बन्धी विश्वकै प्रमुख वैज्ञानिक निकाय जलवायु परिवर्तन सम्बन्धी अन्तर सरकारी प्यानल आइपिसिसीको आगामी प्रतिवेदन प्रकाशन गर्ने समय सीमामा सदस्य राष्ट्रहरूबीच 3 सहमति जुट्न सकेको छैन यसले सन् 2028 हुने महत्वपूर्ण संयुक्त राष्ट्र संघीय जलवायु वार्ता अघि नयाँ वैज्ञानिक प्रतिवेदन उपलब्ध नहुने जोखिम समेत बढाएको छ आइपिसिसीका प्रतिवेदन विगत 3 संयुक्त राष्ट्र संघका प्रमुख जलवायु सम्झौता र नीतिगत निर्णयका वैज्ञानिक आधार बन्दै आएका छन् तर आगामी प्रतिवेदन शासनको समय सीमामै सहमति नजुट्दा बदलिदो जलवायु परिस्थिति अनुसार नीति निर्माण गर्ने प्रक्रियामा असर पर्ने चिन्ता थपिएको छ हवस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाई सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
2: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।

0: टिचर पनि आइसक्यो, लाइफ पनि अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब?
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
1: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 0656 490 374 98510 61 356 356।
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556 90 959, 98550 60 359 र 98550 67 359।

नेपाली रेडियो नेटवर्कको 11 बजेको नेपाली खबरमा बिनु शर्माको नमस्कार। गोर्खाको चुनुरी गाउँपालिका 6 हुँदै बग्नी बुढी गण्डकी नदीमा लिर्दो र गेग्रान सहित आइतबार आकस्मिक बाढ़ी आएको छ। अचानक आएको लिदो सहितको बाढ़ीले नदी किनारका बस्ती पुल तथा हाइड्रो पावरका संरचनाहरूमा समेत ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण तटीय क्षेत्रका सर्वसाधारणको जनजीवन समेत प्रभावित भएको छ। त्यस्तै गोर्खाको बुढी गण्डकी नदीमा हिजो आएको बाढ़ीबाट गोर्खा र धादिङका 200 भन्दा धेरै परिवार विस्थापित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोर्खाको चुम्नुबुरीमा 43, दार्चेमा 39, सारूघाटमा 64 तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा 58 परिवार विस्थापित भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा राहत वितरण पनि शुरू भएको प्राधिकरणले जनाएको छ। गोर्खाको चुम्नुबुरी, धार्चे, सारूघाट तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा आवश्यक खाद्यान्न, लत्ता, कपड़ा सहितका अरू सामग्री पठाइएको समेत प्राधिकरणको भनाइ छ। बाढ़ीले 45 घर पूर्ण र 27 घरमा आंशिक क्षति भएको छ। त्यस्तै 34 गोठ र बंगुरका 12 खोरमा क्षतिसँगै 3 गाड़ी समेत बगाएको छ। दर्जनौ घर डुबानमा परेका छन्। 2 पक्की पुल, 1 बेली ब्रिज र 2 झोलुङ्गे पुल बगाएको छ भने 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। बाढ़ीमा 5 व्यक्ति बेपत्ता भएको विवरण छ। 9 विदेशी सहित 82 जनाको उद्धार भएको छ। बुढी गण्डकीको सहायक नदी स्याहार खोला सुक्खा पहिरोले थुनिँदा बाढ़ी आएको प्रारम्भिक निष्कर्ष छ। प्राधिकरणका अनुसार चुम्नुबुरी गाउँपालिका चुम्लिङ नजिकैको उङलिङ खोलामा बहाव र गेग्रान आएर स्याहार खोला थुनिएको थियो। स्याहार खोला थुनिएर केही समयपछि फुट्दा बुढी गण्डकीमा लेदो सहितको बाढ़ी आएको प्रारम्भिक आकलन रहेको प्राधिकरणले जनाएको छ। बडा दशैं नजिकैसँगै काठमाडौँबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ। राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा व्यवसायमा संलग्न मानिसहरू दशैं मनाउन धमाधम गाउँ फर्कन थालेका हुन्। नयाँ बस पार्कबाट देशका विभिन्न जिल्ला छाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहल पहल बढेको छ। दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको छ। नयाँ बस पार्क सञ्चालन गरेको संस्था लोत्से बहुदेशीय प्रणालीका महाप्रबन्धक पंकज मल्लले यी असोज 17 देखि 25 गतेसम्म नयाँ बस पार्कबाट 2,07,251 यात्रु बाहिरिएको बताएका छन्। दशैंका लागि घर फर्किने यात्रुको संख्या बढेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापन गर्न समेत समस्या भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव टेकनाथ गौतमले बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताएका छन्। यही असोज 23 गते अग्रिम बस टिकट बुकिङ खुल्ला गरेको दिन धादिङको गलौदी स्थित पृथ्वीराज मार्ग भाषिँदा सवारी साधन आवागमन अवरुद्ध हुँदा धेरै सवारी साधन काठमाडौँमा रोकिँदा समस्या भएको थियो। महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारी साधनको अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ। दशैंले परिवार, आफन्त र समुदाय बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिश वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाउ दसैँ तिहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपालीहरूको मानचाड दशैं तिहार एवं छठ नजिकैसँगै जनकपुरमा यति बेला निकै चहलपहल बढेको छ। नगरभित्र रहेका मन्दिरहरू आकर्षक ढंगले दुलै चाहिँ सिंगारिएको छ, तर चाडपर्व नजिकैसँगै बजारमा ग्राहकको चहलपहल बढे पनि व्यापार व्यवसाय खासै बढ्न नसकेको व्यापारीहरू बताउँछन्। मध्य प्रदेशको प्रमुख व्यापारिक केन्द्र जनकपुर धाममा यस वर्ष दशैंमा पनि व्यापार बढ्न सकेको छैन। चाडपर्वकै लागि भनेर नयाँ स्टक भित्राएका सामानहरू बिक्री नहुँदा व्यवसायीहरू चिन्तित बन्न थालेका छन्। चाडपर्वको बेला पनि नोक्सानी हुन सक्ने सम्भावना रहेको समेत व्यवसायीहरूले बताएका छन्। सामग्री किनमेलका लागि नगरको जनक चोक, शिव चोक, रामानन्द चोक, पिडारी चोक, भानु चोक, पुल चोक, मुदारी चोक लगायतका क्षेत्रमा कपडा, जुत्ता, कस्मेटिक्स, इलेक्ट्रोनिक्स तथा अन्य सामानका पसलहरूमा यति बेला भीड़भाड़ हुनुपर्ने हो, तर यी मुख्य चोकका पसल नै सुनसान देखिन्छन्। व्यापारीहरू दशैं भित्रिसक्दा पनि अन्य दिन सरहने अनुभव भइरहेको बताउँछन्। विगतका वर्षमा दशैं आउनुभन्दा एक महिना अघिदेखि नै व्यापार बढ्ने गरे पनि यो वर्ष भने अपेक्षा अनुसार ग्राहक नआएको व्यवसायीहरूको गुनासो छ। जनकचोकका रेडीमेड कपडा पसल सञ्चालन गर्दै आएका एमडी मुर्कुजा दशैंका लागि नयाँ सामान मगाए पनि बिक्री नहुँदा चिन्तित बनेका छन्। चाडपर्वमा पनि व्यापार छैन, दिनभरि पसलमा बस्छु तर बोनी समेत हुँदैन, उनले भनेका छन्। दशैंका लागि नयाँ स्टक मगाएको छु तर बिक्री नै छैन, सबै सामान त्यसै थन्किने हो कि भन्ने चिन्ता लागेको छ, उनले भनेका छन्। दशैंमा लत्ता कपडाको व्यापार राम्रो हुने अपेक्षा गरिए पनि यसपटक भने बजारमा त्यस अनुसार कारोबार हुन नसकेको व्यापारीहरूको भनाइ छ। सुदूरपश्चिम प्रदेश सरकारको बजेटलाई लिएर सत्तारूढ दलभित्रै विवाद चर्किएको छ। बजेटप्रति नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका सांसदहरूले असन्तुष्टि जनाउँदै विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि प्रदेशसभा बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। प्रदेशसभा सचिवालयले आज बिहान 8 बजेका लागि बोलाएको बैठक भोलि बिहान 9 बजेसम्मका लागि सारेको जनाएको छ। सरकारले प्रस्तुत गरेको बजेटमा बिचौलिया मार्फत कमिशनको खेल भएको भन्दै सत्तारूढ दलभित्रै असन्तुष्टि बढेको छ। केही मन्त्रीहरू समेत बजेटप्रति असन्तुष्ट रहेको बताइएको छ। आज बजेट पारित गर्ने तयारी सहित प्रदेशसभा बैठक बोलाइएको थियो, तर सत्तारूढ दलकै सांसदहरूले बजेटको विपक्षमा मतदान गर्ने चेतावनी दिएपछि सरकारले बजेट पारित गराउन कठिनाई हुने देखिएको छ। यही परिस्थितिका कारण बैठक स्थगित गरिएको बताइएको छ। बजेट निर्माणमा अर्थमन्त्री चक्रबहादुर मल्ल, मुख्यमन्त्री खगराज भट्ट र अर्थ सचिव राजेन्द्र हमालले एकलौटी गरेको समेत आरोप लागेको छ। हवस् त, काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
2: साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
3: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
2: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
3: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुक ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
0: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो नचाउने गाना

0: तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाम भन्दा नमानी होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73089 98 0474 46 142 र 98 491 95 225।

0: घिउ कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अलपत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: सम्पर्क 98550 51584 98651 54998।

0: सो लभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिन में घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुरा को आधुनिक खोर बनाउने सेवा सँगै जमिन बाटो निर्माण हुने रिंग पोल पिल्लर रेलिंग भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टी के साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइनलाई

0: सुदेश टाइम चेक
1: इस समय सूचक का साथ
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 98 550 7073
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0556 4940 4935 80 98 550 2640
0: It's 12 o'clock अहिले 12 बजेको छ
4: नमस्कार म सम्झना महर्जन उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 212 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ सबैभन्दा पहिले मुख्य खबर काठमाडौँबाट दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढ्यो यातायात व्यवसायलाई यात्रुको व्यवस्थापन गर्न समस्या बुढी गण्डकी बाढीबाट 200 भन्दा धेरै परिवार विस्थापित राहत वितरण शुरू पक्की पुल बगाएको आरूघाटमा बेली ब्रिज जडानको तयारी कांग्रेस महाधिवेशन अन्तर्गत सह महामन्त्री मतगणनाको अन्तिम परिणाम आजै आउने खुल्लातर्फ रामहरि खतिवडा र अजय बाबु शिवाकोटी तथा महिलातर्फ प्रतिमा गौतमको अग्रता

0: बारे स्पष्ट हुन बाँकी र पाकिस्तानले प्रेसिडेन्ट ट्रफीका खेलहरू पेशावर र एवटावादबाट अन्यत्र सार्यो। नेपाल खबरमा अब पूरा खबर। बड़ा दशैं शुरू भएसँगै काठमाडौँको नयाँ बस पार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको चाप बढ्न थालेको छ। काठमाडौँमा अध्ययन रोजगारी तथा विभिन्न पेशा व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका हुन्। नयाँ बस पार्कबाट देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुहरूको चहल पहल बढेको छ। दशैंमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो। नयाँ बस पार्क सञ्चालन गरेको संस्था लोत्से बहुद्देश्य प्रणालीका महाप्रबन्धक पंकज मल्लले असोज 17 देखि हिजो 25 गतेसम्म नयाँ बस पार्कबाट 2,07,000 भन्दा धेरै बाहिरिएको जानकारी दिनुभयो। दशैंका लागि घर फर्किने यात्रुको संख्या बढेसँगै यातायात व्यवसायलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ। नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बाटोका कारण यातायात व्यवस्थापनमा समस्या भएको बताउनु भएको छ। यी असोज 23 गते अग्रिम बस टिकट बुकिङ खुल्ला गरेको दिन धादिङको गलौदीमा पृथ्वी राजमार्ग भाँसिएर गाड़ी आवागमन अवरूद्ध हुँदा समस्या भएको महासचिव गौतमले बताउनुभयो। महासंघले यात्रुलाई टिकट काटेर यात्रा गर्न, तोकिएको भाड़ा तिर्न र गाड़ीको अवस्था जाँच गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ। गोर्खाको बुढी गण्डकी नदीमा हिजो आएको बाढ़ीबाट गोर्खा र धादिङका 200 भन्दा धेरै परिवार विस्थापित भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गोर्खाको चुम्नुब्रीमा 43, धारचेमा 39, आरूघाटमा 64 तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा 58 परिवार विस्थापित भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा राहत वितरण पनि शुरू भएको प्राधिकरणले जनाएको छ। गोर्खाको चुम्नुब्री, धार्चे र आरूघाट तथा धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकामा आवश्यक खाद्यान्न, लत्ता कपड़ा सहित अरू सामग्री पठाइएको प्राधिकरणको भनाई छ। बाढ़ीले 45 घर पूर्ण रूपमा र 37 घरमा आंशिक क्षति भएको छ। यस्तै 34 गोठ र बंगुरका 12 खोरमा समेत क्षतिसँगै 3 गाड़ी बगाएको छ। दर्जनौ घर डुब्बानमा परेका छन्। 2 पक्की पुल, 1 बेली ब्रिज र 2 झोलुङ्गे पुल समेत बगाएको छ भने 4 जलविद्युत आयोजना प्रभावित भएका छन्। गण्डकी नदीमा आएको बाढ़ीले गोर्खाको आरूघाट र धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि नेपाली सेनाले त्यहाँ बेलीब्रिज जडानको तयारी थालेको छ। बाढ़ीका कारण पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवागमनमा समस्या भएकाले यातायात सम्पर्क पुनर्स्थापित गर्न सेनाको सैनिक इन्जिनियरिङ टोली परिचालन गरिएको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बेलीब्रिज जडानका लागि आवश्यक तयारी अघि बढ़ाइएको छ। बेलीब्रिज निर्माण भएपछि गोर्खा धादिङ बीचको आवागमन सहज बनाउन सहयोग पुग्ने अपेक्षा छ। बाढ़ीले पुल बगाएपछि स्थानीय बासिन्दा तथा यात्रुले आवत जावतमा कठिनाई भोग्नु परेको छ। तत्काल उद्धार तथा राहतका साथै क्षतिग्रस्त पूर्वाधारको पुनर्स्थापना गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मतगणना चलिरहेको छ। खुलातर्फ रामहरि खतिवड़ा र अजय बाबु शिवा कोटी तथा महिलातर्फ प्रतिमा गौतमले अग्रता लिनुभएको छ। सहमहामन्त्रीको नतिजा आजै आउने र त्यसपछि जनसम्पर्कबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको मतगणना शुरू हुने कांग्रेसको निर्वाचन समितिले जनाएको छ। गैराती उपसभापति र महामन्त्रीको अन्तिम नतिजा आएको थियो। उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी तथा महामन्त्रीमा प्रदीप पौडेल, उदय शमशेर राणा र डिला संग्रवला निर्वाचित हुनुभएको छ। यसअघि कांग्रेस सभापतिमा गगन थापा निर्वाचित भइसक्नु भएको छ। वरिष्ठ उपसभापतिमा विश्व प्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित हुनुभएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा दोधारा चाँदनी झोलुङ्गे पुल मर्मतका लागि 1 करोड़ बजेट, पोखराको प्रख्यात ताल बाराही मन्दिर 3 वर्षपछि भक्तजनका लागि खुल्ला लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: सिधा कुरा प्रष्ट विचार हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले काठमाडौँबाट दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढ्यो। बुढी गण्डकी बाढीबाट 200 भन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरू। पक्की पुल बगाएको आरू घाटमा बेली ब्रिज जडानको तयारी लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिजो बढेको सुन चाँदीको भाव आज घटेको छ। आज सुन 2,100 रुपियाँले घटेर तोलामा 2,94,400 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो सुन तोलामा 800 रुपियाँले बढेर 2,96,500 रुपियाँमा कारोबार भएको थियो। शुक्रबार पनि सुनको भाव तोलामा 2,900 रुपियाँले बढेको थियो। यस्तै आज चाँदीको भाव तोलामा 25 रुपियाँले घटेको छ। आज चाँदी तोलाको 4,415 रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,440 रुपियाँ थियो। सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा चाँदनी जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि 1 करोड रुपियाँ बजेट विनियोजन गरेको छ। प्रदेश सरकारको चालू आर्थिक वर्ष 2083-84 लागि हिजो प्रदेश सभामा पेश भएको बजेटमा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल मर्मतका लागि 1 करोड बजेट विनियोजन गरिएको आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले जानकारी दिनुभयो। केही दिन अघि महाकाली नदीको बाढीले झोलुङ्गे पुलको पिल्लर भत्किएर पुल महाकाली नदीमा खसेको थियो। 2061 सालमा निर्माण भएको झोलुङ्गे पुल भत्किएपछि आवत जावत प्रभावित बनेको छ। पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा रहेको ऐतिहासिक ताल बाराही भगवती मन्दिरको पुनर्निर्माणपछि हिजोदेखि भक्तजनका लागि पूजा गर्न खुल्ला भएको छ। घटस्थापनाका दिन पारेर मन्दिर खुल्ला गरिएको मन्दिरका पुजारी समेत रहनुभएका ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका उपाध्यक्ष महेश्वर पहारीले बताउनु भएको छ। क्षमा पूजा गरेर विधिवत रूपमा घटस्थापनाको दिनमा देवीको शक्ति पुरानो शिलामा सारेको उहाँले बताउनुभयो। अब भक्तजनले पुरानै शिलामा दर्शन तथा पूजा आजा गर्न सक्नेछन्। 2080 कार्तिकदेखि मन्दिर पुनर्निर्माण शुरू भएपछि मन्दिरमा नियमित पूजा आजा बन्द भएको थियो। अब विदेशको खबर। इरानले साउदी अरब र यमन बीच संवाद प्रक्रिया अघि बढाउन तथा जारी द्वन्द्वको राजनीतिक समाधान खोज्न आवश्यक सहयोग उपलब्ध गराउन आफू तयार रहेको बताउनु भएको छ। इरानका विदेश मन्त्री सैयद अब्बास अराघचीले साउदी अरबका विदेश मन्त्री राजकुमार फैसल बिन फरहान बिन अब्दुल्लाह अल साउदसँग टेलिफोन वार्ता गर्दै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। साउदी अरब र यमन बीच वार्ताको वातावरण निर्माण गर्न इरानले आवश्यक सहयोग गर्न सक्ने वहाँको भनाई थियो। इरानको यस्तो प्रस्ताव साउदी अरब र यमनका हुथी विद्रोही बीच तनाव चुलिएका बेला आएको हो। पछिल्लो समय साउदी अरबले हुथीहरूको नियन्त्रणमा रहेका क्षेत्रलाई लक्षित गरी हवाई कार्यवाही तीव्र बनाएको छ। त्यसको जवाफमा हुथीहरूले पनि साउदी अरबभित्रका विभिन्न लक्ष्यमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गर्दै आएका छन्। द्वन्द यमनको सीमा भन्दा बाहिर फैलिँदै गएपछि क्षेत्रीय सुरक्षाबारे चिन्ता थपिएको छ। साउदी अरब र हुथी विद्रोही बीचको द्वन्द्वमा इरानको भूमिकालाई पनि क्षेत्रीय कूटनीतिमा महत्वपूर्ण रूपमा हेरिँदै आएको छ। यस्तो अवस्थामा तेहरानले संवादका लागि सहयोग गर्ने प्रस्ताव राख्नुलाई जारी संकटको राजनीतिक समाधान खोज्ने प्रयासका रूपमा लिन सकिन्छ। अब खेल खबर। पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले खैबर पख्तुनवा प्रान्तका पेशावर र एवटावादमा चलिरहेको प्रथम श्रेणीको प्रतियोगिता प्रेसिडेन्ट्स ट्रफीका खेलहरू अन्यत्र सारेको छ। खैबर पख्तुनवा प्रान्तमा राजनीतिक उथलपुथलपछि संघीय सरकारले संकटकाल घोषणा गरी गवर्नरको शासन लागू गरेपछि पीसीबीले यो निर्णय लिएको हो। प्रतियोगिता अन्तर्गत इस्लामाबाद र रावलपिण्डीमा हुने खेलहरू निर्धारित तालिका अनुसारै सञ्चालन हुने भए पनि पेशावरको इमरान खान रंगशाला र एवटावाद क्रिकेट रंगशालामा तय गरिएका खेलहरूको तालिका परिवर्तन गरिएको छ। अब यी खेलहरू पर्सि बुधबारदेखि शेखपुरामा रहेको नाविद एकेडेमी र लाहोरको गद्दाफी स्टेडियमसँगै जोडिएको एलसीसीएमा हुनेछन्। प्रेसिडेन्ट्स ट्रफीको लिग चरण राउण्ड रोबिनमा सञ्चालन भइरहेको छ, जसमा आठवटै टोलीले एकअर्कासँग खेल्नेछन्। प्रतियोगिताका शीर्ष दुई टोली बीच फाइनल खेल हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँबाट दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढ्यो, यातायात व्यवसायीलाई यात्रुको व्यवस्थापन गर्न समस्या। बुढी गण्डकी बाढीबाट 200 भन्दा धेरै परिवार विस्थापित, राहत वितरण शुरू, पक्की पुल बगाएको आरूघाटमा बेली ब्रिज जडानको तयारी। कांग्रेस महाधिवेशन अन्तर्गत सह महामन्त्री मतगणनाको अन्तिम परिणाम आजै आउने, खुलातर्फ रामहरि खतिवडा र अजय बाबु शिवाकोटी तथा महिलातर्फ प्रतिमा गौतमको अग्रता। साउदी अरब र हुथी बीच तनाव बढ्दा इरानद्वारा संवादको प्रस्ताव, संवाद कहिले र कुन प्रक्रिया मार्फत अघि बढ्छ भन्ने बारे स्पष्ट हुन बाँकी। र पाकिस्तानले प्रेसिडेन्ट्स ट्रफीका खेलहरू पेशावर र एवटावादबाट अन्यत्र सार्यो। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी

0: पूर्णकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-93-7338 मोबाइल 98-550-88-002
0: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: हेलो
1: हेलो बुढी के छ खबर
0: ठिकै छ चलेकै छ
1: ल भिडियो अन गर्दा तलाई हेरम
0: भिडियो अनै छ त देख्नु भएन र
1: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
0: माडीको नेट यस्तै त हो नि
1: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
3: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
4: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई टेकमाइललाई
5: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
5: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98-550-26-440
5: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
6: ओहो ल ल ल ल क्यामेराम्यान खसेछ हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
7: पर्खा दीपक
6: किन
7: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटेघरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
6: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौँ
8: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ
9: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz

बैठकका लागि बंगालको खाड़ी प्रयास बिम्स्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन गुरुङ दिल्ली जानु भएको उहाँको सचिवालयले जनाएको छ। बिम्स्टेक गृहमन्त्री स्तरीय बैठक नयाँ दिल्लीमा असोज 27 आयोजना हुन लागेको छ। गृहमन्त्री गुरुङ असोज 28 गते स्वदेश फर्कनुहुने भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चल नाथ पाण्डेले नेपालका प्रधानमन्त्री बालिन शाहले छिट्टै भारतको भ्रमण गर्ने बताउनु भएको छ। संसदीय सुनवाई समितिमा उहाँले प्रस्तुत गरेको कार्ययोजनामा यसबारे उल्लेख गरिएको छ। कार्ययोजनामा नेपाल र भारत बीच उच्च स्तरीय भ्रमण, मैत्रीपूर्ण विचार आदान प्रदान तथा वार्तालाई नियमित बनाएर द्विपक्षीय समस्या समाधान गर्ने योजना छ। र सोमबार आज शेयर बजार परिसूचक नेप्से 4 अङ्कले बढेको छ। अघिल्लो कारोबार दिन 17.15 अङ्कले बढेको नेप्से आजको वृद्धिपछि 2595 अङ्कमा कायम भएको छ। कारोबार रकम केही घटेको छ। अघिल्लो दिन 4,83 करोडको कारोबार भएकामा आज 4,46 करोडको भयो। आज 105 कम्पनीको मूल्य बढ्दा 165 को घटेको छ। 7 कम्पनीको मूल्य स्थिर रहेको छ। सबैभन्दा ठूलो समूह बैंकिङमा आकर्षण देखा परेको छ। को लागि नेपाली खबर यही सकिन्छ। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: महिना तिर्नुहोस् सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौँ। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौँ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो NRN 99.1, सबैका लागि सूचना।

0: महाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी ईसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0564937338 मोबाइल 9855088002
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
5: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
6: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ
3: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
0: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
3: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 0564935680 मोबाइल 98550426440
3: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: हेलो आयन के छ
1: के हुनु यार सम्राट यहाँ खाडीमा गर्मी छ के सारी माडीतिर हाम्रो नेपालमा
0: हजुर माडीतिर पनि सबै राम्रै छ हरियाली नै छ
1: भिडियो अन गर न यार
0: खै के भिडियो अन गर्नु र यार माडीतिरको नेटै गतिले छैन
1: कुन जमानामा छौ यार टेकमाइन्ड जोड न हाई स्पिड छ फाइबरबाट चल्छ सस्तो पनि छ ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला
2: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ सेवाका लागि माडी सम्पर्क 0556010 40 र 9852012840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
3: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइन्डलाई टेकमाइन्डलाई
4: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
5: 24 घण्टा इमर्जेन्सी सेवा
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियु र नवजात शिशु उपचार कक्ष एनआइसियु सेवा
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
5: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
5: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
4: भेन्टिलेटर सेवा
5: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0656-8853-5189-53
6: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

नेपाली रेडियो नेटवर्कको साँझ 5 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। नेपाली कांग्रेसको 15 महाधिवेशनको अन्तिम मतपरिणाम 3 दिनभित्र सार्वजनिक गर्ने गरी मतगणना स्थल थप्ने तयारी गरिएको छ। मतपत्र र क्लस्टर धेरै हुँदा मतगणनामा ढिलाइ भएपछि पार्टी कार्यालय बाहिर टेन्ट टाँगेर थप स्थानमा मतगणना गर्ने तयारी गरिएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतगणना स्थल बढाएर गणनालाई तीव्रता दिन लागि बताउनु भएको हो। यता नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणना मंगलबारदेखि शुरू गरिने भएको छ। केन्द्रीय निर्वाचन समितिले खुला केन्द्रीय सदस्यको मतगणना मंगलबार बिहानबाट गर्ने तयारी गरेको छ। नेकपा एमालेका केन्द्रीय कमिटिमा मनोनित सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिमा मनोनितहरूलाई शपथ ग्रहण गराउनु भएको छ। असोज 24 गते बसेको स्थायी कमिटी बैठकले उहाँहरूलाई केन्द्रीय कमिटिमा मनोनित गरेको थियो। यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथिको घेराबन्दी अझै नसकिएको बताउनु भएको छ। उहाँले ठूला र बलियाहरूले बलजफती गर्छ भने त्यसलाई प्रतिवाद गर्नुपर्ने बताउनुभयो। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यको शपथ समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले सो कुरा बताउनु भएको हो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 कर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।

0: 12% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपालको उखु अनुसन्धान तथा विकास सुदृढीकरण गर्दै चिनी उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्यले भारतबाट उखुका चार उन्नत जात नेपाल ल्याइएको छ। आज आयोजित एक औपचारिक कार्यक्रम बीच काठमाडौँ स्थित भारतीय दूतावासका प्रथम सचिव निसाले नेपाल कृषि अनुसन्धान परिषद नार्कका कार्यकारी निर्देशक श्रीमद श्रेष्ठलाई उन्नत जातका उखु बिउ हस्तान्तरण गर्नुभयो। अबको एक महिनामा 6 कम्पनीका संस्थापक प्रभावित स्थानीय र म्युचुअल फण्डले होल्ड गरेका शेयरको लक इन अवधि सकिँदैछ। सोपान फार्मास्युटिकल्सको म्युचुअल फण्डका लागि बाँडफाँड भएको 2,14,500 किता शेयरको लक इन अवधि कार्तिक 16 गते सकिँदैछ। चिरखुवा हाइड्रो पावरको 30,20,700 किता शेयरको लक इन अवधि कार्तिक 14 गते सकिँदैछ र माथिलो मैलुङ खोलाको 84,90,800 किता कार्तिक 2 गतेदेखि सकिँदैछ। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ।

0: सो लभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिन में घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुरा को आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्ट बाटो निर्माण हुने रिंग पोल पिलर रेलिंग भेन्टिलेसन सिमाना पिलर कम्पाउन्ड पिलर आदि सुपथ मूल्यमा ग्यारेन्टी के साथ होम डेलिभरी को सुविधा सहित उपलब्ध छ
2: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारलाई तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको छ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर्दा तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छस्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293230।
2: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
3: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन चित्त उजाउनु त होला नि।
4: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
0: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
5: हेलो
6: हेलो बुढी, के छ खबर?
5: ठिकै छ, चलेकै छ।
6: ल भिडियो अन गर त, तलाई हेरौँ।
5: भिडियो अनै छ त, देख्नु भएन र?
6: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
5: माडीको नेट यस्तै त हो नि।
6: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ। ल गएर टेक माइल जोडिहाल्छ।
0: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
1: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40। साथै 24 घण्टा हटलाइन नम्बर 01-597-00-86।
7: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं। टेकमाइललाई, टेकमाइललाई।
8: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: यस समय सूचकका साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 6 o'clock. अहिले 6 बजेको छ
4: लुकेको 6 बज्यो
5: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
4: राष्ट्रको शान किसान
5: A complete piping solutions

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विवस कुलुङसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बुढी गण्डकी नदीको उच्च निगरानी सहित बाढी प्रभावितलाई राहत वितरण चल्दै, गोर्खाका झण्डै 5,000 घरदोरी विद्युत सेवाबाट वञ्चित, भोटेकोसी नदीमा बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण।
0: विश्वमा गरिबी बढ्दा नेपालमा भने गरिबीको संख्या र दर दुवैमा उल्लेख्य कमी, स्वास्थ्य शिक्षा र जीवन स्तरका सूचकहरूमा सुधार।
1: प्रभाव र प्रभाव मुक्त भई काम गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन, पदीय दुरुपयोगमा शून्य सहनशीलताको नीति लिने आइजीपी कार्कीको प्रतिबद्धता, चाड पर्वमा सुरक्षाको व्यवस्था चुस्त।
2: खास गरी सूचना प्रविधि प्रहरी परिचालन नागरिक सहकार्य मुख्य आधार बनाउँदै हामीले सुरक्षा अवस्था मिलाएको अवस्था छ यसपालि।
0: यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार हल र वुडफोर्डलाई आर्थिक चक्रका उतार चढावलाई सन्तुलित बनाउन सक्याउने कामका लागि सम्मान।
1: र महिला फुटबल खेलाडी आर्थिक र मानसिक स्वास्थ्यका कारण चाँडै सन्यास लिन बाध्य हुँदै।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556-94-333, 493-555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले बुढी गण्डकी नदीमा हिजो बिहानै आएको बाढीको कारण गोर्खाको चुम्नुब्री पहिरो खसेर नदी थुनिएको भएको जनाएको छ। केही संचार माध्यममा हिउँ पहिरो झरेको चर्चा आए पनि पहिरोले नदी थुनिएको कुरा देखिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। नदी थुनिएको समय आसपास अर्थात हिजो बिहान 4:30 बजेतिर त्यस क्षेत्रमा 4.2 म्याग्नेच्युडको भूकम्प बराबरको तरङ्ग पनि रेकर्ड भएको र त्यो पहिरोकै कारण उत्पन्न भएको कम्पन हुन सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ। बाढीका कारण गोर्खाका चुम्नुब्री, धार्चे र आरूघाट गाउँपालिका बढी प्रभावित भएका छन्। बाढीले सड़क र पक्की पुलहरू भत्काउँदा झण्डै 300 मानिसहरू प्रभावित भएका छन् भने चुम्नुब्रीका 7 जना अझै सम्पर्क विहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सड़क सम्पर्क विच्छेद भएका दुर्गम क्षेत्रहरूमा आज नेपाली सेनाको हेलिकप्टर मार्फत राहत सामग्री पुर्याइएको छ। यसअघि हिजो 9 जना विदेशी नागरिक सहित 95 जनाको सकुशल उद्धार गरिएको थियो। आज नदीको बहाव सामान्य बन्दै गएकाले तत्कालको जोखिम टरेको भए पनि त्यो क्षेत्र कमजोर भएकाले निगरानी भने भइरहेको महाशाखाले जनाएको छ।
1: बुढी गण्डकी नदीमा हिजो आएको बाढीका कारण उत्तरी गोर्खाका झण्डै 5,000 घरदोरी विद्युत सेवाबाट वञ्चित भएका छन्। बाढीले सिर्दीवास सहिया जल लघु जल विद्युत आयोजनामा क्षति पुर्याएपछि चुम्नुब्री गाउँपालिकाका विभिन्न 16 गाउँका 971 घरदोरी अन्धकार बनेका छन्। बाढीले विद्युतका पोल, टावर र तारहरू बगाएको छ। त्यसै गरी विद्युत प्राधिकरणको आरूघाट स्थित वितरण केन्द्रमा बाढीले क्षति पुर्याउँदा धार्चे गाउँपालिकाका 7 वडाका झण्डै 4,000 घरदोरी र आरूघाट गाउँपालिकाका 50 घरदोरीमा समेत बिजुली ठप्प भएको छ। विद्युत, इन्टरनेट र सड़क सम्पर्क टुटेका कारण गाउँपालिकाका प्रशासनिक कामकाज ठप्प हुनुका साथै सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ। बाढीले बाटो र पुलहरू समेत बगाएकाले एक गाउँबाट अर्को गाउँ पुग्न सक्ने अवस्था समेत नरहेको स्थानीय वासीले बताएका छन्।
0: सरकारले रसुवाको भोटेकोसी बाढीमा परि बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेका पालिका, जिल्ला विपद समिति र प्राधिकरण प्राधिकरण मार्फत यो विवरण यकिन गरिनेछ। नेपाली नागरिकको हकमा सम्बन्धित पालिकाले ओडा कार्यालय मार्फत बढीमा 5 दिनको म्याद दिई निवेदन आह्वान गर्नेछन्। विपत्ताका परिवारले नाता प्रमाणित र सो घोषणा सहित निवेदन दिनुपर्नेछ। परिवारका सदस्य नभएकाको हकमा भने स्थानीय प्रहरी र ओडा सचिवको रहबरमा सरजीवन मुसलका उठाइनेछ। पालिकाले 3 दिनको दावी विरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइनेछ। त्यसको 5 दिनभित्र जिल्ला विपद समितिले निर्णय गरी प्राधिकरण र प्रदेश मन्त्रालयमा विवरण पठाउनेछ। यसै गरी विपत्ता विदेशी नागरिकको हकमा भने परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धित दूतावास तथा कूटनीतिक नियोगबाट विवरण प्रमाणित गरी मृत्यु घोषणाका लागि प्रक्रिया अघि बढाउने प्राधिकरणले जनाएको छ। सरकारले भोटेकुसी बाटीमा विपत्ता भएकाहरूलाई पनि मृतक घोषणा गर्ने तयारी गरेको छ।
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर 5 रहेको गलौदीमा आज राति सड़क बन्द रहने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर सड़क मर्मतका लागि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म सड़क बन्द रहने जानकारी गराएको हो। त्रिशुली नदीको कटानका कारण भाँसिएका सड़कमा यसअघि काटेर सञ्चालनमा ल्याइएको थियो। त्यहाँ थप मर्मत गर्नुपर्ने भएकाले आज राति गाडी आवागमनमा पूर्ण रूपमा बन्द गर्न लागिएको प्रशासन कार्यालयले सूचना मार्फत जानकारी दिएको हो। अहिले दशैंको समयमा पनि भएकाले पृथ्वी राजमार्गमा गाडीको चाप अत्याधिक छ। यो बेला पानी परिहालेमा हिलोमा गाडी फस्ने जोखिम उच्च रहेकाले अहिले नै मर्मत गर्न लागेको सड़क विभागले जनाएको छ। त्यहाँ झण्डै 70 मिटर सड़कमा समस्या रहेको छ।
0: कालीगण्डकी नदीमा आएको बाढीले पौंस मार्ग बगाएपछि अवरुद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि पुनः सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङ सहित पश्चिम नेपालका विभिन्न जिल्लाको सीधा यातायात सेवा ठप्प भएको थियो। सड़क डिभिजन कार्यालय सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पौंस मार्ग निर्माण गरी आज बिहानदेखि गाडी सञ्चालनमा ल्याएको हो। दशैंको बेला पुल बन्द हुँदा यात्रुले शास्ति भोग्नुका साथै खाद्यान्नको मूल्य बढ़ेको थियो। साथै प्रसिद्ध बागलुङ कालिका मन्दिर, ढोरपाटन र मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटक नआउँदा त्यस क्षेत्रको व्यापार व्यवसाय र होटल क्षेत्र पनि सुनसान बनेको थियो। मध्य पहाड़ी लोकमार्ग र कालीगण्डकी करिडोरको संगम स्थल रहेको यो रणनीतिक पुल पुनः खुलेसँगै स्थानीय जनजीवन सहज हुने र पर्यटन तथा व्यापार पुरानै लयमा फर्कने आशा रहेको छ।
1: बाढीले सड़क र पुल बगाएपछि लामो समयदेखि यातायात सम्पर्क विच्छेद भएका रसुवाको आमा छोदिङमो गाउँपालिकाका स्थानीयलाई सहजता दिन स्याप्रो बेसीमा रहेको खोलामा काठेपुल निर्माणको काम शुरू भएको छ। खेतबारीमा उत्पादित तरकारी बजारसम्म पुर्याउन नपाएको कुहिने अवस्थामा आएपछि स्थानीय युवा र जनप्रतिनिधिको सक्रियतामा यो काठेपुल निर्माण अघि बढाइएको हो। भदौ 10 गते आएको बाढीका कारण सड़क सञ्जाल पूर्ण रूपमा विच्छेद भएको थियो। बाटो र पुल बगाएपछि वडा नम्बर 1-5 किसानले झन्डै 1.5 महिनादेखि नाकाबन्दी जस्तै गम्भीर समस्या भोग्नु परेको छ। मुख्य गरी यस क्षेत्रका किसानले उत्पादन गरेका बन्दकोपी र आलु समयमै बजारमा बिक्रीका लागि लैजान नपाउँदा ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको र संकटमा परेका हुन्। खेतबारीमै तरकारी कुहिन थालेपछि किसानको जीविकोपार्जन जोगाउन स्थानीय बासिन्दा र जनप्रतिनिधिहरू पुल निर्माणमा एकजुट भएर लागेका हुन्।
0: विश्वभर गरिबीको दर बढ्दै जाँदा नेपालले भने बहुआयामिक गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको ग्लोबल मल्टिडाइमेन्सल पोभर्टी इन्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरिबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको हो। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरिबीको जोखिममा रहेको छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसंख्या वृद्धिका कारण गरिबीको कुल संख्यामा अपेक्षित सुधार आउन सकेको छैन। तर नेपाल भने स्वास्थ्य, शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार गर्दै गरिबीको दर र गरिब मानिसहरूको संख्या दुवैमा उल्लेखनीय कमी ल्याएको हो। पछिल्लो 15 वर्षमा नेपाल सहित 33 देशले बहुआयामिक गरिबीको अनुपात आधा घटाउन सफल भएका छन्। चीन र भियतनाम जस्ता एसियाली देशहरूले गरिबी निवारणमा तीव्र प्रगति गर्दा नेपाललाई पनि गरिबी न्यूनीकरणमा द्रुत गतिमा सुधार गरिरहेको देशका रूपमा प्रस्तुत गरिएको छ। प्रतिवेदन अनुसार सन् 2010 यता पहिलो पटक विश्वव्यापी रूपमा तीव्र बहुआयामिक गरिबीमा बाँचिरहेका मानिसहरूको संख्या बढेर 1.2 अर्ब जना पुगेको छ। अघिल्लो वर्षको तुलनामा गरिबको संख्या 5.15 करोड़ बढेको हो। जनसंख्या वृद्धि, जलवायु परिवर्तन र आर्थिक संकटका कारण विश्वव्यापी गरिबी बढेको प्रतिवेदनमा भनिएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा दशैं लगायतका चाडपर्वको सुरक्षा बारे गरेको कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
4: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
4: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
7: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा
4: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
4: न्यून सेवा शुल्क न्यून ब्याज दर
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
4: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
4: फोन नम्बर 082-562-601 98578-3590 98578-3184 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बुढी गण्डकी नदीको उच्च निगरानी सहित बाढी प्रभावितलाई राहत वितरण चल्दै गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित भोटेकोशी बाढीमा विपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण विश्वमा गरिबी बढ्दा नेपालमा भने गरिबीको संख्या र दर दुवैमा उल्लेख्य कमी स्वास्थ्य शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब नेपाल दर्पणमा बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले कार्यक्षेत्रमा प्रवेश गर्न लागेका नयाँ प्रहरी अधिकृतहरूलाई कुनै पनि राजनीतिक दबाव वा व्यक्तिगत स्वार्थबाट टाढा रहेर कानूनको शासन कायम गर्न निर्देशन दिनुभएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बदलिदो अपराधको प्रकृतिलाई ध्यानमा राखी अनुसन्धानलाई निष्पक्ष वैज्ञानिक र प्रविधि मैत्री बनाउन आग्रह गर्नुभयो। नागरिकको जीवधनको रक्षा र देशमा शान्ति सुरक्षा कायम गर्न कुनै पनि सम्झौता नगर्न आग्रह गर्दै उहाँले प्रहरी संगठनलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो। त्यस्तै समारोहमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संगठनमा व्यक्तिगत स्वार्थ अनुचित प्रभाव र पदीय अधिकारको दुरूपयोगप्रति शून्य सहनशीलताको नीति अप्नाइने स्पष्ट पार्नुभयो। साइबर अपराध र अन्तर्देशीय अपराध जस्ता नयाँ चुनौती सम्बोधन गर्न प्रविधि र एआईको प्रयोगसँगै मानव अधिकार र कानुनी प्रक्रियालाई केन्द्रमा राखेर काम गर्न उहाँले निर्देशन दिनुभयो। झण्डै 16 महिनाको कठोर तालिम पूरा गरेका नयाँ प्रहरी अधिकृतहरू अब देशका विभिन्न भागमा खटिएर प्रहरी सेवामा योगदान पुर्याउनेछन्।
0: दशैं पर्व शुरू भएको छ। चाडपर्वले बजारमा चहल पहल र मनमा खुसी दुवै बढाएको छ। मानिसहरू किनमेलमा व्यस्त छन्। धेरै मानिस दशैं मनाउन गाउँघर जाने क्रम चलेको छ। तर खुसी र उमङ्गको यही समयमा चोरी पकेटमारी ठगी जुवातास र सड़क दुर्घटना जस्ता जोखिम पनि बढ्ने गरेका छन्। चाडपर्वको सुरक्षा व्यवस्थाबारे साथी महेश गेवालीले नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेसँग कुराकानी गर्नुभएको छ।
2: सुरक्षा चुनौती निश्चय नै बढी हुन्छ। चोरी तथा डकैतीका घटनाहरू बढ्न सक्ने हुन सक्छ। जुवाता सत्तेबाजी जस्तो क्रियाकलापहरू वृद्धि हुन सक्छ र अन्तर्राष्ट्रिय खुला सीमा नाकाहरू प्रयोग गरेर पर्खाजन्य विस्फोटक पदार्थहरू ओसार पसार बिक्री वितरण वृद्धि हुन सक्ने हुन्छ। बजार एरिया तथा ब्याङ्क वित्तीय संस्थानमा चोरी डकैती लुटपाट हुन सक्ने अवस्थाहरू हुन सक्छ। खाद्यान्न लत्ता कपडा उपभोग्य वस्तुहरूको कृत्रिम अभाव त्यसै गरी महँगो मूल्य लिने म्याद गुज्रिएको मिसावटयुक्त खाद्य पदार्थहरू बिक्री गर्ने प्रवृत्ति बढ्न सक्छ। रेमिटेन्सको कारोबार बढेसँगै ह्याकिङ अनलाइन ठगी अवैध हुन्डी नक्कली नोटको कारोबार पनि बढ्न सक्ने हुन्छ, विशेषतः एउटा चुनौतीको रूपमा लिएका छौँ।
10: चाडपर्व लक्षित सुरक्षा निकायले चाहिँ के कस्ता पूर्व तयारी अथवा तयारी गरेको छ?
2: विशेष सुरक्षा योजना 2083 देशैभर लागू गरेको अवस्था छ, छठपर्व सक्तिसम्म लागू हुन्छ। यो प्रहरी जनशक्ति परिचालनमा विशेष जोड गरेका छौँ। देशभरि हामीले 50,000 प्लस प्रहरी जनशक्तिहरू खटाएका छौँ, यसमा खास गरी क्युआरटी, एलआरटी, एसआरटी, चेक पोइन्टहरू, सुरक्षा चेक जाँच, भिभीआईपीको सुरक्षाको कुराहरू, रिजर्भ टोली, सादा पोस्ताद, 24 घण्टा राजमार्ग विशेष चेकिङ लगायत, ड्रोन, सिसिटिभी क्यामेरा, बडी वर्ल्ड क्यामेरा लगायतको टिटीहरूमा हामीले परिचालन गरेका छौँ। 408 स्थानमा यात्रु सहायता कक्ष, हेल्प डेस्क र फेरि अन्तर्राष्ट्रिय सीमा नाका भनेको भारत तथा चाइनासँगको सीमा नाकामा 108 हेल्प डेस्कहरू स्थापना गरेको छौँ। सार्वजनिक स्थानमा हुन सक्ने झैझगडा होल्ला हुन नदिनलाई विशेष रणनीति अप्नाइएको छ। पटका तथा विस्फोटक पदार्थको अवैध कारोबार रोक लगाइएको छ। काठमाडौँ उपत्यका प्रमुख सहरहरूमा के बजार तथा सपिङ मल मार्टहरूमा चाहिँ हुन सक्ने अवैध क्रियाकलापहरूलाई हामीले रोकको लागि व्यवस्थापन मिलाएको व्यवस्था छ। काठमाडौँ उपत्यकाबाट बाहिरिनुभन्दा अघि नै प्रत्येक चालकहरूको सवारी चालक अनुमति पत्र लाइसेन्स चेक गर्छौँ हामी। मापस्ती एवं लापस्ती पनि चेक जाँच गरेर मात्रै सवारी साधन हामी छोड्ने व्यवस्थाहरू मिलाएका छौँ। त्यसै गरी प्रविधिमा आधारित सुरक्षा निगरानी बढाएको अवस्था छ। यसपालि सिसिटिभीबाट हामी प्रमुख बजार, चोक, नाका तथा भिडभाड क्षेत्रको निगरानी गर्छौँ। ड्रोन मार्फत हामी एरियल सर्भेलेन्स देशभरमा करिब करिब 52 ड्रोन हामी प्रयोग गर्दैछौँ। डग स्नाइपिङ सर्चको व्यवस्था, त्यसबाट सर्चको व्यवस्था मिलाएको अवस्थाहरू छ। डिजिटल इन्फर्मेसन सोसियल मिडियालाई हामीले मोनिटरिङ गर्छौँ। डिजिटल ठगीलाई पनि हामीले विशेष ख्याल गरेका छौँ। एआई अनलाइन फ्रड नियन्त्रणमा फेक अनलाइन सपिङ तथा फेस्टिभ अफरहरूलाई हामी वाच गर्छौँ। नक्कली लोटरी गिफ्ट सम्बन्धी मेसेजहरू जो आइरहेको हुन्छ त्यसलाई हाम्रो टिमले त्यसलाई पनि हेरिरहेको हुन्छ।
10: विशेष गरी काठमाडौँ उपत्यका भनौँ सहरी क्षेत्रबाट डेरामा बस्ने व्यक्तिहरू लामो समय बन्द गरेर गाउँ घर फर्किने क्रम पनि यो समयमा पर्छ। यस्तो अवस्थामा उहाँहरूले ध्यान दिनुपर्ने कुराहरू चाहिँ के हुन्?
2: लामो समय घर छोएर जाँदा ढोका, झ्याल, ग्यास तथा विद्युत राम्रोसँग जाँच गरी घर खाली रहेको जानकारी सामाजिक सञ्जालमा सार्वजनिक नगर्ने, भिडभाडमा नगद घर गर्न तथा महँगा मोबाइल बोकेर हिँड्दा विशेष सावधानी अपनाउने कुराहरू पनि छ। त्यसै गरी अब उहाँले त्यो लामो अवधिसम्म घर चाहिँ छोडेर जान भन्दा अगाडि सम्बन्धित स्थानीय प्रहरीमा जानकारी गराउने, छिमेकीमा जानकारी गराउने, लाइटिङहरूको व्यवस्थापन त्यही अनुसार मिलाउने, डबल तालचा सिस्टम क्या, एउटा बाहिर चाबी लगाउने कुरा चाहिन्छ, अर्को इन्टरलक लगाउने सिस्टम चाहिँ असाध्यै प्रभावकारी हुन्छ। त्यो चिज सबैले अप्नाउनु पर्ने देखिन्छ। त्यसमा गर्न सकिन्छ, सिसिटिभी राख्न सकिन्छ आफ्नो घरमा, मापसी गरेर लागुतला सेवन गरेर, यात्रु वाहन सवारी साधन मात्रै होइन आफ्नो पर्सनल सवारी साधनमा जाँदाखेरि पनि यो ध्यान दिनुपर्ने कुराहरू छ। ट्राफिक नियमको पालना गर्नुपर्ने कुराहरू, चाडपर्व चाहिँ वर्षेनी आउँछ तर आफ्नो सुरक्षा कुरा, आफ्नो भविष्यको कुराहरूलाई विशेष ख्याल गरेर हामीले चाहिँ चाडपर्व मनाउनु पर्ने हुन्छ। खास गरी सूचना प्रविधि, प्रहरी परिचालन, नागरिक सहकार्यले चाहिँ मुख्य आधार बनाउँदै हामीले सुरक्षा अवस्था मिलाएको अवस्था छ यसलाई यसपालि। र आपतकालीन अवस्थामा प्रहरी कन्ट्रोलको 109 सम्पर्क गर्नुहोस्।
1: उहाँ हुनुहुन्थ्यो नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्ले, नेपाल दर्पणमा खबरकै सिलसिला। नवरात्रको दोस्रो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गा मध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ। नवरात्रको पहिलो दिन हिजो दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राख्नुका साथै घटस्थापना गरिएको ठाउँमा नौ दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो। नवरात्रका नौ दिन घटस्थापना गरिएको ठाउँमा हरेक दिन छुट्टा छुट्टै देवीको पूजा गरिन्छ।
0: नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको सरकारी अधिकारीहरूले नै स्वीकार गरेका छन्। स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले केवल 20% नागरिकले मात्र खोजेको समयमा मानसिक स्वास्थ्य सम्बन्धी सेवा पाउने गरेको बताउनुभयो। उहाँका अनुसार देशका 10% नागरिकमा कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्य समस्या रहेको छ। सन् 2020 सर्वे अनुसार 5.2% किशोर किशोरीमा यो समस्या देखिएकाले स्थिति चुनौतीपूर्ण बन्दै गएको उहाँको भनाइ छ। तथ्याङ्क अनुसार नेपालमा प्रतिवर्ष झण्डै 7,200 जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेका छन्। अहिले प्रति 1,00,000 जनसङ्ख्यामा 24 जनाले आत्महत्या गर्ने गरेकोमा यसलाई आउँदो 4 वर्षभित्र 5% तल झार्ने लक्ष्य छ। तर स्वास्थ्य क्षेत्रमा सरकारी लगानी न्यून हुँदा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनमा चुनौती थपिएको डाक्टर पौडेलले बताउनुभयो। उहाँले इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको झण्डै 52 करोड रुपियाँ बजेटबाटै सम्पूर्ण मानसिक स्वास्थ्य तालिम र कार्यक्रमहरू चलाउनु पर्ने बाध्यता रहेको उल्लेख गर्नुभयो। सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसक्दा साझेदार संस्थाहरूको सहयोगमा समुदाय स्तरमा कार्यक्रम अघि बढाउनु परेको उहाँको भनाइ छ। यसैबीच कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: कृषि मन्त्र नार्कसँग
11: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। गृहमन्त्री सुदन गुरुङ बिमस्टेकको प्रथम गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ। गृहमन्त्रीको रूपमा उहाँको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो। असोज 27 गते हुने बैठकमा नेपालसहित 7 सदस्य मुलकका आन्तरिक सुरक्षा मन्त्रीहरूको सहभागिता हुनेछ। बैठकमा लागू औषध ओसार पसार, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तर्देशीय सुरक्षा चासोका विषयमा छलफल हुने गृह मन्त्रालयले जनाएको छ। सन् 2018 काठमाडौँ शिखर सम्मेलनले परिकल्पना गरेको सुरक्षा क्षेत्रको यो उच्च स्तरीय बैठक पहिलो पटक आयोजन हुन लागेको हो। भ्रमणका क्रममा गृहमन्त्री सुदन गुरुङले आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गरी असोज 28 गते स्वदेश फर्कनुहुनेछ।
3: नेपाली काङ्ग्रेसले 15 महाधिवेशन अन्तर्गत चलिरहेको मतगणनालाई तीव्रता दिन मतगणना स्थल थप गरेको छ। निर्वाचन समितिका अनुसार अहिले केन्द्रीय कार्यालय सानेपामा 23 ठाउँमा मतगणना चलिरहेको छ। सभापति सहित प्रमुख पदाधिकारीहरूको मतगणना सकिए पनि सहमहामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको मतगणना भइरहेको छ। निर्वाचन समितिका अनुसार पर्सि बुधबार बेलुकासम्म सम्पन्न गर्ने गरी मतगणनालाई तीव्रता दिएको छ। धेरै पद र उम्मेद्वारहरूको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले निर्वाचन समितिले पद र क्लस्टर अनुसार छुट्टा छुट्टै समूह बनाएर गणना गरिरहेको छ। यस्तै 15 महाधिवेशन अन्तर्गत सहमहामन्त्री खुल्लामा रामहरि खतिवडा र अजय बाबु शिवाकोटीको अग्रता कायमै छ। 3288 मतगन्दा खतिवडा अग्रस्थानमा हुनुहुन्छ। खुल्लामा 2 निर्वाचित हुनेछन्। सानेपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा चलिरहेको मतगणनामा रामहरि खतिवडाले 1439 मत ल्याउनु भएको छ भने रामहरि खतिवडालाई पछ्याउँदै अजय बाबुले 1046 मत प्राप्त गर्नुभएको छ। तेस्रो स्थानमा दिलीराम सुवेदीले 829 मत प्राप्त गर्नुभएको छ।
4: सुदूरपश्चिम प्रदेश सरकारले हिजो प्रदेशसभा बैठकमा पेश गरेको चालू आर्थिक वर्षको बजेटप्रति सत्तारूढ दलकै सांसदहरूले असन्तुष्टि जनाएपछि आजको बैठक स्थगित भएको छ। आज बिहान 9 लागि तोकिएको प्रदेशसभा बैठक सत्ता पक्षकै सांसदहरूले असन्तुष्टि जनाएपछि भोलि बिहान 9 लागि स्थगित गरिएको हो। सत्तारूढ दल नेकपाका सांसद नरेश कुमार साईका अनुसार बजेटमा व्यथिति भएको भन्दै सत्तापक्षकै सांसदहरूको चर्को विरोधपछि मुख्यमन्त्रीले बैठक सार्नु भएको हो। बजेटमा आयोजना र बजेट बिचौलियाहरूद्वारा खरिद बिक्री गराइएको सांसदहरूको आरोप छ। दशैं नजिकिँदै गर्दा पनि कर्मचारीले 3 पारिश्रमिक पाएका छैनन्।
3: शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ। हप्ताको पहिलो दिन कारोबार दिन शेयर बजार परिसूचक नेप्से 4 बढेर 2595.81 बिन्दुमा पुगेको छ। आज बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 105 कम्पनीको शेयर बढेकामा 165 घटेको छ। 7 कम्पनीको शेयर भने घटबड भएको छैन। आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। हिजो 4.83 करोड रुपियाँ कारोबार भएकोमा आज 354 कम्पनीको 1.27 करोड किता शेयर 4.46 करोड रुपियाँमा किनबेच भएको छ।
4: उदयपुरमा प्रहरीले 1040 किलोभन्दा बढी लागू औषध गाजा बरामद गरेको छ। गाजा ओसार पसारमा संलग्न रहेको अभियोगमा ताप्ली गाउँपालिका 2 22 विश्वराज राईलाई एउटा जीप सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीका अनुसार कटारी नगरपालिका छ सागोरी पुल नजिकैको जंगलबाट 5 बोरामा राखिएको 100 किलो गाजासहित राईलाई पक्राउ गरिएको हो। त्यसै गरी चौधन्दीगढी नगरपालिका 14 घडीमा रहेको रानीटार बेलटार सडक खण्डमा पार्किङ गरी राखिएको 2 14 6 22 55 नम्बरको जीपबाट 29 बोरामा राखिएको 940 किलोभन्दा बढी गाजा बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका राईमाथि इलाका प्रहरी कार्यालय कटारीबाट थप अनुसन्धान भइरहेका घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
3: जलवायु परिवर्तनको जोखिम न्यूनीकरण गर्न प्रभावित समुदायको जीविकोपार्जन सुरक्षित पार्न स्थानीय अनुकूलन सुरक्षित बसाइ सराई र जलवायु वित्तमा केन्द्रित नीति आवश्यक रहेको विज्ञहरूले बताएका छन्। ग्रामीण मुखी युवा अभियान नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा विज्ञहरूले यस्तो जोड दिएका हुन्। कार्यक्रममा विपद व्यवस्थापन सञ्जाल नेपालका अध्यक्ष डाक्टर वसन्त राज रेग्मीले भोटेकोशी बाढीको प्रसङ्ग उल्लेख गर्दै हिमाली क्षेत्रमा हुने विपदले देशको समग्र विकासमै गम्भीर धक्का पुर्याउने बताउनुभयो।
4: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका रोबर्ट हल र माइकल हुपफोर्टलाई प्रदान गरिने भएको छ। न्यू केनेसियन प्याराडाइम भनिने अर्थशास्त्रको एक शाखाको माध्यमबाट आर्थिक चक्रका उतार चढावलाई सन्तुलित बनाउन विश्वभरका नीति निर्मातालाई सहयोग पुर्याउने कामका लागि उहाँहरूलाई पुरस्कृत गर्न लागेको नोबेल समितिले जनाएको छ। समितिका अनुसार उहाँहरूका मोडेलहरूले प्रभावकारी स्थितिकरण नीति कार्यान्वयन गर्ने हाम्रो क्षमतामा उल्लेखनीय सुधार भए गरेका छन्। अर्थशास्त्री हल र उफोर्टको संयुक्त रूपमा उफोर्टले संयुक्त रूपमा 1,10,00,000 स्विडिस क्रोनर नगद पुरस्कार र पदक प्राप्त गर्नुहुनेछ। यो सँगै यस वर्षको नोबेल पुरस्कार पाउने विजेताहरूको नाम घोषणा भएको छ। गएको सोमबार चिकित्साशास्त्र, मङ्गलबार भौतिक शास्त्र, बुधबार रसायनशास्त्र, बिहिबार साहित्य र शुक्रबार शान्तितर्फका विजेताको नाम घोषणा भएको थियो। विगत 12 महिनामा मानव जातिका लागि उच्चतम लाभ हुने काम गरेका व्यक्तिलाई नोबेल पुरस्कार प्रदान गरिन्छ।
3: भारत सरकारले राजधानी नयाँ दिल्लीमा रहेको प्रसिद्ध जन्तर मन्तर क्षेत्रलाई प्रदर्शन स्थलको सूचीबाट हटाएको छ। दिल्ली प्रहरीले सुरक्षा सड़क व्यवस्थापनलाई कारण देखाउँदै जन्तर मन्तरमा कुनै पनि किसिमका आन्दोलन, धरना र सभा समारोह गर्न औपचारिक प्रतिबन्ध लगाएको हो। दिल्ली प्रहरी आयुक्तले निकाल्नु भएको नयाँ आदेश अनुसार अब प्रदर्शनका लागि जन्तर मन्तरको साटो 3 ठाउँ तोकिएको छ, जसमा रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदान रहेका छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। महिला फुटबल अरबौँ डलरको उद्योग बन्ने दिशामा अघि बढिरहे पनि धेरै व्यावसायिक खेलाडीहरूले अझै पनि न्यून पारिश्रमिक पाइरहेका प्रतिवेदन सार्वजनिक भएको छ। खेलाडीहरूको सङ्घ फिफा प्रोले 800+ धेरै फुटबल खेलाडी माझ गरेको विश्वव्यापी संरक्षणको नतिजाले यो खुलासा गरेको बीबीसीले जनाएको छ। सर्वेक्षणमा सहभागी झण्डै 49% खेलाडीले आफूहरू योजनाभन्दा अगाडि नै फुटबलबाट बिदा लिने बारे सोचिरहेको बताएका छन्। तीमध्ये 59%ले आर्थिक कारण र 46%ले मानसिक तनावलाई यसको कारणका रूपमा उल्लेख गरे। फिफा प्रोमा महिला फुटबल प्रमुख एलेक्स कल्विनले बढ्दो सार्वजनिक चर्चा, आर्थिक असुरक्षा र अपर्याप्त सहयोग प्रणालीले खेलाडीहरू दबावमा रहेका बताइन्। महिला खेलकुदको विश्वव्यापी आमदानी सन् 2024 झन्डै 581 मिलियन अमेरिकी डलरबाट बढेर सन् 2027 1,00,000,000,000 डलरभन्दा धेरै पुग्ने अनुमान छ।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: बुढी गण्डकी नदीको उच्च निगरानी सहित बाढी प्रभावितलाई राहत वितरण चल्दै, गोर्खाका झण्डै 5,000 घरधुरी विद्युत सेवाबाट वञ्चित, भोटेकोशी बाढीमा बेपत्ता भएकाको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण,
3: विश्वमा गरिबी बढ्दा नेपालमा भने गरिबीको संख्या र दर दुवैमा उल्लेखीय कमी, स्वास्थ्य शिक्षा र जीवनस्तरका सूचकहरूमा सुधार,
4: दबाव र प्रभाव मुक्त भई काम गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन, पदीय दुरुपयोगमा शून्य सहनशीलताको नीति लिने आइजीपी कार्कीको प्रतिबद्ध, चार पर्वमा सुरक्षाको व्यवस्था चुस्त,
3: यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार हल र उडफोर्डलाई आर्थिक चक्रका उतार चढावलाई सन्तुलित बनाउन सहयोग पुर्याउने कामका लागि सम्मान,
4: र महिला फुटबल खेलाडी आर्थिक र मानसिक स्वास्थ्यका कारण चाँडै सन्यास लिन बाध्य हुँदै।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विवश कुलुङ र भोजेन्द्र पस्नेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौँ, असुरक्षित बसाइ सराई नगरौँ, सचेत बनौँ, मानव तस्करको जालबाट बचौँ। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ। जनहितका लागि आफन्त नेपाल। सधैँ निष्पक्ष।
5: स्वदेश एफएम 93.2
6: न पक्ष
7: सधैं निष्पक्ष
5: स्वदेश एफएम 93.2 मेगाहर्ज
6: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
8: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
9: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

0: बाढी दुई भैरवपुर स्थित सोमेश्वर वन उपभोक्ता समितिको निर्वाचनमा मोहनराज पोखरेल विजयी, माणिक्ष स्थित सोमेश्वर रेशम कृषक सहकारी संस्थाको सञ्चालक समिति पुनर्गठन, नवलपरासीमा यात्रुवाहक बस पल्टिँदा चालक र सहचालक सहित सातजना घाइते, धादङको गजुरीमा सोमबार राति 11 बजेदेखि बिहान 5 बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द हुने, नेपाल चीन सिमानाका पूर्ण क्षमतामा चलाउने र व्यापार घाटा घटाउने प्रस्तावित राजु शर्माको प्रतिबद्धता नेकपा एमाले राष्ट्रिय कार्यकर्ता भेला आगामी मंगसिर 2 र 3 गते गर्ने, र बुढी गण्डकी बाढी प्रभावितको अस्थायी आवास र दीर्घकालीन पुनर्स्थापना गर्न नेकपाको माग, चुनाव केन्द्रित रणनीतिमा एमाले ओलीकै कमाण्डमा सम्बन्ध सुधारको प्रयास। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अब खबर विस्तारमा। माडी नगरपालिका 2 भैरवपुर स्थित सोमेश्वर वन उपभोक्ता समितिको निर्वाचनमा मोहनराज पोखरेल विजयी हुनुभएको छ। निर्वाचन समितिका अनुसार अन्तिम मत परिणाममा पोखरेलले 73 मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको संयुक्त गठबन्धनका तर्फबाट उम्मेद्वार बन्नुभएकी लक्ष्मी घरतीले 39 मत प्राप्त गर्नुभएको छ। कुल 174 मतदाता रहेको उक्त निर्वाचनमा 119 मत खसेको थियो भने 7 मत बदर भएको निर्वाचन समितिले जनाएको छ। परिणामपछि सामुदायिक वनको व्यवस्थापन, संरक्षण, उपभोक्ताको हितमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ। माडिसा लक्ष्मीवास स्थित सोमेश्वर रेशम कृषक सहकारी संस्थाको सञ्चालक समिति पुनर्गठन गरिएको छ। संस्थाको सम्पन्न साधारण सभाले हर्कबहादुर चापागाईको अध्यक्षतामा 9 सदस्यीय सञ्चालक समिति र मोतीलाल अधिकारीको संयोजकत्वमा 3 सदस्यीय लेखा समिति पुनर्गठन गरेको हो। पुनर्गठित सञ्चालक समितिको उपाध्यक्षमा प्रेमप्रसाद जैसी, सचिवमा लीलानाथ पौडेल र कोषाध्यक्षमा वासुदेव पाठक चयन हुनुभएको छ। यसै गरी सदस्यहरूमा धनकुमारी बरुवाल, बुद्धिमाया तामाङ, दुर्गाप्रसाद आचार्य, गोमा पौडेल र नेत्र प्रसाद ओझा रहनु भएको छ। यस्तै लेखा समितिको सदस्यहरूमा सूर्यनाथ अधिकारी र देवी खत्री भण्डारी चयन हुनुभएको छ। संस्थापक अध्यक्ष तथा कानून व्यवसायी रामप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजसेवी तथा बुद्धिजीवी प्रेमराज सिमिल सिन्हा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। पुष्पमदन बाटिकाको सभाहालमा सम्पन्न कार्यक्रममा उल्लेख्य संख्यामा शीर्ष सदस्यहरूको सहभागिता रहेको थियो। साधारण सभामा संस्थाको कुल कारोबार 7,28,33,936 रुपियाँ रहेको जनाइएको छ। यसै गरी कार्यक्रममा ज्येष्ठ सदस्य, उत्कृष्ट शीर्ष सदस्य, नियमित बचतकर्ता, बाल बचतकर्ता तथा असल ऋणी लगायत विभिन्न विधामा सदस्यहरूलाई सम्मान समेत गरिएको थियो। काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको SUPR01001 33 नम्बरको बस बिहान करिब 37 बजे दुर्घटनामा परेको छ। करिब 40-45 जना यात्रु सवार रहेको उक्त बस सडकबाट पल्टिँदा सोही दिशाबाट आउँदै गरेको SR39C2876 नम्बरको भारी ट्रकसँग समेत सामान्य ठोकिन पुगेको थियो। दुर्घटनाबाट ट्रकको पछाडिको भागमा क्षति पुगेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका पास गलौदी क्षेत्रमा त्रिशुली नदीको कटानका कारण सडक भाँसिएपछि उक्त सडक खण्डमा सवारी आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासनकाले धादिङले सडक मर्मत तथा सम्भार गर्नुपर्ने भएकाले असोज 26 गते सोमबार राति 11 बजेदेखि असोज 27 गते बिहान 5 बजेसम्म उक्त सडक खण्ड भएर सञ्चालन हुने, सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा रोक्ने जनाएको छ। स्थानीय बन्दीपुर गाउँपालिका पास याम्पा फाटका 15 जना किसान पुरस्कृत भएका छन्। याम्पा फाट दुग्ध उत्पादक सहकारी संस्थाले दूध बिक्रीका आधारमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको सहकारीका अध्यक्ष काशीनाथ भट्टराईले जानकारी दिनुभयो। सहकारी मार्फत गत आर्थिक वर्षमा सबैभन्दा बढी दूध बिक्री गर्ने नमुना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल प्रथम हुनुभएको छ। उहाँले 89,128 लिटर दूध बिक्री गर्नुभएको थियो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत जारी मतगणनालाई तीव्रता दिन पार्टीको केन्द्रीय निर्वाचन समितिले थप व्यवस्थापन गरेको छ। निर्वाचन समितिका सदस्य तथा अधिवक्ता राजु कटुवालका अनुसार 23 वटा मतगणना स्थलबाट मतगणना कार्य भइरहेको छ। अधिवक्ता कटुवालका अनुसार कुल 23 वटा मतगणना स्थलहरूमा 7,039 जना महाधिवेशन प्रतिनिधिहरूको मतगणना भइरहेको छ। उक्त प्रक्रियामा करिब 1,84,000 मतपत्रहरूको गणना सम्पन्न गर्नुपर्नेछ। बढ्दो मतदाता संख्या र क्लस्टरहरूका कारण कामलाई द्रुत बनाउन निर्वाचन समिति लागि परेको जनाइएको छ। संसदको तेस्रो दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै कमाण्डमा आगामी स्थानीय तहको निर्वाचनमा सामेल हुने योजनासहित गृह कार्यमा जुटेको छ। 2082 फागुन 21 प्रतिनिधि सभा निर्वाचनमा तेस्रो दलमा खुम्चेर धक्का खाएको एमाले विगतका आन्तरिक विवाद र कमजोरीलाई सच्याउँदै स्थानीय निर्वाचन मार्फत पुनरागमन गर्ने योजना बनाएको नेताहरूले बताएका छन्। नेतृत्व पुनर्गठन प्रयास अस्वीकार भएपछि फागुनमा जनताले अस्वीकार गरेको नेतृत्व अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेर एमाले स्थानीय निर्वाचनमा होमिने भएको हो। संयुक्त राज्य अमेरिकाका लागि नेपाल सरकारद्वारा प्रस्तावित राजदूत चिरञ्जङ थापाले नेपाल अमेरिका सम्बन्धलाई आर्थिक समृद्धि र कूटनीतिक समन्वयको माध्यम बनाउँदै नेपाली नागरिकको सुरक्षा र हितमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सोमबार संसदीय चुनाव समिति समक्ष आफ्नो कार्यालयका लागि कूटनीतिक कार्ययोजना प्रस्तुत गर्दै थापाले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। गृहमन्त्री सुदन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्यासको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। सोमबार दिउँसो 1 बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएका गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री गुरुङले यही असोज 27 गते बिस्मटेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित 7 सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनेछन्। नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सृजनशील र राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको बताउनु भएको छ। काठमाडौँमा महेन्द्र प्रकाश शिवाकोटीद्वारा लिखित देश विकासको प्रस्तावना र राजनैतिक चेतना पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो। नेपाली कम्युनिष्ट पार्टी नेकपाले बूढी गण्डकी नदी थुनिएर आएको बाढीले पुर्याएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी प्रवक्ता प्रकाशवालाले सोमबार विज्ञप्ति जारी गर्दै बाढीमा बेपत्ता नागरिकहरूको तत्काल खोजी र उद्धार गर्न नेपाल सरकारसँग जोरदार माग गर्नुभएको छ। पार्टीले घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बाढी पीड़ित जनसमुदायको दुःख र पीड़ामा गहिरो ऐक्यबद्धता व्यक्त गरेको छ। जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा प्रस्तावित कल्याण राज शर्माले नेपाल चीन सीमा नाकाहरूलाई पूर्ण क्षमतामा सञ्चालन ल्याउने र दुई देशबीचको आर्थिक कूटनीतिलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। संसदीय चुनाव समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत शर्माले व्यापार घाटा न्यूनीकरण, मेडिकल पर्यटनमा सहकार्य र चीनबाट थप लगानी भित्र्याउने विषयलाई मुख्य प्राथमिकतामा राख्नु भएको हो। नेकपा एमाले राष्ट्रिय कार्यकर्ता भेला आगामी मंगसिर 2 र 3 गते गर्ने भएको छ। सोमबार एमाले पार्टी कार्यालय च्यासलमा केन्द्र सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा संगठन विभाग प्रमुख भानुभक्त ढकालले कार्यकर्ता भेलाको मितिबारे जानकारी गराउनु भएको हो। यसअघि स्थायी कमिटि बैठकले कार्यकर्ता भेला मंगसिर पहिलो साता गर्ने निर्णय गरेको भए पनि मिति तय भएको थिएन। कार्यकर्ता भेला लगत्तै एमाले ओडा र पालिका अधिवेशन गर्ने जनाएको छ। नवलप्रासी पर्दाकार सुस्तापूर्व काउसुती नगरपालिका अर्थकाली चोकमा अज्ञात वस्तु काट्ने क्रममा अचानक बड्किँदा 2 घाइते भएका छन्। सोमबार बिहान बद्यबिन्दु नगरपालिका 3 ब्रह्मस्थान बस्ने 49 वर्षीय 81 बोटेले काउसुती नगरपालिका 17 अमलटारी घाट स्थित नारायणी नदीको किनारमा अज्ञात वस्तु फेला पारेका थिए। बाहिरी भागमा डोरी जस्तो वस्तुले बेरिएको, भित्री भाग फलाम जस्तो देखिने तथा बेलनाकार रहेको उक्त वस्तुको लम्बाई करिब 2 फिट र गोलाई 14 इन्च रहेको जनाइएको छ। नेकपाका संयुक्तका नेता डाक्टर विजय पौडेलको निधन भएको छ। कृतिपुर अस्पतालका कार्यकारी निर्देशक डाक्टर किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइ पुर्याउँदै गर्दा निधन भएको हो। एमालेको राजनीतिमा लामो समय सक्रिय रहनुभएका पौडेल एमालेबाट माधव नेपालको सम्म छुटेपछि एकीकृत समाजवादीमा आबद्ध रहनु भएको थियो। र भारत सरकारले राजधानी नयाँ दिल्लीमा रहेको प्रसिद्ध जन्तर मन्तर क्षेत्रलाई प्रदर्शन स्थलको सूचीबाट हटाएको छ। दिल्ली प्रहरीले सुरक्षा र सड़क व्यवस्थापनलाई कारण देखाउँदै जन्तर मन्तरमा कुनै पनि किसिमका आन्दोलन, धरना र सभा समारोह गर्न औपचारिक प्रतिबन्ध लगाएको हो। दिल्ली प्रहरी आयुक्तले निकाल्नु भएको नयाँ अध्यादेश आदेश अनुसार अब प्रदर्शनका लागि जन्तर मन्तरको 3.5 नयाँ ठाउँ तोकिएको छ, जसमा रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदान रहेका छन्। कक्रोच जनता पार्टी लगायतका विभिन्न दल तथा नागरिक समाजले जन्तर मन्तरमा आयोजना गर्न खोजेको विरोध प्रदर्शनलाई रोक्न प्रहरीले व्यापक कडाई गरिरहेको छ। अब पालो स्वदेश मौसम अपडेटको
1: स्वदेश जलवायु अपडेट।
0: आज माडीको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 24 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 83% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडी नगरपालिका दुई भैरवपुर स्थित सोमेश्वर वनोपभोक्ता समितिको निर्वाचनमा मोहन राज पोखरेल विजयी। माडी छ सोमेश्वर रेशम कृषक सहकारी संस्थाको सञ्चालक समिति पुनर्गठन। डबल प्रासीमा यात्रुवाहक बस

0: इस समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 5570 7061 98 5570 7053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4043 5680 98 5570 2640
3: It's 7 o'clock. अहिले 7 बजे को छ।
4: यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रहरीको पेशागत सफलताका लागि नैतिकता र निष्ठा आवश्यक रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। धादिङको गलौदी क्षेत्रमा सड़क मरम्मतका लागि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने। विश्व बाथ रोग दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। झण्डै 30 लाख नेपालीमा बाथ रोगको समस्या। र यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल वुडफोर्डलाई।

0: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले कुनै पनि पेशागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमान्दारिता आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात गर्न र व्यवहारमा उतार्न दीक्षित सबैलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले सधैँ अग्रभागमा रहेर शान्ति सुरक्षा कायम गर्ने र अपराध अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको बताउनुभयो।
3: कुनै पनि पेशागत सफलताको लागि पहिलो मानक नैतिकता, निष्ठा र इमान्दारिता हो। यो सँगै पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानून, नियम, कार्यविधि र मापदण्डहरूको सही रूपमा पालना गर्नु गराउनु पनि व्यक्तिको पेशागत सफलता हासिल गर्न मदत गर्दछ। जिम्मेवारी प्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो। सधैँ अग्रभागमा खटिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि संकट आउँदा नागरिकको जीवधनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेकोले यो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नगरी आफ्नो कर्तव्यमा अधिक रही नेपाल प्रहरीले सदैव आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास आम नागरिकहरूमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु।
2: प्रधानमन्त्री शाहले सूचना प्रविधिको प्रयोगले कामलाई छिटो, छरितो, सहज र पारदर्शी तुल्याउन सकिने मात्रै नभई समयको बचत, समयमै अपराधको अनुसन्धान र समयमै घटनालाई नियन्त्रण गर्न सकिने बताउनुभयो। यस्तै समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीले विभिन्न सुरक्षा चुनौतीको सामना गर्दै देशमा शान्ति सुरक्षा कायम गर्न तथा नागरिकको जीवधनको रक्षा गर्न अग्र पंक्तिमा रहेर जिम्मेवारी पूरा गरिरहेको बताउनुभयो। समारोहमा 79 जना प्रहरी निरीक्षक दीक्षित हुनुभएको थियो। संघीय संसद संसदीय सुनवाई समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई गरेको छ। समितिको आज बसेको बैठकमा भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरञ्जङ थापा र बेलायतका लागि प्रस्तावित गौरव शमशेर जबराको संसदीय सुनवाई गरेको हो। बैठकमा कार्ययोजना पेश गर्दै भारतका लागि प्रस्तावित राजदूत पाण्डेले दुई देश बीचको कनेक्टिभिटीलाई प्राथमिकता दिने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय पर्यटक बढाउने, दुवै देशका विज्ञहरू सम्मिलित सीमा विवाद समाधान उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिने प्रतिबद्धता जनाउँदै सरकारको परराष्ट्र नीति र निर्देशन छिटो छरितो रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो। त्यसै गरी चीनका लागि प्रस्तावित राजदूत कल्याण राज शर्माले नेपाल चीनको सीमा तथा पारवहन व्यवस्थालाई बलियो बनाउने, विपद उद्यमशीलतामा सहकार्य प्रवर्धन गर्ने र नेपालको हिमाली विपदहरूको अध्ययन अनुसन्धानमा प्राविधिक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। अमेरिकाका लागि प्रस्तावित राजदूत चिरञ्जङ थापाले नेपालमा रहेका 2.5 लाख भन्दा बढी नेपाली डायस्पोराको क्षमता, स्रोत र प्रविधिलाई नेपालको हितमा प्रयोग गर्न प्रयास गरिने बताउनुभयो। त्यसै गरी बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबराले दुई देश बीचको आर्थिक कूटनीतिलाई बलियो बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। बैठकले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारमाथि परेको उजुरीका सम्बन्धमा सम्बन्धित निकायबाट थप कागजपत्र माग गर्ने निर्णय गरेको समिति सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो। संसदीय सुनवाई समितिको आजकै बैठकले सर्वोच्च अदालतको न्यायाधीश पदका लागि न्याय परिषदबाट सिफारिस डाक्टर रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी विरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। समिति सभापति श्रेष्ठले सुनवाईको कार्यविधि अनुसार 10 दिनको समय सीमा दिएर सार्वजनिक माध्यमबाट आगामी कार्तिक 9 गते सूचना सार्वजनिक गर्न सचिव लाई निर्देशन दिनुभयो। गत असोज 20 गते बसेको न्याय परिषदको बैठकले 4 जनालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो। गृहमन्त्री सुदन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास बिमस्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारत प्रस्थान गर्नुभएको छ। गृहमन्त्री गुरुङले भोलि बिमस्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश बंगलादेश भूटान म्यानमार श्रीलंका र थाइल्याण्ड सहित सातवटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ। बैठकमा लागू पदार्थ ओसार पसार मानव बेचबिखन सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी आतंकवाद विपज्जन्य सुरक्षा साइबर अपराध लगायतका अन्तर्देशीय एवं क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्धनका लागि छलफल हुनेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले कानून संशोधन गरेर लगानी मैत्री वातावरण बनाइने बताउनु भएको छ। चितवन उद्योग संघको 35 वार्षिक साधारण सभालाई आज सम्बोधन गर्दै उहाँले अस्पष्ट कानूनका कारण प्रशासनिक झन्झट बेहोर्नु परेकाले समय सापेक्ष संशोधन गर्ने बताउनुभयो। देशमा कसरी लगानी मैत्री वातावरण बनाउने भन्ने सन्दर्भमा आफूहरू निरन्तर प्रयासरत रहेको उहाँले प्रश्न पार्नुभयो। लगानी मैत्री कानून निर्माणका लागि नीति निर्माता कर्मचारी निजी क्षेत्र राजनैतिक क्षेत्र सबै एकै ठाउँमा हुनुपर्नेमा मन्त्री गौतमले जोड दिनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ गुणस्तरीय पहुँचयोग्य र सेवाग्राही मैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। विश्व मानसिक स्वास्थ्य दिवस 2026 का अवसरमा आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य सम्बन्धी विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले प्रत्येक नागरिकले आफ्नो मानसिक स्वास्थ्य सम्बन्धी समस्या खुलेर व्यक्त गर्न सक्ने समयमै आवश्यक सहयोग पाउने र सम्मानपूर्वक जीवन यापन गर्न सक्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री मेहताले मानसिक स्वास्थ्य सम्बन्धी अवधारणा पत्र मन्त्री परिषदबाट पारित भइसकेकाले त्यसैका आधारमा ऐन निर्माणको काम अघि बढाइने स्पष्ट गर्नुभयो। विश्व बाथरोग दिवसका अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। नेपाल बाथरोग मैत्री समाजद्वारा आज आयोजित कार्यक्रममा आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्रका प्रमुख डाक्टर बुद्धि पौडेलले झण्डै 30 लाख नेपालीलाई बाथरोगको समस्या देखिएको जानकारी दिनुभयो। डाक्टर पौडेलले बाथरोगको समयमै उपचार नगरी शरीरका जोर्नी बाँगिने कुरूप हुने र स्थायी रूपमा कमजोर बन्ने जानकारी दिनुभयो। पाटन अस्पतालका बाथरोग विशेषज्ञ डाक्टर केशव सिग्देलले जाडो मौसममा बाथका बिरामीको दुखाइ बढ्ने र पछिल्ला वर्षहरूमा यसका बिरामीहरू तीव्र रूपमा बढेको जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। अन्तिम मतपरिणाम अनुसार उपसभापति खुल्लातर्फ डाक्टर चन्द्रकान्त भण्डारी र इन्जिनियर मधु आचार्य विजयी हुनुभएको छ भने समावेशीतर्फ विनोद कुमार चौधरी विजयी हुनुभएको छ। महामन्त्री खुल्लातर्फ प्रदीप पौडेल र उदय शमशेर राणा तथा महिला महामन्त्रीतर्फ डाक्टर डिला संग्रौला पन्त निर्वाचित हुनुभएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। मतगणनालाई छिटो र व्यवस्थित रूपमा सम्पन्न गर्न केन्द्रीय कार्यालय सानिपामा एकसाथ 23 स्थानमा मत गर्ने कार्य भइरहेको छ। सभापति सहित प्रमुख पदाधिकारीहरूको मतगणना सकिएसँगै निर्वाचन समितिले सह महामन्त्री र विभिन्न समावेशी क्लस्टरका केन्द्रीय सदस्य पदहरूको गणनालाई तीव्र गतिमा अघि बढाएको हो। धेरै पद र उम्मेद्वारहरूको मतपत्र एकैसाथ व्यवस्थापन गर्नुपर्ने भएकाले निर्वाचन समितिले पद र क्लस्टर अनुसार छुट्टा छुट्टै समूह बनाएर गणना अगाडि बढाएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो। सदस्य सचिव कटुवालका अनुसार बुधबारसम्म अन्तिम नतिजा सार्वजनिक गर्ने गरी गणनालाई तीव्रता दिइएको छ। बडादशैं शुरू भएपछि बाँके र बर्दियाका मूर्तिकारहरू माटाका देवी देवताका मूर्ति बनाउन व्यस्त छन्। तर आवश्यक कच्चा पदार्थ र सजावटका सामग्री सहज रूपमा उपलब्ध नहुँदा मूर्तिकारहरू समस्यामा परेका छन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
4: दशैंको चहल पहल बढेसँगै बाँके र बर्दियाको नेपालगञ्ज र गुलरियाका बजारमा मूर्ति बनाउने कलाकारहरूलाई भ्याइ नभ्याइ छ। कलाकारहरू दिनरात मेहनत गरेर देवी देवताको मूर्ति तयार गर्न व्यस्त छन्। वर्षौंदेखि चल्दै आएको परम्परागत सिपलाई व्यवसायमा रूपान्तरण गरेका कलाकारहरूका लागि दशैं आमदानीको मुख्य समय समेत हो। तर मूर्ति बनाउन आवश्यक माटो तथा सजावटका सामग्रीहरू सहज रूपमा नपाउँदा भने उनीहरूलाई समस्या हुने गरेको छ। छ। कतिपय सामग्री भारतबाट ल्याउनु पर्ने भएकाले झन्झट सँगै लागत समेत बढ्ने गरेको उनीहरूको गुनासो छ। स्थानीय मूर्तिकार शिवकुमार राठौर:
5: माटोको समस्या नजिक एरियामा पाइन्छ, माटोलाई सहज रूपमा उपलब्ध गराउनको लागि हाम्रो स्थानीय सरकार राज्यले व्यवस्था गरिदिएपछि हामीले यो मूर्ति बनाउन अलिक सहज रूपमा सम्पन्न हुन्छ।
4: विशेष गरी तराई क्षेत्रमा घटस्थापनाका दिन देवीको मूर्ति स्थापना गरी पूजा गर्ने प्रचलन छ। यही धार्मिक तथा सांस्कृतिक परम्पराका कारण दशैंको समयमा माटाका मूर्तिको माग बढ्ने गरेको छ। करिब एक दशकदेखि मूर्ति बनाउँदै आउनु भएकी सुषमा चौधरीले गुलरियामा तयार भएका मूर्ति स्थानीय बजार सँगै बाँके लगायत छिमेकी जिल्लामा समेत बिक्री हुने गरेको बताउनुहुन्छ।
6: 10 वर्ष भयो मूर्ति बनाएको, राजापुर नगरपालिकामा पनि जान्छ मूर्ति, बाँके जिल्लामा पनि जान्छ, अरू गुलरिया नगरपालिकामा पनि जान्छ मूर्ति।
4: केही वर्ष अघिसम्म भारतीय बजारबाट नेपाल भित्र नै माटाका मूर्ति अहिले स्थानीय स्तरमै बन्न थालेका छन्। यसले एकातर्फ स्थानीय कलाकारको सिप र व्यवसायलाई निरन्तरता दिएको छ भने अर्कोतर्फ मूर्ति खरिदमा बाहिरिने रकम समेत स्थानीय बजारमै रहने वातावरण बनेको छ। स्थानीय युवा विष्णु पौडेल:
7: मूर्ति यहाँ उत्पादन नहुँदाखेरि यहाँ नबन्दा बाहिर भारतबाट आउँथ्यो, जसले गर्दा हाम्रो सम्पूर्ण आर्थिक गति भारततिर जान्थ्यो, तर अहिले यहीँका स्थानीयहरूले यो मूर्ति बनाउन लागिसकेपछि नेपालबाटै लिएर जाने अहिले प्रचलन बढेको छ।
4: परम्परागत कला र शिव संरक्षण सँगै माटाका मूर्ति निर्माणले स्थानीय स्तरमा रोजगारी र आमदानीको अवसर समेत सिर्जना गरेको छ। आवश्यक कच्चा पदार्थको व्यवस्थापन, शिव संरक्षण र बजार विस्तारमा स्थानीय सरकारले सहयोग गर्न सके लोप हुँदै गएका यस्ता परम्परागत पेसालाई व्यावसायिक रूपमा अघि बढाउन सकिने देखिन्छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
2: पृथ्वी राजमार्ग स्थित धादिङको गलौदी क्षेत्रमा सड़क मरमत गर्नुपर्ने भएकाले आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने भएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले आज सूचना जारी गरी गजुरी गाउँपालिका 5 गलौदी क्षेत्रमा त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएकाले सड़क मरमत सम्भार गर्न सो राजमार्गमा सवारी आवागमन बन्द गरिएको जानकारी दिनुभयो। उत्तरी गोर्खाको चुमनुम्री गाउँपालिका 6 अन्तर्गत सिरिङ्गे हिमालको फेदी भेडीगोठमा सम्पर्कविहीन भएका 5 जनाको पहिचान खुलेको छ। सम्पर्कविहीन हुनेमा चुमनुम्री गाउँपालिका 6 चुम्चेत निवासी 65 वर्षीय सोनाम लामा, उनकी धर्मपत्नी 59 वर्षीय मोम्मो अजी लामा, 66 वर्षीय सोम छुट्टी लामा, 68 वर्षीय कर्मा लामा र 41 वर्षीय तेन्दोर्जे लामा रहेको खुलेको हो। उत्तरी गोर्खाका करिब 5,000 घर दोहोरी विद्युतविहीन बनेका छन्। श्रीनिवास उहिया जलविद्युत आयोजना बुढी गण्डकी बाढीले क्षति पुर्याएका कारण उक्त क्षेत्रका जनता प्रभावित बनेका हुन्। आइतबार मध्यरातीदेखि आएको बाढीले जलविद्युत आयोजना बगाएपछि चुमनुम्री गाउँपालिका वडा नम्बर 3 र 6 विद्युत अवरुद्ध बनेको श्रीनिवास उहिया जलविद्युत आयोजनाका अध्यक्ष सुजन गुरुङले जानकारी दिनुभयो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल बीच स्वास्थ्य गतिविधि रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्बन्धी सम्झौता भएको छ। कार्यक्रम प्रसारण सम्झौतामा आज हस्ताक्षर गर्दै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक डाक्टर राधिका थपलियाले आम नागरिकमा स्वास्थ्य साक्षरता अभिवृद्धि गर्ने साझा लक्ष्य पूरा गर्न रेडियो नेपालसँगको सहकार्य विगत लामो समयदेखि कायम रहेको बताउनुभयो। त्यस अवसरमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले रेडियो नेपाल र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र बीच स्वास्थ्य जस्तो महत्वपूर्ण विषयमा कार्यक्रम प्रसारण सम्झौता भएको भन्दै कार्यक्रमलाई थप प्रभावकारी र प्रविधि मैत्री बनाउन आवश्यक रहेको बताउनुभयो। 15 दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ। यही असोज 11 गते काली गण्डकी नदीमा आएको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पहुँच मार्ग बगाएर अवरुद्ध बनेको सडक 15 दिनपछि सञ्चालनमा आएको हो। बैंक तथा डिजिटल वालेटको केवाईसी ग्राहक पहिचान विवरण अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्याएर करिब 50 लाख रुपियाँ ठगी गरेको आरोपमा भारतीय नागरिक सहित 3 जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटले आज गौरूमा पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको हो। प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार हालसम्म प्राप्त 22 वटा उजुरीका आधारमा गरिएको अनुसन्धानबाट 49,87,000 रुपियाँ ठगी भएको खुलेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल वुडफोर्डलाई सन् 2026 को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। मौद्रिक तथा वित्तीय नीति मार्फत अर्थतन्त्रमा हुने उतार चढावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि उहाँहरूलाई सो पुरस्कार प्रदान गरिएको हो। रोयल स्विडिस एकाडेमी अफ साइन्सेसले जारी गरेको विज्ञप्तिमा पुरस्कार विजेताको अनुसन्धानले विश्वभरका केन्द्रीय बैंक तथा सरकारले प्रयोग गर्दै आएका आर्थिक मोडलका लागि बलियो सैद्धान्तिक आधार प्रदान गरेको उल्लेख छ। सन् 1970 को दशकमा देखिएको तेल संकटका क्रममा मन्दी तथा अन्य आर्थिक उतार चढावको सामना गर्न कहिले र कसरी नीतिगत हस्तक्षेप गर्ने भन्ने निर्धारणमा परम्परागत केन्सियन मोडल प्रभावकारी हुन नसकेको देखिएको थियो। त्यसपछि हल र वुडफोर्डले आर्थिक स्थिरता कायम गर्न प्रभावकारी नीतिगत उपाय पहिचान गर्न सकिने नयाँ विधि तथा उपकरणको विकासमा योगदान पुर्याउनु भएको थियो। रुसबाट बढ्दो सुरक्षा चुनौती र युक्रेनका समर्थक देश विरुद्ध तोडफोड तथा हस्तक्षेपका घटना बढिरहेका बेला उत्तर एटलान्टिक सन्धि संगठन नेटोका शीर्ष सैन्य कमाण्डरले रुसलाई सम्भावित आक्रमणको सामना गर्न गठबन्धन सक्षम रहेको सन्देश दिने तयारी गरेका छन्। नेटोका सर्वोच्च सहयोगी कमाण्डर युरोप अमेरिकी जनरल एलेक्सस ग्रिनकेविसले पोल्यान्डको वार्सामा सुरक्षा सम्मेलनमा गठबन्धनको विजयको सिद्धान्त प्रस्तुत गर्ने अधिकारीहरूले बताएका छन्। यसले आक्रमणको प्रतिरोध र आवश्यक परे त्यसलाई परास्त गर्ने नेटोको क्षमता स्पष्ट पार्ने अपेक्षा गरिएको छ। जर्मनीको विमानस्थलमा विस्फोटक पदार्थ बोकेको ड्रोन फेला परेपछि युरोपमा रुसको गतिविधिबारे चिन्ता बढेको छ। यसैबीच अमेरिकी रक्षा मन्त्रालयले युरोपमा तैनात आफ्नो सेनाको संख्या र भूमिकाबारे समीक्षा गरिरहेको छ। यसैबीच युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रुसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सप्ताहन्तमा घोषणा गरेको ऊर्जा युद्ध विराम पालना नगरी युक्रेनले जवाफी कदम चाल्ने चेतावनी दिनुभएको छ। युरोपेली संघ युको जलवायु अनुगमन सेवाले शक्तिशाली एल्निनोका कारण प्रशान्त महासागरको प्रमुख निगरानी क्षेत्रमा गत सेप्टेम्बरमा समुद्री सतहको तापक्रम अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको जनाएको छ। यसले सन् 2027 विश्वव्यापी तापक्रमले नयाँ रेकर्ड कायम गर्न सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। एल्निनो प्राकृतिक जलवायु चक्रको तापक्रम बढाउने चरण हो। यसले प्रशान्त महासागरको सतहको तापक्रम बढाएर विश्वव्यापी हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउँछ र यसले विभिन्न क्षेत्रमा खडेरी र बाढीको जोखिम बढाउन सक्छ। अब आर्थिक समाचार।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल क्षेत्र सम्बन्धी विस्तृत अध्ययन सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको छ। नेपालको आर्थिक रूपान्तरण, उद्यमशीलता प्रवर्धन तथा पुँजी बजारको दिगो विकासका लागि दीर्घकालीन पुँजीको उपलब्धता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल क्षेत्र सम्बन्धी विस्तृत अध्ययन सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको हो। नेपाल सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक बजेट, अर्थ मन्त्रालयको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना 2083 तथा बोर्डको पुँजी बजार नीति कार्यान्वयनको क्रममा सार्वजनिक परामर्शका माध्यमबाट सम्बन्धित सरकारवालाहरूको राय सुझाव तथा सुधारका क्षेत्र पहिचान गर्न बोर्डले अध्ययन सार्वजनिक गरेको हो। अध्ययनले पीबीसीलाई विशिष्टकृत लगानी कोषका रूपमा मात्र नभई उद्यमशीलता, नव परिवर्तन, रोजगारी सृजना, विदेशी पुँजी आकर्षण तथा सार्वजनिक पुँजी बजारको विस्तारसँग जोडिएको आर्थिक विकासको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ। अन्तर्राष्ट्रिय अभ्यासको अध्ययनका आधारमा जोखिम आधारित नियमन, लगानीकर्ता संरक्षण, सुशासन, पारदर्शिता, सम्पत्ति संरक्षण, योग्य लगानीकर्ता वर्गीकरण तथा डिजिटल सुपरिवेक्षण प्रणालीलाई भावी नियामकीय सुधारका प्रमुख आधारका रूपमा लिइएको छ। नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले उखुका चार उन्नत जात नेपाललाई हस्तान्तरण गरेको छ। लखनऊ स्थित भारतीय उखु अनुसन्धान संस्थानले विकास गरेका ती चार जात सोमबार आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो। बाराको जितपुर स्थित राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थासँगको सहकार्यमा ती जात नेपालमा भित्राएको हो। नेपाल स्थित भारतीय दूतावासका प्रथम सचिव निशाले उखुका चार उन्नत जातका बिउ नार्कका कार्यकारी निर्देशक श्रीमत श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको छ। ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार सुरु भएको छ। प्रतिमान 40 किलोग्रामको 84,000 का दरले कारोबार भएको छ। चालू सिजनको शुरूआतमा प्रतिमान 96,000 सम्ममा कारोबार भएको अलैँचीको मूल्य क्रमशः घट्दै 84,000 मा झरेको हो। एक साता अघि 88,000 का दरले कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर 84,000 मा कारोबार भइरहेको व्यवसायीहरूले बताएका छन्। नयाँ उत्पादन आउन थालेसँगै मूल्य घट्न थालेको हो। सिजनको शुरूआती समयमा अलैँचीको मूल्य 96,000 मा कारोबार भएको थियो। तनहुँको बन्दीपुर गाउँपालिका याम्पा फाँटका धेरै दुध उत्पादन गर्ने 15 जना किसानलाई पुरस्कृत गरिएको छ। याम्पा फाँट दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध बिक्रीका आधारमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको सहकारीका अध्यक्ष काशीनाथ भट्टराईले जानकारी दिनुभयो। सहकारी मार्फत गत आर्थिक वर्षमा सबैभन्दा बढी दुध 89,128 लिटर बिक्री गर्ने नमुना गाई फार्मका संचालक पुष्पराज पौडेल प्रथम हुनु भएको छ। साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ। पछिल्ला दुई कारोबार दिनदेखि बढिरहेको नेप्से परिसूचकले यस दिन पनि बढ्ने क्रमलाई निरन्तरता दिएको हो। सोमबार नेप्से परिसूचक 4 अङ्कले बढेर 2,595.81 को बिन्दुमा पुगेको छ। नेप्से बढे पनि यस दिन कारोबार रकम भने घटेको छ। गत शुक्रबार 4,83 करोड रुपियाँ बराबरको सेयरको किनबेच भएको बजारमा सोमबार 1,27,19,000 किता सेयरहरू 4,46,52,00,000 रुपियाँमा किनबेच भएका छन्।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
10: क्यानाडालाई हराएसँगै नेपाल विश्वकप लिग टूको अङ्क तालिकामा 6 स्थानमा पुगेको नेपालले आफ्नो दोस्रो खेल मंगलबार ओमानसँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान 11:15 हुनेछ। नेपाल र ओमान बीच भएका 16 खेल मध्ये नेपालको जित 10 खेलमा भएको छ भने ओमानको जित 6 खेलमा छ। ओमान 29 खेलबाट 33 अङ्क जोड्दै 4 स्थानमा छ। 33 खेल खेलेको नेपालले 12 जित 19 हार र 2 खेलमा नतिजा नआउँदा 26 अङ्क जोडेर 6 स्थानमा छ। क्यानाडा भने 34 खेलबाट 25 अङ्क सहित 7 स्थानमा झरेको छ। क्यानाडाले 10 खेल जित्दा 19 खेल हार बिहोरेको छ भने 5 खेलमा नतिजा आएको छैन। अङ्क तालिकाको शीर्ष स्थानमा अमेरिका 34 खेलबाट 47 अङ्क छ। स्कटल्यान्ड 36 खेलबाट 45 अङ्क सहित दोस्रो र नेदरल्यान्ड्स 32 खेलबाट 38 अङ्क सहित तेस्रो स्थानमा छन्। लिग टूमा सहभागी 8 टोलीले 9 सिरिजमा प्रतिस्पर्धा गर्दैछन्। प्रत्येक सिरिजमा 4 खेल हुने भएकाले सबै टोलीले कुल 36 खेल खेल्नेछन्। नेपालले अहिले अन्तिम सिरिज खेलिरहेको छ। शीर्ष 4 रहने टोलीले सन 2027 दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकपको छनौट प्रतियोगितामा स्थान बनाउने छन्। नेपालले शीर्ष 4 रहेर सिधै छनौट प्रतियोगिता पुग्ने सम्भावना भने गुमाइसकेको छ। काठमाडौँको बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुमको सञ्चालनमा आएको छ। सोमबार बालाजु स्थित ग्यालेक्सी फिटनेस सोरुमको उद्घाटन नेपाली क्रिकेट टिमका क्रिकेटर कुशल भुर्तेलले गरेका हुन्। सोही अवसरमा भुर्तेललाई ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको छ। ब्रान्ड एम्बेसडर सम्बन्धी सम्झौतामा भुर्तेल र ग्यालेक्सी फिटनेसका प्रबन्ध निर्देशक दीपक प्रसाद अधिकारी बीच हस्ताक्षर भएको छ। कम्पनीले छापाको दमक, रूपन्देहीको बुटोल र बेलवास, कास्कीको पोखरा र चितवनको नयाँगढमा शाखा सञ्चालन गरेको छ। ग्यालेक्सी फिटनेसले अन्य ठाउँमा पनि विस्तारै शाखा विस्तार गर्दै जाने प्रबन्धन निर्देशक अधिकारीले जानकारी दिनुभयो।
2: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको र 1-2 स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागमा 1-2 स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 15.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 14.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 28.5 डिग्री सेल्सियस, न्यूनतम 17.1 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 33.8 डिग्री सेल्सियस, न्यूनतम 16.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रहरीको पेशागत सफलताका लागि नैतिकता र निष्ठा आवश्यक रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। धादिङको गलौदी क्षेत्रमा सड़क मर्मतका लागि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने। विश्व बाथरोग दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। झण्डै 30 लाख नेपालीमा बाथरोगको समस्या। र यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल वुडफोर्डलाई। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
11: कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
12: घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
13: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
12: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
13: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
12: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
13: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
14: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 056-493-7338, मोबाइल 98550-88002।
15: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्याप्पिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुले कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
16: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
17: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
11: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
18: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
11: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
18: 24 घण्टा इमर्जेन्सी सेवा,
11: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
18: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
11: नवजात शिशुको लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
18: जनरल, डिलक्स, सुपर डिलक्स तथा स्विट क्याबिन,
11: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
18: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
11: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
18: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
11: भेन्टिलेटर सेवा,
18: होल बडी चेकअप जाँचको सुविधा
11: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
18: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल, सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853, 518-953।
19: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन,
20: तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख दिफेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज प्रतिबद्धता
3: विश्वभर गरिबीको दर बढ्दै जाँदा नेपालमा भने घट्यो पेसागत सफलताका लागि नैतिकता निष्ठा र इमान्दारितालाई पहिलो शर्तका रूपमा लिनुपर्ने प्रधानमन्त्री शाहको भनाई प्रहरीबाट सुरुवात गर्नुपर्ने
4: जिम्मेवारीप्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुन्छन्
3: मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको स्वास्थ्य मन्त्री मेहताको भनाई गृहमन्त्री गुरुङ बिमस्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन भारत प्रस्थान प्रस्तावित राजदूत विरुद्धको उजुरी संसदीय समितिमा
5: 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूतहरू विरुद्ध 4 व्यक्तिहरूबाट 7 उजुरीहरू समितिमा प्राप्त भएको विदितै छ
3: नेपाल एलपी ग्यास उद्योग संघले दशैंलाई लक्षित गर्दै ग्यास सिलिन्डर साट फेर गर्ने केन्द्रको संख्या बढाएर 11 पुर्यायो त्रिशुली नदीको कटानका कारण भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरीको गलौदी खण्डमा थप मर्मत गर्नुपर्ने भन्दै आज रातिको लागि सवारी आवागमन रोक
6: आज रातिको लागि चाहिँ गाडी पूर्ण रूपमा रोक लगाइएको छ भने भोलि बिहान 5 दुईटा रूपमै सवारी साधनहरू आवागमन गर्नेछन्
3: र पाकिस्तानले श्रीलङ्कालाई दोस्रो T20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अघि नै 3 खेलको श्रृङ्खला जितेको छ
7: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN
3: सहकारी ठगेर मिटर ब्याजको विरुद्धमा बेला बेलामा आन्दोलन हुन्छन् तर त्यसको दीर्घकालीन समाधान हुन सकेको छैन सहकारी ठगेर मिटर ब्याजमा राजनीतिक दलका नेता तथा कार्यकर्ता नै संलग्न हुने र उनीहरूको संरक्षणमा दलहरू नै लागि पर्ने हुनाले धेरै समस्या छ प्रचलित कानून अनुसार यस्तो ठगी दण्डनीय अपराध भए पनि दोषीलाई कारवाही गर्न अप्ठ्यारो परिरहेको छ अब खबर सन्तोषी रावलबाट
8: प्रधानमन्त्री बालेन्द्र शाहले पेसागत सफलताका लागि नैतिकता निष्ठा र इमान्दारीलाई पहिलो शर्तका रूपमा लिनुपर्ने बताउनु भएको छ राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184 समूहको दीक्षान्त समारोहमा उहाँले सो कुरा बताउनु भएको हो उहाँले तालिममा सिकेका कुरा व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान प्रचलित कानून नियम कार्यविधि र मापदण्डको पालना गर्नुपर्ने उहाँको भनाइ छ जिम्मेवारी प्रति वा जवाबदेही हुनु पनि पेसागत सफलताका लागि महत्वपूर्ण रहेको प्रधानमन्त्री शाहले बताउनुभयो
4: कुनै पनि पेसागत सफलताको लागि पहिलो मानक नैतिकता निष्ठा र इमान्दारिता हो यो सँगै पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान प्रचलित कानून नियम कार्यविधि र मापदण्डहरूको सही रूपमा पालना गराउनु पनि व्यक्तिको पेसागत सफलता हासिल गर्न मद्दत गर्दछ जिम्मेवारीप्रति जवाबदेहिता पनि महत्त्वपूर्ण पक्ष हो प्रहरी सेवामा आबद्ध सबैका लागि यी कुराहरू लागू हुन्छन्
8: नेपालमा मानसिक स्वास्थ्य समस्या भएका 80% नागरिकले अझै पनि उपचार सेवा पाउन नसकेको स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभएको छ स्वास्थ्य पत्रकार मञ्चले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य समस्या भएका 20% नागरिकले मात्रै आवश्यक परेको समयमा सेवा पाउने गरेको जानकारी दिनुभयो उहाँका अनुसार नेपालमा करिब 10% नागरिकमा कुनै न कुनै प्रकार को मानसिक स्वास्थ्य समस्या रहेको छ भने सन् 2020 को सर्वेक्षणले 5.2% किशोर किशोरीमा यस्तो समस्या देखिएको छ। नेपालमा वर्षेनी झण्डै 7200 जनाले आत्महत्याका कारण ज्यान गुमाउने गरेको उल्लेख गर्दै उहाँले मानसिक स्वास्थ्य सेवामा सरकारी लगानी न्यून हुँदा कार्यक्रम सञ्चालनमा चुनौती थपिएको बताउनुभयो। कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माण प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो।
9: मानसिक स्वास्थ्यमा समस्या हुँदा अझ पनि धेरै मानिस खुलेर बोल्न या सहयोग माग्न हिचकिचाउँछन्। यस अवस्थालाई बदल्न जनचेतना, सही सूचना र सहयोगी सामाजिक वातावरण आवश्यक छ। मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कानुनी आधार निर्माण गर्नु सरकारको प्राथमिकतामा छ। यसै सन्दर्भमा मानसिक स्वास्थ्य सम्बन्धी अवधारणा पत्र मन्त्री परिषदबाट पारित भइसकेको छ। अब यसैमा आधारमा मानसिक स्वास्थ्य सम्बन्धी ऐन निर्माणको काम अघि बढाइनेछ।
8: विश्वभर गरिबीको दर बढ्दै जाँदा नेपालले भने बहुआयामिक गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ। संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडीपी र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरिबीको ग्लोबल मल्टी डाइमेन्सनल पोभर्टी इन्डेक्स 2026 प्रतिवेदन अनुसार नेपाल गरिबीको दर र कुल संख्या दुवै घटाउन सफल सीमित देशहरूको सूचीमा परेको छ। दक्षिण एसियाली क्षेत्र अझै पनि उच्च गरिबीको जोखिममा रहेको छ। छिमेकी देशहरू भारत, पाकिस्तान र अफगानिस्तानमा जनसङ्ख्या वृद्धिका कारण गरिबीको कुल संख्यामा अपेक्षित सुधार हुन सकेको छैन। तर नेपालले भने स्वास्थ्य, शिक्षा र जीवन स्तरका सूचकहरूमा सुधार गर्दै गरिबीको दर र गरिब मानिसको संख्या दुवैमा उल्लेख्य कमी ल्याएको छ। सरकारले नयाँ तथा पुराना सवारी साधन खरिदमा खरिदकर्ता यातायात व्यवस्था कार्यालयमा अनिवार्य उपस्थित हुनु नपर्ने गरी सरकारले सहजीकरण गरेको छ। यातायात व्यवस्था विभागका अनुसार यातायात व्यवस्थापन कार्यविधि निर्देशिका 2060 संशोधन गर्दै यस्तो सहजीकरण गरिएको हो। पूर्वाधार विकास मन्त्रालयको सोमबारको मन्त्री स्तरीय बैठकले यस्तो निर्णय गरेको हो। विभागका अनुसार अब निजी तथा सार्वजनिक सवारी साधन दर्ताका बेला प्रथम पटक नामसारी गर्दा डिलरद्वारा यातायात व्यवस्था कार्यालयमा गरिएको चेक जाँचलाई नै मान्यता दिई पुनः यातायात व्यवस्था कार्यालयमा गई चेक जाँच गराउनु नपर्ने व्यवस्था गरिएको छ। काली गण्डकी नदीमा आएको बाढीले पहुँच मार्ग बगाएपछि अवरुद्ध बनेको बागलुङ पर्वत जोड्ने मालढुङ्गा पुल 15 दिनपछि सञ्चालनमा आएको छ। गएको असोज 11 गतेको बाढीले पुलको पर्वततर्फको बाटो बगाउँदा बागलुङ स्थित पश्चिम नेपालका विभिन्न जिल्लाको सिधा यातायात ठप्प भएको थियो। सडक डिभिजन कार्यालय, सुरक्षा निकाय र कामदारहरूको निरन्तर प्रयासपछि पहुँच मार्ग निर्माण गरी आज बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको हो। गृहमन्त्री सुदन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास बिम्स्टेकको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। आज दिउँसो 1 बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो। गृहमन्त्री गुरुङले यही असोज 27 गते बिम्स्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित 7 सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ। संसदीय सुनवाई समिति संयुक्तले विभिन्न 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूत विरुद्ध परेका 7 उजुरीबारे उजुरीकर्तासँग छलफल गरेको छ। 4 प्राप्त उजुरी मध्ये भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यसूची रहेको थियो। जापानका लागि प्रस्तावित राजदूत ज्ञानप्रसाद थापा विरुद्ध उजुरी परेका उज्जवल कृष्ण श्रेष्ठ सम्पर्कमा नआएकाले उनको विषयमा तत्काल प्रक्रिया अघि नबढाइएको समितिका सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो।
5: बुधा नम्बर 1 रहेको प्रस्तावित राजदूतहरूका सम्बन्धमा उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल सम्बन्धी विषयमा प्रवेश गर्न चाहन्छु। मान्य सदस्यहरू, विभिन्न 13 मित्र राष्ट्रका लागि प्रस्तावित राजदूतहरू विरुद्ध 4 व्यक्तिहरूबाट 7 उजुरीहरू समितिमा प्राप्त भएको विदितै छ। मान्य सदस्यहरू, अब म प्रस्तावित 13 राजदूतका सम्बन्धमा एवं जापानका लागि प्रस्तावित राजदूत श्री जुज्ञान कुमार थापाका सम्बन्धमा उजुरी दर्ता गराउनु हुने उजुरीकर्ता श्री उज्जवल कृष्ण श्रेष्ठ ललितपुर, उहाँ अहिले सम्पर्कमा नआउनु भएको बेहोरा जानकारी गराउन चाहन्छु।
8: त्रिशुली नदीको कटानका कारण भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी स्थित गलौदी खण्डमा थप मर्मत गर्नुपर्ने भएकाले आज रातिदेखि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार थप मर्मत सम्भारका लागि गाडी चलाउन रोक लगाइएको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमका अनुसार आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म उक्त मार्ग हुँदै चल्ने सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिनेछ। उक्त सडक खण्डमा अझै थप मर्मतको कार्य गर्नुपर्ने आवश्यकता देखिएकाले यात्रुलाई कम प्रभाव परोस् भनी र रातिको समय पारेर आवागमन रोक्न लागेको जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले सिआइएललाई जानकारी दिनुभयो।
10: पृथ्वी राजमार्गको गजुरी गाउँपालिकाको गलौदी भन्ने ठाउँमा बाटो भाँसिएर हामीले चाहिँ बाटो मर्मतको लागि अस्ति गाडी पूर्ण रूपमा दुईतर्फे रूपमै रोकाएर मर्मतको काम गरिराखेका थियौँ र अब गाडी चार बाटोको समय भएको हुँदाखेरि अब केही बाटो चाहिँ बनाइसकेपछि दुईतर्फी रूपमा फेरि त्यो रोकाएको बाटोलाई हामीले खुलाएर सवारी साधनहरू जाममा भएका सवारी साधनहरू सबै क्रस गरायौँ र अत्यावश्यक वस्तुहरू ग्यासको बुलेटहरू अनि इन्धनको गाडीहरू लगायत इमर्जेन्सी भेहिकलहरू पनि क्रस गराइयो र अब केही मर्मत काम अझै पनि बाँकी रहेको हुँदाखेरि आज बेलुका 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि पूर्ण रूपमा दुईतर्फी सवारी साधन बन्द गराएर रातको समयमा त्यहाँ लाइटहरू बालेर र मिसिनहरू पर्याप्त मिसिन सहित जनशक्ति परिचालन गरेर पृथ्वी राजमार्गलाई दुईतर्फी रूपमा चलाउनको लागि काम भइरहेको हुँदाखेरि आज रातिको लागि चाहिँ गाडी पूर्ण रूपमा रोक लगाइएको छ भने भोलि बिहान 5 बजेदेखि दुईतर्फी रूपमै सवारी साधनहरू आवागमन गर्नेछन्।
8: नेपाल एलपी ग्यास उद्योग संघले दशैंलाई लक्षित गर्दै ग्यास सिलिण्डर साटफेर गर्ने केन्द्रको संख्या बढाएर 11 पुगाएको छ। उपभोक्ताको सहजताका लागि नेपाल आयल निगम र ग्यास विक्रेता महासंघको समन्वयमा शुरू गरिएको यो सेवा असोज 30 गतेसम्म हरेक दिन बिहान 11 बजेदेखि दिउँसो 4 बजेसम्म उपलब्ध हुनेछ। संघका अनुसार काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा तोकिएका केन्द्रबाट फरक कम्पनीका सिलिण्डर साट्न सकिनेछ। तोकिएका 11 केन्द्र बाहेक अन्य खुद्रा पसल वा स्थानबाट भने फरक कम्पनीका सिलिण्डर साट्न नमिल्ने संघले जनाएको छ। बाजुराको बडीमालिका नगरपालिकामा लामो प्रयासपछि कोदोको बिस्कुट उद्योगको परीक्षण उत्पादन शुरू भएको छ। स्थानीय उत्पादनको प्रवर्धन, रोजगारी सिर्जना र नगरलाई आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाको पहलमा उद्योग सञ्चालनमा ल्याइएको नगर प्रमुख अमर खड्काले जानकारी दिनुभयो। परम्परागत कोदोलाई पौष्टिक बिस्कुटका रूपमा उत्पादन गरी स्थानीय स्रोत साधनको उपयोग बढाउने र आर्थिक अवसर सिर्जना गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ। साझा खबरमा अब खेल खबर। पाकिस्तानले श्रीलङ्कालाई दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै 1 खेल अगावै 3 खेलको श्रृङ्खला जितेको छ। रावलपिण्डीमा भइएको खेलमा माज सदाकतको 96 र कप्तान साहिब जदा फरहानको 73 रनको मद्दतमा पाकिस्तानले 20 ओभरमा 3 विकेट गुमाएर 215 रन बनाएको थियो। जवाबमा श्रीलङ्काले 7 विकेट गुमाएर 133 रन बनाउन सक्यो। पाकिस्तानका मोहम्मद अमरानले 3 विकेट लिए। लगातार दोस्रो जितसँगै पाकिस्तानले श्रृङ्खलामा 2-0 अग्रता बढाउँदै उपाधि आफ्नो नाममा गरेको छ।
3: सन्तोषी रावल बाढी आउन सक्ने जोखिम भएका क्षेत्रमा सधैँ सतर्कता अपनाउनु पर्ने,
11: विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने।
3: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली। बाढी प्रभावितको मानसिक स्वास्थ्यका लागि अप्नाउनु पर्ने सावधानी, चिकित्सा मनोविदसँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
12: विपदको समयमा घर, अस्थायी बसोबास स्थल, होल्डिङ सेन्टर वा अन्य कुनै पनि स्थानमा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका व्यक्तिहरूमाथि कुटपिट, उपेक्षा, विभेद, हिंसा, यातना तथा यौन दुर्व्यवहार जस्ता घटनाहरू हुन सक्ने जोखिम बढ्छ।
13: आफ्ना बालबालिकालाई सधैँ निगरानीमा राखौं, उनीहरू प्रति सकारात्मक व्यवहार गरौं, समय बिताउ र

0: द्वारा जनहितमा जारी।
1: बाढी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
0: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बिमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बिमा कम्पनीमा जानकारी गराउनु पर्छ।
2: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाइ मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
1: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
2: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
1: तपाईँ गोर्खा बुढी गण्डकी बाढीले असर गरेको ठाउँमा हुनुहुन्छ अनि बस्न र खानाका लागि कहाँ सम्पर्क गर्ने भन्ने पो लागेको छ कि? गोर्खाका CDO धर्मेन्द्र प्रसाद मिश्र,
5: हरेक विकटको समयमा आवश्यकता पर्यो भने सुरक्षा निकाय स्थानीय प्रशासन गर्न सकिन्छ। अहिले उद्धार पछिको राहत हो यो काममा चाहिँ जिल्ला विपद व्यवस्थापन समिति, स्थानीय विपद व्यवस्थापन समिति र सुरक्षा सम्बद्ध निकाय एकदम स्पिडली काममा जुटिरहेको छ। राहत वितरण पहिलो चरणमा सामान्य स्थानीय तहबाट भइरहेको छ, अहिले नै भइरहेको छ। र दोस्रो विषय भनेको के हो भने प्रदेश सरकार सङ्घबाट प्राप्त राहतलाई हामीले चाहिँ अहिले आरुघाटमा नेपाल प्रहरीको इलाका प्रहरी कार्यालयमा राखेर त्यहीँबाट व्यवस्थापन गरिएको छ।
1: राहत तथा उद्धारका लागि आफ्नो वडा, पालिकाका जनप्रतिनिधि अनि प्रहरीलाई खबर गर्न सकिन्छ। गोर्खाका CDO धर्मेन्द्र प्रसाद मिश्र। तपाईँको घर वरपर नदी नाला खोला खोल्सी पो छन् कि? ह्वात्ते बाढी आउन सक्छ है, विशेष ध्यान पुर्याउन विज्ञहरूको सुझाव छ। अनि बाढी आउँदैछ भनेर पाएको सूचना छर छिमेकलाई सुनाउँदा राम्रो।
6: बाढीको जोखिम त जति बेला पनि हुन सक्छ, विशेष गरी यो अहिले हामीले हेर्दै गर्दाखेरि रसुवा बाढीको कुरा गर्दा, अहिले यही बुढी गण्डकी नदीमा आएको विषयको कुरा गर्दाखेरि पनि अब जति बेला पनि आउन सक्ने चाहिँ देखेको छ। त्यही भएर हामीले विशेष गरी अझ यो नदी तटीय क्षेत्रका नजिक जुन बसोबास गर्नुहुन्छ उहाँहरूले चाहिँ बढी सतर्क हुनुपर्ने अवस्था हुन्छ भने सूचना पाउने भनेको चाहिँ मेनली यो SMS, एक नम्बर SMS पनि हुन्छ प्रभावितहरूको लागि, र अर्को चाहिँ यो सम्बन्धित स्थानीय तह र स्थानीय प्रशासनहरू प्रहरी कार्यालयहरूबाट त्यहाँ जुन चाहिँ उहाँहरूले अवेरनेसका कार्यक्रम गर्नुहुन्छ, सूचना दिएपछि चाहिँ उहाँहरूले त्यही अनुसार अलर्ट भएर त्यहाँको निर्देशन चाहिँ मान्नुपर्ने हुन्छ, जसले गर्दा चाहिँ आफू सुरक्षित अवस्थामा रहन सहयोग पुर्याउँछ।
1: बाढी आउन सक्ने ठाउँबाट टाढै बस्न, बाढी आएको हेर्न नदी छेउ नजान अनि कुनै आपत परे 1234 र 100 नम्बरमा फोन गर्न सक्नुहुन्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। गोर्खाको आरुघाटमा बेलिब्रिज राखिने भएको छ। गोर्खा र धादिङ जिल्ला जोड्ने पक्की पुलको एउटा भाग आइतबार बिहान बुढी गण्डकी नदीमा आएको बाढीले बगाएको थियो। नेपाली सेनाले बेलिब्रिज राख्नका लागि काम थालिसकेको छ। तपाईँलाई पनि बाढी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने CIN को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अङ्कमा फेरि भेटौँला।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने विचलन र अप्नाउनु पर्ने सावधानी।
7: सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मोमेन्ट चाहिँ टर्यो कि टर्यो, अङ्ग्रेजी हाम्रो एउटा नेपालीमा रात्रै अग्राह पलाउँछ भनेर अर्कोचोटि सुसाइडल थट्स आउनलाई टाइम चाहिन्छ।
4: चिकित्सा मनोविदसँगको कुराकानी सहितको हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। CIN को साझा खबर सुन्दै गर्नुहोला।
8: 3 महिना तिर्नुहोस्, 7 महिना

चलाउनु होस्। क्लासिक टेक को 200 Mbps इंटरनेट 7 महीना को लागि मात्र ₹5,700 साथ ही क्यारो टीवी एप मा पाउनु होस् 200 भन्दा बढी HD र SD टीवी च्यानल हरू, वाईफाई 6 सहित को सुपर फास्ट इंटरनेट र IPTV अब क्लासिक टेक मा। आजै जडान गर्नु होस्, कॉल गर्नु होस् 9709184147। शर्तहरू लागू हुनेछन्।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब बाढी पहिरोको विपद र जोखिम कम गर्ने विषयमा प्रसंग भोटेकोसी बाढी आएको झण्डै दुई महिना पुग्न लागेको छ बाढी प्रभावितको मानसिक स्वास्थ्यमा देखिन सक्ने विचलन र अप्नाउनु पर्ने सावधानीका बारेमा चिकित्सा मनोविद डाक्टर पशुपति महसँग साथी लीलप्रकाश चन्दले कुराकानी गर्नुभएको छ
4: अहिले बाढी पीडित भएको ठाउँमा धेरै जस्तो पालिकामा एक एकजना साइको सोसियल काउन्सिलर नेपाल सरकारले पहिल्यै वैदेशिक रोजगारमा गएका परिवारहरूलाई फोकस गर्ने सँगसँगै स्वास्थ्य मार्फत सबैलाई सेवा दिने भनेर राखेको अवस्था हो अनि त्यो ग्रुपलाई चाहिँ हामीले कतिजना छन् भन्दाखेरि त्यहाँ 35-36 चाहिँ साइको सोसियल काउन्सिलर सरकारको विभिन्न यो बागमती प्रदेशको विभिन्न पालिकामा भएका काउन्सिलरहरू चाहिँ त्यहाँ सपोर्ट गर्ने त्यहीँकालाई सपोर्ट गर्न पनि टिम बनेर कोही रसम हुनुहुन्छ कोही नुवाकोट हुनुहुन्छ कोही राधिङ हुनुहुन्छ अब यो बेला त त्यो एकजनाले त एउटा पालिका हेर्ने हो नि अहिले त एउटै वडा धेरै मान्छे प्रभावित छन् अनि यतिखेर चाहिँ अलि धेरै चाहिन्छ भन्ने भएर चाहिँ अहिले यो धेरै सङ्घ संस्थाहरू सबैले एउटा नबिगार्ने गरी यसरी गर भनेर मापदण्ड तोकेर गर्न राज्यले पनि लगाएको हो साइकोलोजिकल फर्स्ट एड एउटा हदसम्म चाहिन्छ तर त्यसपछि चाहिँ निरन्तर काउन्सिलिङ अलिकति अलिक प्र एक्सपिरियन्स काउन्सिलरहरू राखेर अनि क्लिनिकल साइकोलोजिस्ट साइकायाट्रिस्ट र साइकोलोजिस्टलाई चाहिँ सिकाएर तिनटै जिल्ला अस्पतालमा एकदेखि दुईजना साइकायाट्रिस्ट एकजना क्लिनिकल साइकोलोजिस्ट र कम्तीमा त्यहाँ भएको एउटा काउन्सिलरसँग अर्को चार पाँचजना काउन्सिलरले सबै वडाहरूमा जाने अब अहिले चाहिँ के गरिरहेका छन् धेरैले भने होल्डिङ सेन्टर स्कुल त्यो जहाँ जहाँ ग्रुप छन् त्यहाँ गरिरहेका छन् कि घर घरमा जानुहोस् त्यहाँ बुझ्नुहोस् जहाँ गाह्रो छ त्यसलाई चाहिँ अस्पताल ल्याउनु पर्ने भयो एम्बुलेन्स बोलाउनुहोस् भनेर अब हामीले चाहिँ फेरि जिल्ला स्वास्थ्यसँग जिल्ला अस्पतालसँग एकदम समन्वय गरेर गरे भएर अनि त्यो केसलाई एम्बुलेन्स बोलाएर पठाइयो नि त
5: अहिले कुनै संस्था मार्फत काउन्सिलरहरू त्यहाँ पुग्न अथवा अरू मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू जान पर्यो भने जसलाई जतिखेर मन लाग्यो हिँड्ने हो कि त्यसको कस्तो खालको संरचना छ
4: प्रक्रिया चाहिँ कस्तो हो भने प्रदेशको स्वास्थ्य मन्त्रालयसँग सचिवालयबाट अनुमति लिनु पर्यो त्यहाँबाट पत्र तोकिदिए हुन्छ कुन पालिकामा जाने भने हुन्छ त्यो पालिकामा जानुभन्दा पहिला जिल्ला स्वास्थ्यमा जानु पर्यो जिल्ला स्वास्थ्यले त्यो पालिकामा चाहिए हो कि भने भेरिफाई गर्छ त्यो पालिकाले अब यहाँ चाहिए छ पठाउनुहोस् भनेपछि त्यहाँ उनीहरूले नि सदर गरेर उनीहरूको लिस्टमा राखेर यो मान्छे यहाँ छ भनेर उनीहरूले नि को कहाँ कहाँ छ भन्ने लिस्ट छ कि अहिले अनि त्यसरी पठाउनुहुन्छ अनि जो आफू खुसी जाने अनि एउटा ग्रुपमा कुरा गर्न थालिहाल्ने यो प्रवृत्ति चाहिँ हामीले पनि स्ट्रिक्टली यो नगर्नु हुँदैन सरकारले चाहिँ रोक्नुपर्छ है जिल्ला स्वास्थ्यले रोक्नुपर्छ अस्पताल त अब अस्पतालभित्र मात्र हेर्ने हो नगरपालिकाले रोक्नुपर्छ भनेपछि अहिले उहाँहरू अलि बढी सक्रिय हुनुभएको छ त्यहाँ डिजास्टरमा त्यति मान्छे छन् कि छैनन् तर सहयोग गर्न जाने मान्छे त्यति भयो कि गाडी राख्ने ठाउँ छैन लाइन त्यतिकै रिलिफ बाँड्न जाने त्यतिकै भिड छ अनि यो मनोपरामर्श गर्ने भिड छ स्वाभाविकले मान्छे एकदम इरिटेट हुन्छ नि त
5: भोटेकोसी बाढीपछि आत्महत्याको यो चाहिँ कतिको जोखिमपूर्ण छ र यसमा चाहिँ हामीले मनोपरामर्शको कुरा गरिरहेका छौँ त्यसैले यसको सन्तुलन गर्ने हो अथवा छुट्टै तरिकाले काम गर्नुपर्छ
4: अब आत्महत्याको जोखिम त बढ्छ नै हेर्नुहोस् किनभने यो जसले आफन्त गुमाएका छन् अथवा आफ्ना आफ्नो भन्ने चिज गुमाएका छन् त्यो मैले भने नि अहिले त सबले सामान दिएका छन् के दिएका छन् मान्छेले भेटिरहेका छन् भोलि जब मान्छे जान छोड्छन् त्यतिखेर चाहिँ निकै गाह्रो हुन्छ त्यो भएर यो बाहिरका मान्छे गएर परनिर्भर बनाउनु हुँदैन कि यो कुनै पनि डिजास्टर प्रभावित ठाउँमा त्यहीँको सपोर्ट मेकानिजमलाई सक्रिय गरिदिनुपर्छ त्यही समुदायमा भएका मान्छेहरूसँग राखेर मिटिङ गर्ने छलफल गर्ने उनीहरूका कुराहरू सुनिदिने अनि अब एक आपसमा कसरी फेरि त उठ्नु त पर्यो होइन अब अघि मैले भने नि यो डिजास्टर पो हाम्रो कन्ट्रोलमा थिएन त कुनै चिज असाधारण हो अथवा नराम्रो हो भने त्यही डिजास्टर नराम्रो हो अब डिजास्टरले बिगारिसकेको चिज त्यसबाट फेरि हामी हिजोकै अवस्थामा जान क्षमता त हामीले राख्न सक्छौँ नि त किनभने हामी भूकम्प पनि उठेर आएको हो कोभिड पनि उठेरै आएको हो अरू विभिन्न भुइँचालोहरू फ्लड पनि उठेका छौँ नि त त्यो क्षति धेरै भएकोलाई चाहिँ कस्तो हुन्छ भने सबै त गए म मात्र किन बाँच्ने भन्ने हुन्छ कि
5: त्यसमा मनोपरामर्श बाहेक अरू के आवश्यक छ आत्महत्याको स्थितिलाई रोक्नको लागि
4: अनि अब आत्महत्याकै सोचाइ आइसके अवस्थामा चाहिँ औषधि चाहिने सम्भावना एकदम धेरै हुन्छ। मानसिक जस्तो त्यो डिप्रेसनमै जाने अवस्था हुन्छ होइन। अनि त्यसो भएको भएर आत्महत्याको जोखिम छ भने काउन्सिलरले मैले ठिक पार्छु भनेर बस्नु चाहिँ त्यो चाहिँ उहाँलाई तालिममा त्यसरी सिकाइए हुँदैन। यदि सिकाइए रहेछ भने त्यो गलत सिकाइए भन्छ कि। त्यो बेलामा चाहिँ मानसिक रोगको उपचार गर्ने डाक्टर जस्तो मैले मनोचिकित्सक भने अथवा तालिम लिएको स्वास्थ्य कर्मी अस्पतालमा त्यहाँ लैजाने हो, त्यो मान्छेलाई लानलाई सपोर्ट गर्ने हो, त्यहाँ लगाएर अब आफूले भेटेको कुराहरू जानकारी दिने हो र थप औषधि पनि सुरु गर्ने अनि काउन्सिलिङ पनि गर्ने, परिवारको सपोर्ट सिस्टम पनि कन्टिन्यू बनाइदिने हो होइन।
5: कसैमा त्यो आत्महत्याको विचार सोच आयो भने त्यो एकपटक दुईपटक तिनपटक चारपटक अथवा पटक पटक कस्तो अवस्थामा कति धेरै थोरै जोखिम हुन्छ?
4: अनि यदि तपाईँको सोचाइ आएको अवस्था स्टेज छ भने पनि काउन्सिलरले म कुरा गरेर ठिक पार्छु भन्नु पर्दैन। तपाईँसँग कुरा गरेपछि मलाई कम भाषा भन्छ उसले, कम भाषा तर यो भने चाहिँ तपाईँलाई थाहै हुँदैन, कुनै बेला एकदम धेरै आउँछ र तपाईँले त्यही अनुसार आफूलाई एक्सनमा जाने रिस्क हुन्छ, त्यसैले यसको विशेषज्ञ डाक्टरलाई नै भेट्नुपर्छ भनेर म पनि भेट्छु, उहाँलाई नै भेट्नुपर्छ, किनभने हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो है, हाम्रो लागि तपाईँ एकदमै इम्पोर्टेन्ट मान्छे हो भनेर त्यो खालको मेसेज दिएर उसलाई मनोचिकित्सकीय उपचारमा पनि र मनोपरामर्श अथवा मनोवैज्ञानिक उपचारमा पनि एकैचोटि जोड्नुपर्छ।
5: त्यस्तो यदि विचार आएको छ भने मनोपरामर्शकर्ताले त्यो विचारलाई कम गर्नको लागि सहयोग गर्न सक्छ कि सक्दैन?
4: कम गर्न सक्छ। कस्तो हुन्छ भने सुसाइडल थट्स आउँदा यदि कसैसँग कुरा गर्न पायो भने त्यो मुमेन्ट चाहिँ टर्यो कि, त्यो मुमेन्ट टर्यो, अङ्ग्रेजी हाम्रो एउटा नेपालीमा रात रह्यो अग्राह पलाउँछ भनेर, अर्कोचोटि सुसाइडल थट्स आउनलाई टाइम चाहिन्छ।
3: प्रहरीका साथै सबैले पेसागत सफलतामा नैतिकता, निष्ठा र इमान्दारितालाई पहिलो शर्तका रूपमा लिनुपर्ने प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ। विश्वभर गरिबीको दर बढ्दै जाँदा नेपालमा पनि बहुआयामिक गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल भएको छ। गृहमन्त्री सुदन गुरुङ बिमस्टेकको बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। त्रिशुली नदीको कटानका कारण भाँसिएको पृथ्वी राजमार्ग अन्तर्गतको गलौदी खण्डमा थप मरम्मत गर्नुपर्ने भन्दै आज रातिका लागि सवारी साधनमा रोक लगाइएको छ। र पाकिस्तानले श्रीलङ्कालाई दोस्रो T20 अन्तर्राष्ट्रिय खेलमा 82 रनले पराजित गर्दै एक खेल अगाडि नै 3 खेलको श्रृङ्खला जितेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दितालाई धन्यवाद। भोलि असो 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। भारत चीन र अमेरिकाका लागि प्रस्तावित राजदूतहरूको योजना सम्बन्ध घनिष्ठ बनाउने प्रतिबद्धता सांसदहरूले गरे प्रश्नको वर्षा नेपो बेबीको आरोपमा पाण्डेको प्रष्टीकरण।
1: मान्यज्यूले नेपो बेबीको बारेमा पनि सुन्नु भएको रहेछ। कुनै पनि व्यक्तिको कसको आफ्नो क्वालिफिकेसन केही छैन, उसले पढेको छैन, ऊ मेहनत गर्दैन, खालि बाबुबाजीको सम्पत्ति मात्रै खाएर बस्छ भने त्यसलाई नेपो बेबी भनिएको हो।
2: यी समस्या समाधानमा तपाईँको ठोस कुटनीतिक पहल के हुन्छ?
3: त्यसपछि नेपो बेबीको मुद्दा धेरै उठेको थियो।
4: आजको विश्व परिवेशमा कुटनीति केवल राजनीतिक सम्वादमा सीमित छैन।
0: पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमान्दारी आवश्यक रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। गृहमन्त्री सुदन गुरुङ भारतको नयाँ दिल्लीमा असोज 28 फर्किने। काङ्ग्रेस महाधिवेशनको अन्तिम परिणाम 3 दिनभित्र आउने। मतगणना स्थल बनाइँदै सुदूरपश्चिमको बजेटमा सत्तारूढ दलभित्रै विवाद सुरु भयो लफडा। बडा दशैं लक्षित 13 अर्ब रुपियाँका नयाँ नोट वितरण। साथमा प्रमुख खबर संक्षेप। नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दशैं तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। नयाँ सरकार बनेको छ महिनापछि बल्ल राजदूत नियुक्ति प्रक्रिया सुरु भएको छ। संवैधानिक परिषदले नियुक्तिका लागि सिफारिस गरेका राजदूतहरूको संसदीय सुनवाई सुरु भएको छ। राजदूत बन्नका लागि सिफारिस भएकाहरूले संसदीय सुनवाई समितिमा योजनै योजना सुनाएका छन्। प्राथमिकताको पोको प्रस्तुत गरेका छन्। नेपालको सम्बन्धलाई थप सुदृढ घनिष्ठ बनाउने भारत चीन र अमेरिकाका लागि प्रस्तावित राजदूतले प्रतिबद्धता जनाएका छन्। भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चलनाथ पाण्डेले त नेपालमा रहेका भुटानी शरणार्थी समस्या समाधानका लागि समेत पहल गर्ने बताउनु भएको छ।
3: मान्यजीले नेपो बेबीको बारेमा पनि सुन्नु भएको रहेछ। कुनै पनि व्यक्तिको कसको आफ्नो भुटानको लागि पनि एक्रेडिटेड एम्बेसडर हुनेछु। अब भुटानमा मेरो पिएचडी नै भुटानको तर्फ भुटानकै भाषा बारेमा हो। त्यसमा त म धेरै लामो बोल्न सक्छु तर मान्यजहरूको समयको मैले ख्याल गर्दै 6500 लोटसम्पाजहरू भन्छ उनीहरूले। लोटसम्पा भनेको पिपल अफ सदर्न ओरिजिन। अझै हाम्रो चाहिँ नि क्याम्पहरूमा बसिरहनु भएको छ। कति त रिसेटल भएर जानु, रिसेटल भएर गइसकेको आफ्नो परिवारको सदस्यलाई भेट्न जान केही भुटानी शरणार्थीहरू जान पाइरहनु भएको छैन। 6500 लोटसम्पाहरूको सम्मानपूर्वक फिर्ती, आफ्नो मातृभूमिमा फिर्तीको लागि म भुटान सरकारसित कुरा गर्नेछु। तर भुटानसित हाम्रो अरू पनि सम्बन्ध छ। हाम्रो बुद्धिस्ट ट्रेडिसन, हाम्रो कमन कनेक्टिभिटी, हामीले ड्रुकेहरूलाई पारोबाट काठमाडौँ, काठमाडौँबाट दिल्ली उडानको लागि थर्ड फ्रिडम राइट दिएर दिएका छौँ। त्यसकारण हाम्रो टुरिज्म प्रमोसन, बुद्धिस्ट ट्रेडिसन, भुटानसित खालि शरणार्थीको मात्रै कुरा होइन, हाम्रो जाने अरू पनि बायोलेटरमा व्यापक सम्बन्ध भएको हुनाले त्यसलाई प्रमोट गर्नको लागि म काम गर्नेछु।
2: नेपालको भारतसँग बल्झिरहने घाउको रूपमा सीमा समस्या रहेको छ। लिपुलेक, लिम्पियाधुरा, कालापानीदेखि सुस्तासम्मको सीमा विवाद समाधान गर्न भारतको अनिच्छा रहँदै आएको छ। भारतका लागि राजदूत नियुक्तिमा प्रस्तावित पाण्डेले सुनवाई समितिका सदस्यहरूको प्रश्नको वर्षा पाउनु भएको छ। नेपालले पनि भारतको सीमा मिचीको अभिव्यक्ति दिने प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको संवैधानिक परिषदले राजदूत नियुक्तिको सिफारिसमा पर्नुभएका पाण्डेलाई समितिकी सदस्य पद्मा आर्यालले सीमा समस्या समाधान गर्ने योजना बारे प्रश्न गर्नु भएको छ।
4: कालापानी, लिपुरेकले, लिम्पियाधुरा र सुस्तासँग जोडिएका समस्याहरू ती यथावतै छन्। यी समस्या समाधानमा तपाईँको ठोस कुटनीतिक पहल के हुन्छ? एउटा कुटनीतिक नोट मात्रै जारी गरेर बस्ने स्थितिको अन्त्य होस्? तथ्यले, प्रमाणले नेपालको हो भन्ने कुरामा कुनै दुविधा पनि छैन। यथेष्ट प्रमाणहरू हामीसँग छन्। तर यो समस्या लामो समयदेखि उठिरहेछ तर टुङ्गिन नसकेको अवस्थामा तपाईँको कार्यकालमा यो पहल कदमी कसरी हुन्छ? म त शुभकामना दिन्छु। टुङ्ग्याउने गरी तपाईँले यसलाई एकदम प्रमुख ठानेरै अगाडि बढ्नुहोस् भन्ने पनि मेरो प्रश्नसहित सुझाव र शुभकामना पनि छ।
2: सत्तारूढ दलकै सांसदले प्रस्तावित राजदूत पाण्डेलाई नेपो बेबीको आरोप समेत लगाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद राजीव खत्रीले जेनजी आन्दोलनमा उठेको नेपो बेबीको प्रसङ्ग उठाउनु भयो। उहाँले नेपो बेबी भएकै कारण राजदूत बन्न आवेदन दिएको होइन भन्ने आधार सोध्नु भएको छ। राजदूतमा प्रस्तावित पाण्डेको स्वार्थको द्वन्द्वबारे पनि उहाँले प्रश्न गर्नुभएको छ।
5: छ पटक मन्त्री बनेर 40-45 वर्ष सरकारको नजिक रहेर काम गरेको व्यक्तिको सुपुत्रको रूपमा यहाँलाई हेरिन्छ। त्यो हुँदै गर्दा भर्खरै मात्रै केही समय अगाडि जेनजी विद्रोह भयो,
3: पाँच पटक
5: माफ गर्नुहोला जोस्। त्यसपछि नेपो बेबीको मुद्दा धेरै उठेको थियो। नेपो बेबी होइन, त्योभन्दा माथि उठेरै मैले यसमा चाहिँ आवेदन दिएको र सरकारले नियुक्ति गरेको है भन्ने आधार यहाँको के हुन्छ? र साथसाथै यसभन्दा अगाडि यहाँ जुन संस्थासँग संलग्न हुन्थ्यो त्यसकारण यसमा स्वार्थको द्वन्द्व हुँदैन भन्ने कुरा के रहन्छ?
2: जवाफमा प्रस्तावित राजदूत पाण्डेले नेपोबेबी भएका कारण नियुक्तिको सिफारिस नमाएको प्रष्टीकरण दिनुभएको छ। उहाँले क्षमता भएका व्यक्तिलाई नेपोबेबीको आरोप लगाउनु गलत हुने बताउनुभयो।
3: मान्यजीले नेपो बेबीको बारेमा पनि सुन्नु भएको रहेछ। कुनै पनि व्यक्तिको आफ्नो क्वालिफिकेसन केही छैन, उसले पढेको छैन, ऊ मेहनत गर्दैन, खालि बाबुबाजीको सम्पत्ति मात्रै खाएर बस्छ भने त्यसलाई नेपो बेबी भनिएको हो। तर ऊ आफै पिएचडी गरेको छ, काम गरेको छ, अनुभव छ भने त्यसलाई नेपो बेबी कसरी भन्ने? नजर भन्ने हो भने त जवाहरलाल नेहरूलाई पनि नेपो बेबी भनौँ, इन्दिरा गान्धीलाई नेपो बेबी भनौँ, जर्ज बुसलाई नेपो बेबी भनौँ, सिन्तारो आबेलाई भनौँ, जापानको प्रधानमन्त्रीलाई नेपो बेबी भनौँ। त्यस कारण चाहिँ सबै व्यक्तिहरू जसको बाबुबाजी प्रधानमन्त्री थिए अथवा मन्त्री थिए ती सबै त नेपो बेबी होइनन् होला। मान्यजीहरूले यो पनि विचार गरिदिनु हुनेछ भन्ने मलाई लागेको छ। कुनै दिन तपाईँहरूको छोराछोरी पनि अचिभ गरेर सक्सेसफुल भयो भने मान्यजीहरूको छोरा त नि हो भन्यो भने त्यो त गलत जस्तो लाग्छ मलाई। त्यस कारण यो नेपो बेबी भन्ने कुरा चाहिँ आफै क्वालिफाइड छ भने यो चाहिँ आई थिङ्क इट इज नट भ्यालिड। तर जसले चाहिँ खालि उसको आफ्नो क्वालिफिकेसन केही पनि छैन, उसले खालि बाबु बाजेको विरासत मात्रै प्रयोग गर्छ भने त्यसलाई भनिएको जस्तो मलाई लाग्छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले छिट्टै भारतको भ्रमण गर्ने पनि उहाँले बताउनु भएको छ। कार्योजनामा नेपाल र भारत बीच उच्च स्तरीय भ्रमण, मैत्रीपूर्ण विचार आदान प्रदान तथा वार्तालाई नियमित बनाएर द्विपक्षीय समस्या समाधान गर्ने योजना उहाँले प्रस्तुत गर्नुभएको छ, जसमा दुवै पक्षबाट हुने नियमित उच्च स्तरीय भ्रमण गराउन प्रयत्नरत रहने प्रतिबद्धता छ। चीनका लागि प्रस्तावित नेपाली राजदूत कल्याणनाथ शर्माले नेपाल र चीन बीचको सम्बन्धलाई थप घनिष्ठ बनाउँदै विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट मुलुकले अधिकतम आर्थिक लाभ लिनुपर्ने बताउनु भएको छ। संसदीय सुनवाई समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै शर्माले आर्थिक तथा विकास कूटनीतिलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
6: नेपालको परराष्ट्र नीतिको केन्द्रीय लक्ष्य राष्ट्रिय सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा गर्दै आर्थिक समृद्धि हासिल गर्नु हो। आजको विश्व परिवेशमा कूटनीतिक केवल राजनीतिक सम्वादमा सीमित छैन, बलियो लगानी, प्रविधि, व्यापार, जनसम्पर्कको माध्यम बनेको छ। नेपालको परराष्ट्र नीतिले पनि आर्थिक कूटनीतिलाई विशेष जोड दिएको छ। साथै नयाँ सरकारले विकास कूटनीतिलाई विशेष प्राथमिकतामा राखेको छ र मेरो सबै काम कारबारी यसैतिर लक्षित हुनेछ। यस कार्ययोजनाको मुख्य दृष्टिकोण नेपाल र चीन बीचको सम्बन्ध थप घनिष्ठ बनाउँदै नेपाललाई विश्वको दोस्रो ठूलो अर्थतन्त्रबाट कसरी लाभ लिने भन्नेमा नै केन्द्रित छ।
2: संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूत चिरञ्जङ थापाले आफ्नो कार्यकालमा कन्सुलर सेवाको गुणस्तर सुधार गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आधा नेपाली आधा अङ्ग्रेजीमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभएका थापाले नेपालको राष्ट्रिय हित र कूटनीतिक क्षमता अभिवृद्धि आफ्नो प्राथमिकतामा छ भन्नुभएको छ।
7: नेपाल सरकारले मेरो क्षमतामाथि विश्वास गरेर ममाथि एउटा गहन अभिभारा सुम्पेको छ। म यो अभिभारा न्यायसम्मत, निष्ठापूर्वक, निर्भीक भएर वहन गर्ने निवेदन यहाँहरू समक्ष गर्न चाहन्छु। यस सम्मानित सुनवाई समितिलाई भविष्यमा हामीले अनुमोदन गरेर पठाएको राजदूत हो भनेर गर्व गर्ने किसिमको कार्य प्रदर्शन गर्ने जाहेर गर्न चाहन्छु।
2: विभिन्न देशमा लामो समयदेखि रिक्त राजदूत नियुक्तिको प्रक्रिया सुरु भएको छ। नेपालको छवि उच्च बनाउने दूतका रूपमा जाने राजदूतहरूले संसदीय सुनवाई समितिमा जुन प्रतिबद्धता जनाएका छन् त्यसै गरी काम गरे नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध घनिष्ठ हुनेछ। तर कुरा ठूलो गर्नेहरूले नै काम नगर्दा नेपालको कूटनीतिक सम्बन्ध यति बेला अल्मलिएको अवस्थामा छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप। साथमा खबर सहयात्री उषा किरण।
8: सुदूरपश्चिम प्रदेश सरकारले करिब दुई महिनापछि ल्याएको चालू आर्थिक वर्ष 83-84 बजेटको विषयमा सत्तारूढ़ दलभित्र चर्को विवाद भएको छ। आइतबार प्रदेशसभामा आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले 37.70 अर्ब बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथि छलफल गर्न आज बिहान 8 बजेका लागि बैठक बोलाइएको थियो, तर सत्तारूढ़ दलभित्रै बजेटका विषयमा असन्तुष्टि बढेपछि भोलि बिहानसम्मका लागि बैठक स्थगित भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको अन्तिम मतपरिणाम 3 दिनभित्र सार्वजनिक गर्ने गरी मतगणना स्थल थप्ने तयारी गरिएको छ। मतपत्र र क्लस्टर धेरै हुँदा मतगणनामा ढिलाइ भएपछि पार्टी कार्यालय बाहिर टेन्ट टागेर थप स्थानमा मतगणना गर्ने तयारी गरिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत खुल्ला केन्द्रीय सदस्यको मतगणना मंगलबारदेखि शुरू गरिने भएको छ। यस्तै नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत खुलातर्फ सहमहामन्त्रीमा रामहरि खतिवडा र अजय बाबु शिवाकोटीको अग्रता कायमै छ। नेकपा एमालेको केन्द्रीय कमिटिमा मनोनित सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्। अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटिमा मनोनितहरूलाई शपथ ग्रहण गराउनु भएको छ। यस्तै नेकपा एमालेका अध्यक्ष ओलीले आफूमाथिको घेराबन्दी अझै नसकिएको बताउनु भएको छ। उहाँले ठूला र बलियाहरूले बलजफ्ती गर्छ भने त्यसलाई प्रतिवाद गर्नुपर्ने दावी गर्नुभएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले पेशागत सफलताका लागि नैतिकता, निष्ठा र इमान्दारितालाई पहिलो शर्तका रूपमा लिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको 184 समूहको दीक्षान्त समारोहमा उहाँले सो कुरा बताउनु भएको हो। सोही कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले नेपाल प्रहरीको वास्तविक शक्ति कानूनले दिएको अधिकारमा मात्र नभई नागरिकले प्रदान गर्ने विश्वासमा निहित रहेको बताउनु भएको छ। गृहमन्त्री सुदन गुरुङ दुई दिने भ्रमणका लागि भारतको दिल्ली जानु भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ी प्रयास बिमस्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन गुरुङ दिल्ली जानुभएको उहाँको सचिवालयले जनाएको छ। बिमस्टेक गृहमन्त्री स्तरीय बैठक नयाँ दिल्लीमा असोज 27 हुने भएको छ। गृहमन्त्री गुरुङ असोज 28 गते स्वदेश फर्कनुहुनेछ। स्वास्थ्य बीमा बोर्डमा 3 सदस्य नियुक्त भएका छन्। बोर्डको रिक्त रहेको सदस्य पदमा सन्तुषी पौडेल, निजन उपाध्याय र तन्वीर रहदम मिकरानी नियुक्त हुनुभएको छ। नवनियुक्त सदस्यले आज आयोजित एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। नेपाल राष्ट्र बैंकले बडा दशैंमा लक्षित गरेर 13 अर्ब रूपियाँ वितरण गरेको छ। नयाँ कटकटिया नोट सटही सुविधाका लागि 13 अर्ब रूपियाँ वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ। प्रवक्ता गुरु पौडेलका अनुसार 3 अर्ब रूपियाँ राष्ट्र बैंकले आफैले सटही सुविधा अन्तर्गत वितरण गरेको छ। 10 अर्ब रूपियाँ वाणिज्य बैंकहरूलाई सटही गर्न दिएको प्रवक्ता पौडेलले बताउनु भएको छ। यस वर्ष अर्थशास्त्र तर्फको नोबेल पुरस्कार रोबर्ट ई हल र माइकल ओडफोर्डलाई संयुक्त रूपमा प्रदान गरिएको छ। रोयल स्विडिस एकाडेमी अफ साइन्सेसले उनीहरूलाई समष्टिगत आर्थिक स्थिरीकरणका व्यक्तिगत आर्थिक आधारको खोज तथा विकासका लागि प्रतिष्ठित पुरस्कार दिएको हो। यस वर्षका अर्थशास्त्रका विजेताहरू हल र उडफोर्डले नयाँ माइक्रो इकोनोमिक्स अर्थात समष्टिगत आर्थिक मोडल विकास गरेका हुन्। एली स्पोर्ट्स एकाडेमीको आयोजनामा पहिलो संस्करणको 10 टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ। ललितपुरको ग्वारको स्थित एल स्पोर्ट्स एकाडेमीको नवनिर्मित प्रशिक्षण हलमा सम्पन्न पुरूषतर्फ 30+, 40+, 50+ र 60+ गरी 4 विधामा प्रतिस्पर्धा भएको थियो। 30+ विधामा एपीएफ विला श्रेष्ठ प्रथम भएका छन्। उनले एपीएफकै राजीवलाई फाइनलमा पराजित गरेका थिए।

0: वॉशिंग मशीन किन्दा 6 केजी सर्फ एक्सेल, टॉप लोड मा 4 केजी र ट्विन टॉप मा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याज मा सजिलो किस्ताको सुविधा, साथै वॉशिंग मशीन मा 4 वर्षको फुल वारेन्टी, गोदरेज सँग भने देखि वाउ।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल फेस्टिव अफर, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्म को निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नु हुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल फेस्टिभ अफर सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
1: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक

यो दसैंमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।

0: दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% सम्म नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई नागरिकता भए पुग्छ। एलजीको उपहार मनाऊ दसैँ तिहार।
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने। भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
7: नेपालमा इन्टरनेटको मूल्य बढेको छैन भन्दै नियामक निकाय दूरसञ्चार प्राधिकरण कागजी चेतावनी दिइरहेको छ। तर यता बजारमा इन्टरनेट प्रदायकहरूले सस्तो प्याकेज हटाएर उपभोक्तालाई महँगो लिन बाध्य पारिसकेका छन्। अचम्मको कुरा त के छ भने, कम्पनीहरूको यो चलाखी कानुनी बाटो अनुसार गल्ती देखिँदैन, जसका कारण दूरसञ्चार प्राधिकरण पूर्ण रूपमा निरीह बनेको छ। कारवाही गर्ने भनिए पनि प्राधिकरणसँग कुनै ठोस आधार छैन र अन्तिममा यसको मारमा भने सोझा उपभोक्ता परिरहेका छन्। ओल्डलिङ्क, सुबिसु, भायोनेट र क्लासिक टेक जस्ता निजी क्षेत्रका ठुला इन्टरनेट सेवा प्रदायकहरूले सिधै शुल्कको दर बढाएका होइनन्। उनीहरूले कानूनको छिद्र प्रयोग गरेर बजारमा उपलब्ध 50 MBPS कमका संस्था र सर्वसुलभ प्याकेजहरू नै पूर्ण रूपमा बन्द गरिदिएका छन्। नयाँ कम्पनी सिजीनेटले समेत पुराना संस्था प्लान हटाएर महँगा प्याकेज लिन ग्राहकलाई म्यासेज पठाउन थालिसकेको छ। सस्तो विकल्प नै नभएपछि उपभोक्ता महँगो प्याकेज किन्न बाध्य छन्। नियम अनुसार नयाँ शुल्क लागू गर्नुभन्दा 3 महिना अगावै प्राधिकरणबाट स्वीकृति लिनुपर्छ। प्रदायकहरूले मूल्य नबढाई प्याकेज नै फेरिदिएकाले उनीहरू कानूनी रूपमा सुरक्षित देखिन्छन्। यही कानूनी छिद्रका कारण प्राधिकरणले कारवाही गर्छु भनेर विज्ञप्ति निकाले पनि व्यवहारमा केही गर्न नसक्ने गरी निरीह बनेको छ। कम्पनीहरूले प्रविधि अपग्रेड गरेको बहाना बनाउँदा प्राधिकरणसँग कारवाही गर्ने कुनै ठोस कानूनी आधार नै भेटिँदैन। यस्तो अवस्थामा सरकारी नेपाल टेलिकमले भने आफ्ना संस्था 50 MBPS प्याकेज यथावत राखेर निजी क्षेत्रको बदमाशीलाई ऐना देखाइदिएको छ। सर्वोच्च अदालतको कर फैसला र सञ्चालन खर्च बढेको बहानामा सरकार र प्रदायकहरू आपसमा लडिरहेका छन्। तर नाफाखोर प्रदायकहरूको यो डिजिटल सिन्डिकेटका कारण अन्तिम मारमा भने सधैँ सोझा उपभोक्ता नै परिरहेका छन्। नाफा कमाउँदा उपभोक्तालाई नबाड्ने कम्पनीहरूले कर तिर्नु पर्दा उपभोक्ताकै खल्ती किन रित्याउने? यदि तपाईँलाई पनि प्रदायकले सस्तो प्याकेजबाट जबरजस्ती महँगोमा सारेको छ भने प्राधिकरणमा उजुरी गर्न सक्नुहुनेछ। यो सिन्डिकेट विरुद्ध अब उपभोक्ता आफै जाग्ने बेला आएको छ।

योता सैमा बेकोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: आजको जनता जान्न चाहन्छनमा हामीसँग हुनुहुन्छ नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरु प्रसाद पौडेल।
2: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छनका साथमा
4: ग्लोबल आइमी बैंक सबैका लागि बैंक। This home internet.
3: पड़ा दशैंमा नेपाल राष्ट्र बैंकले लाइन लगाएर भए पनि कटकटिया नयाँ नोट साट्ने सटै सुविधा उपलब्ध गराएको थियो। यो पटकदेखि किन गरिएन, कसरी यो आवश्यकता चाहिँ पूर्ति गर्ने यहाँहरूले गराइरहनु भएको छ?
5: विगत धेरै वर्षदेखि हामीले सूचना नै निकालेर नयाँ नोटहरू, सानोदरका नयाँ नोटहरू सर्वसाधारणको लागि खुला गर्थ्यौँ, र नेपाल राष्ट्र बैंकमा समेत लाइन लगाएर पनि वितरण गर्ने गरेका थियौँ। त्यसपछि विगत दुई तिन वर्षदेखि हामीले नयाँ नोटहरू होइन सुविधा नोटहरू भनेर चाहिँ वितरण पनि गऱ्यौँ। यसपटक हामीले सूचना सम्प्रेषण गरेनौँ। सूचना सम्प्रेषण गर्न नसक्ने कुरामा दुईटा कुराले गर्दा हामीले सकेनौँ। एउटा त भर्खरै गएको बाढी पहिरो, भोटेको सिरसुवाले गरेको भनौँ न एक प्रकारले ठुलो जनधनको क्षति भयो चाडको मुखैमा आएर, त्यसमा मुलुक नै एउटा खालको शोकमग्न अवस्थामा रहेको बेलामा आज त्यो सूचना निकालेर त्यति धेरै चाहिँ ऊ गर्न पनि हामीलाई मन लागेन, पहिलो कुरा त। दोस्रो कुरा, हामी यसलाई अब नियमित ढङ्गको काम पनि सोचिराखेका चाहिँ छौँ। सानो दरका नोटहरू दसैँको लागि भनेर चाहिँ अब त्यो आवश्यक छन् भने हामी त्यो सम्प्रेषण गर्नुपर्छ, पुर्याउनु पर्छ, मुलुकभरि नै पुर्याउनु पर्छ भन्ने लाइनमा लागेका चाहिँ छौँ। यही सिलसिलामा अहिले हामीले कसो गऱ्यौँ भने नेपाल राष्ट्र ब्याङ्कले असोज गतेबाट नेपाल राष्ट्र ब्याङ्कको थापाथली विभागबाट पनि वितरण गरिरहेको चाहिँ छ, र नेपाल राष्ट्र ब्याङ्कका प्रदेश कार्यालयहरूबाट पनि ती सानोदरका सुकिला तथा फ्रेस नोटहरू वितरण भइरहेका चाहिँ छन्। सँगसँगै ब्याङ्कका वित्तीय संस्थाहरूलाई पनि हामीले यो उपलब्ध गराइरहेका चाहिँ छौँ। अहिले
3: भनेको सर्वसाधारणले अहिले नयाँ नोट त्यसरी पहिला जस्तो लाइन लागेर होइन कि आवश्यकता अनुसार सटै सुविधा पाइरहेका छन् भन्नु खोज्नु भएको।
5: हामीले हाम्रो तथ्याङ्कले के देखाउँछ भने मसँग केही तथ्याङ्कहरू पनि छन्। जस्तो भदौ अशान्तको दिनमा करेन्सी हामी चलन चल्तीमा रहेको मुद्रा र आजको दिनमा चाहिँ त्यो चलन चल्तीमा रहेको मुद्रालाई हेर्नुभयो भने करिब करिब 50 अरबको हारिमा हाम्रो सिस्टममा हामीले चाहिँ त्यो बराबरको पैसा त्यहाँ थपिसकेका चाहिँ छ। चलन चल्तीमा रहेको मुद्रा 50 अरबको हारिमा थपिएको चाहिँ छ। त्यसमध्ये पनि हामीले 13 अरब जति त साना दरका नोटहरू सुकिला तथा फ्रेस नोटहरू नै वितरण गरेछौँ। त्यसमा ती 13 अरब मध्ये दसैँ लक्षित वितरण गरेकोमा 3 अरब राष्ट्र ब्याङ्कबाट, 10 अरब चाहिँ वाणिज्य ब्याङ्कहरूलाई वितरण गर्नको लागि सटाई दिएका चाहिँ छौँ। भनेपछि समग्रमा दसैँको लागि भनेर ठुलो रकम करेन्सी सर्कुलेसन अथवा चलन चल्तीको लागि मुद्रा थपिसकेको चाहिँ छ। त्यसमध्ये पनि साना दरका सुकिला तथा फ्रेस नोटहरू त हामीले दसैँ लक्षित 13 अरब जति हाम्रो ढुकुटीबाट निकालेर 2 अरब 3 अरब जति चाहिँ राष्ट्र ब्याङ्कले नै वितरण गर्यो भने 10 अरब जति चाहिँ ब्याङ्कका वित्तीय संस्थाहरूले वितरण गर्नको लागि आफूले लिएर जानुभएको चाहिँ छ। हामीले आशा के गरेका चाहिँ छौँ भने सर्वसाधारणले ब्याङ्क तथा वित्तीय संस्थाहरूबाट पनि यो साना दरका नोटहरू पाउनु भएको चाहिँ छ अहिले भन्ने लागेको चाहिँ छ।
3: नपाउनु भएका सर्वसाधारणले चाहिँ के गर्न सक्छन् अथवा गुनासो कहाँ राख्न सक्छन्?
5: तपाईँको रेडियो मार्फत म के अनुरोध गर्न चाहन्छु भने यदि काठमाडौँ वरिपरि हुनुहुन्छ भने नेपाल राष्ट्र ब्याङ्कको थापाथली स्थित विभागबाट पनि यहाँले सोझै त्यहाँ गएर पनि लिन सक्नुहुन्छ। यदि नेपाल राष्ट्र ब्याङ्कका प्रतिष्ठित कार्यालयहरू रहेका स्थान वरिपरि तपाईँहरू हुनुहुन्छ भने नेपाल राष्ट्र ब्याङ्कले नै आफ्ना कार्यालयहरूबाट, प्रतिष्ठित कार्यालयहरूबाट पनि त्यो वितरण गरिरहेको चाहिँ छ, र सँगसँगै आफ्ना ब्याङ्कहरूसँग पनि यहाँले सम्पर्क गर्नुभयो भने हामी सानो दरका
3: अब यो सुकिला नोट अथवा नयाँ नोट लिएर जाने दसैँमा टिका लाउँदाखेरि दक्षिणाको रूपमा प्रयोग गर्ने चलन विगतदेखि नै छ, तर ती नोटको सुरक्षामा पनि केही सचेतना अप्नाउनु पर्ने आवश्यकता कतिको देख्नुहुन्छ यहाँले? के कसरी प्रयोग गर्दा चाहिँ त्यो नोट अझ बढी सुरक्षित हुन्छ?
5: ल, यो चाहिँ उपयुक्त समय पनि हो तपाईँको रेडियो मार्फत म सबैजनालाई के अनुरोध गर्न चाहन्छु भने नोट हाम्रो सम्पत्ति हो। नोट हामीले नेपालमा होइन बाहिरबाट अन्तर्राष्ट्रिय स्तरबाटै छपाएर ल्याउँछौँ, ठुलो खर्च पनि लागेको चाहिँ छ। त्यसो भएको हुनाले यसको जेगर्ना गर्नुपर्छ, यसलाई सुरक्षित तरिकाले चलन चल्तीमा ल्याउनुपर्छ। एउटा पार्ट त रह्यो, चाँडै मैलायौँ, यसलाई चाहिँ च्यात्यौँ, चाँडै चाहिँ यसो फाट्यो भने बढी खर्च लाग्छ, त्यसो गरेर हामीले जो जेगणा गर्न सक्यौँ भने त्यसले चाहिँ मुलुकै खर्चलाई बचाउँछ पहिलो कुरा. दोस्रो कुरा यसले सभ्यतासँग नि गाँसिएको चाहिँ छ. सुकिला नोटहरू राम्रा नोटहरू चलनमा ल्याउनु भनेको मतलब कुनै पनि विकसित देश सभ्य समाजको एउटा प्रतीकात्मक रूप पनि मानिन्छ. त्यसो भएको हुनाले नोटलाई त्यसरी च्यात्नु हुँदैन, पानीमा रङमा भिजाउनु हुँदैन, क्रेमेट गर्नु हुँदैन. त्यस्तो भएको हुनाले यसलाई सुरक्षित तरिकाले चलाउनुपर्छ भनेर म सबैलाई अनुरोध पनि गर्न चाहन्छु.
3: अब यदि नोट हेलचक्राइ गरेर बिगार्दाखेरि चाहिँ घाटा कस्तो लाग्छ, कति घाटा हामीले बेहोर्दै आएका छौँ?
5: यस्तो छ, नोटलाई छपाई गर्दाखेरिमा छपाई गर्ने, ढुवानी गर्ने, नोटको व्यवस्थापन गर्ने काममा धेरै नै निकै ठुलो रकम चाहिँ खर्च भइराखेका हुन्छ. किनभने छपेर आउनु पर्यो, छपेर आइसकेपछि काठमाडौँमा मात्रै राखेर नोट भएन, यसलाई मुलुकभरि चाहिँ वितरण गर्नु पर्यो. कतिपय ठाउँहरूमा त अझ हामीले हवाई मार्गबाट समेत चाहिँ नोट पुर्याउनु पर्ने हुन्छ. त्यसको त्यो नोट चाहिँ लिएर हिँड्दाखेरिमा यसको बिमा लाग्छ, अनि फेरि नोट कहाँ गरेर ल्याउनु पर्ने हुन्छ. त्यो गर्दाखेरि नोटको व्यवस्थापनमा निकै ठुलो खर्च जोडिएको चाहिँ छ. त्यसो भएर हामीले नोटलाई सुरक्षित तरिकाले चलाउन सकियो भने राज्यको एउटा ठुलो खर्च बचत हुन सक्छ. त्यो रकम बचेको रकमलाई हामीले विकास निर्माणका कामहरूमा लगाउन सकिन्छ. त्यो हिसाबले पनि हेर्नुपर्छ. एउटा मैले त्यो भनिहालेँ. दोस्रो चाहिँ मैले सभ्यतासँग पनि यसलाई ताँझेर हेरेँ. तेस्रोमा फेरि कस्तो भने त्यसलाई अलि रङ लगाउने, अरू कुनै रगतसँग चाहिँ पनि लतपत पार्ने, अरू फोहोरहरू चाहिँ गरियो भने ती नोटहरू लिएर हिँड्दाखेरिमा रोगहरू पनि लाग्ने हुनसक्छ. त्यसो भए चाहिँ त्यो संक्रमित भनौँ, अब रोग सर्न सक्ने सम्भावना पनि रहन्छ. त्यसो भएको हुनाले सफा राख्नुपर्छ, सुरक्षित तरिकाले चलाउनुपर्छ, र यसको जेगणा गर्न सकियो भने धेरै कुराहरू सभ्यतासँग चाहिँ पनि रह्यो, त्यसपछि आएर रोग पनि यसबाट सर्न सक्ने सम्भावनाबाट पनि हामी बचियो, र मुलुकलाई नै ठुलो खर्च हुनबाट पनि जोगाउन सकिने अवस्था रह्यो.
3: बडा दशैंमा नयाँ नोट साट्नलाई जति उत्साह हुन्छ, त्यसै गरी ती नयाँ नोट जोगाउन पनि त्यतिकै सचेत हुनुपर्ने चाहिँ आवश्यकता छ.
5: छ, एकदमै छ. र म त अब के भन्छु भने नेपाल राष्ट्र ब्याङ्कले फिजिकल नोटका साथसाथै डिजिटललाई पनि अगाडि बढाएको छ, डिजिटल पेमेन्टलाई पनि अगाडि बढाएको छ. सकभर यो दशैंमा डिजिटल दक्षिणा भन्ने कार्यक्रम पनि लिएर आउन सकियो भने दक्षिणा नै डिजिटली दिने, त्यसो गरियो भने सानो रकम पनि ब्याङ्कको खातामै पुग्न सक्छ, पुग्छ, अनि ब्याङ्क सुरक्षित पनि हुन्छ, बचत पनि हुने भयो, दुई चार पैसा ब्याज पनि आउने भयो. त्यसो भएर दक्षिणा दिँदा नै डिजिटल्ली चाहिँ किन नगर्ने भन्ने यस्तो कुराहरूलाई पनि हामीले अगाडि ल्याउनु पर्ने अवस्था आयो.
3: विगतका वर्षमा पनि यो अभ्यास त भएको थियो होइन त, डिजिटल दक्षिणाको
5: भएको छ.
3: कस्तो प्रभावकारी भएको पाउनु भएको थियो यहाँले?
5: डिजिटल दक्षिणा नेपालको सन्दर्भमा चन्दा दान उपहारहरूमा पनि डिजिटल्ली गर्ने प्रचलन एकदमै बढेर गएको चाहिँ छ. अहिले चाहिँ त मन्दिरहरूमा सोझै मन्दिरमा चाहिँ भन मूर्तिहरूमा पैसा चलाउनु भन्दा त्यही ढोकाकै छेउमा रहेको क्युआरमै स्क्यान गरेर त्यो मन्दिरको चाहिँ भन एक प्रकारले चाहिँ खातामै जम्मा गर्ने परम्परा सुरु भइसकेका छ. त्यसले गर्दाखेरिमा एकदमै दान गरेको पनि ठक्कै भनेकै ठाउँ पुग्ने रहन्छ. यदि हामीले अब कहीँ त्यहाँ यतिकै नोट चाहिँ मूर्तिमै चढाएर हेरियो भने त्यसको सदुपयोग हुने हो कि होइन, त्यो कसले चाहिँ प्रयोग गर्ने हो भन्ने यस्तो चाहिँ डर रहन्छ भने खातामै चाहिँ जम्मा गरियो भने त्यसको सदुपयोग हुनसक्छ. त्यसो भएको हुनाले मन्दिरमा दान गर्नेदेखि लिएर दक्षिणा डिजिटल्ली गर्नेदेखि लिएर अहिले भर्खरै भएको भोटेको सिरसुवा बाढीको बेलामा पनि प्रधानमन्त्री कोषमा हामीले राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट डिजिटल्ली पैसा रकमान्तर गरेर अरबौँ रुपियाँ जम्मा भएको चाहिँ छ. त्यसो भएको हुनाले यो दान दक्षिणा चन्दा उपहारको रूपमा पनि डिजिटल गर्ने अभ्यासहरू नेपालमा व्यापक रूपमा अवलम्बन हुँदै आइरहेको चाहिँ छ.
3: यो बडा दशैंमा डिजिटल दक्षिणा दिने चलन बढ्दै गयो भने त नयाँ नोट साट्नुपर्ने यो जुन कौतूहल था झन्झट भनौँ न त्यस्तो केही त्यो दुःख पर्दैन होला,
5: धेरै कम गर्न सकिन्छ. अब कतिपय ठाउँहरूमा देवीलाई चढाउनु पर्ने होइन सुकिला नोटहरू भन्ने नयाँ नोटहरू भन्ने खालका कुराहरूलाई सबै कुरालाई त हामीले यसलाई त यसलाई हटाउन सक्दैनौँ होला. तथापि धेरै कुराहरू चाहिँ हामीले डिजिटल्ली डिजिटल दक्षिणा डिजिटलबाट पेमेन्ट होइन हामीले विभिन्न दक्षिणमा गर्ने सपिङहरूमा डिजिटल सपिङ गरियो भनेदेखि अनलाइन पेमेन्ट गरियो भने त्यहाँबाट पनि धेरै पैसा बोकेर हिँड्नुपर्ने दक्षिणमा पैसा साट्नुपर्ने भनेर अप्ठ्यारो पनि पर्दैन. त्यसो भएको हुनाले सकेसम्म मिलेसम्म सम्भव भएसम्म डिजिटल्ली नै पेमेन्ट गर्ने सुरक्षित साटो पनि फेरि गर्ने अभ्यास पनि हामीले गर्नुपर्छ, बानी बसाल्नुपर्छ.
3: नेपाल राष्ट्र ब्याङ्कको अब यहाँलाई सुनिरहनु भएको छ दसैँको नयाँ नोटदेखि लिएर डिजिटल दक्षिणासम्मको सबैलाई समेटेर अनुरोध के छ सबैलाई?
5: जहाँ हुनुहुन्छ, जो जस्तो अवस्थामा हुनुहुन्छ, मनाऊ, त्यसलाई सभ्य तरिकाले मनाऊ, नोटहरूको पनि संरक्षण गरौँ, नोटहरूलाई क्रिमेट गर्ने, पानी भिजाउने, रङमा चाहिँ लतपत पार्ने, त्यस्ता गरेर नोटलाई, नोटको चाहिँ लाई धेरै हिनामिना नगरौँ, नोटको सफा तरिकाले प्रयोग गर्नु पहिलो कुरा। दोस्रोमा सम्भव भएसम्म टेक्नोलोजीले साथ दिएसम्म हामीले डिजिटल पेमेन्टलाई पनि अवलम्बन गरौँ, सकेसम्म दक्षिणा दिन पनि डिजिटली दक्षिणा दिउँ, चन्दा दान उपहारहरू गर्दा अब यो दुर्गामा मन्दिरहरू जाने देवीहरूलाई दर्शन गर्ने चलन पनि रहन्छ, त्यस्तो बेलामा स्क्यान गरेर देवीको देवीलाई चढाउने बेलामा पनि हामीले डिजिटली दक्षिणा गर्न सकियो भने ठ्याक्कै प्रयोग पनि हुन सक्छ। त्यसो भएको हुनाले नोटहरूको संरक्षण गर्दै पनि प्रयोग गरौँ र सँगसँगै डिजिटल पेमेन्ट सिस्टमलाई, अनलाइन पेमेन्ट सिस्टमलाई पनि अवलम्बन गर्दै जाउँ तर सुरक्षित भएर प्रयोग गरौँ भनेर म यहाँहरूको रेडियो मार्फत सबैलाई अनुरोध गर्न पनि चाहन्छु। बडा दशैंको म शुभकामना पनि दिन चाहन्छु।
2: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइमी बैंक सबैका लागि बैंक इस होम इंटरनेट।
3: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौँ। आजलाई बिदा दिनुहोस्। नमस्कार।

0: स्वदेश एफएम 93.2 मेगाहर्ज नेपालीपनको आभास नेपाली मनको आवाज
1: सुन हिउँ चुली पहाड पहरा सुन भिर पागल एक बेसी सारा सुन
0: स्वदेश एफएम 93.2 मेगाहर्ज

0: युक्रेनको निम्ति रुसमाथि अमेरिकी दबावको खाँचो रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मस्कोसँगको नयाँ ऊर्जा सम्झौताको परोक्ष आलोचना भइरहँदा उनले त्यस्तो टिप्पणी गरेका हुन्। बीबीसीका ड्यान जोन्सन भन्छन्, क्रेमलिनबाट उनीहरूले यसमा सहमति जनाएका छन् भन्ने कुराको आधिकारिक पुष्टि आएको छैन। त्यहाँका प्रवक्ता दिमित्री पेस्कोभले केसम्म भनेका छन् भने अहिले यसबारे उनीहरूको भन्नु केही पनि छैन। करिब एक महिना अघि पनि डोनाल्ड ट्रम्पले यस्तै खालको केही घोषणा गरेका थिए र दुवै पक्ष एकअर्काका ऊर्जा संरचनाहरूमा हमला नगर्न सहमत भएका छन् भनेका थिए। तर रुसले हमलालाई निरन्तरता दिएको थियो, तर राष्ट्रपति जेलेन्स्कीले यो अवसरलाई मौकाको रूपमा छोप्न खोजेको देखिएको छ। भारतमा निर्वाचन आयोगका प्रमुखको राजीनामा माग गर्दै राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। प्रदर्शनकारीहरू सर्वोच्च अदालततर्फ जान लाग्दा प्रहरीले रोकिदिएको थियो, तर विपक्षी नेताहरूले प्रहरीलाई छक्क्याउँदै अर्कै बाटोबाट आफ्ना प्रतिनिधिहरू सर्वोच्च अदालतको गेट बीसम्म पुग्न सफल भएको बताएका छन्। बीबीसी संवाददाता दिगाभल्ली पवनका अनुसार राहुल गान्धीको समूहले गठबन्धनका सदस्यहरूले अदालतमा निवेदन दर्ता गरेको जानकारी दिएको छ। सत्ताधारी भाजपाले आज साँझ पत्रकार सम्मेलन गर्दै गान्धीमाथि अराजकता फैलाएको आरोप लगाएको छ। यमनबाट हुथी लडाकुहरूले क्षेप्यास्त्र प्रहार जारी राखेपछि साउदी अरेबियाभरि व्यापक रूपमा हवाई उडानहरू फेरि अवरुद्ध भएका छन्। पछिल्ला केही दिनहरूमा तीनवटा घातक आक्रमणहरू भएपछि रियादमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलले दोस्रो दिन लगभग सबै उडानहरू स्थगित गरिदिएको छ। र पाकिस्तानले खैबर पख्तुनख्वा प्रान्तका मुख्यमन्त्रीलाई उनी र उनको सरकारलाई बर्खास्त गरी स्थानीय आपतकाल घोषणा गरेर हिरासतमा लिएको पुष्टि गरेको छ। एक कनिष्ठ आन्तरिक मन्त्रीले रोयटर्सलाई बताए अनुसार सोहेल अफ्रिदी र उनका केही मन्त्रीहरूलाई आइतबार हिरासतमा लिएको छ र केहीले अभियोगको सामना गर्न सक्छन्। अफ्रिदी जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका सहकर्मी हुन् र उनले खानको रिहाईका लागि विरोध जुलुसको नेतृत्व गरिरहेका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साझपखमा पुनः स्वागत छ। मध्य नेपालको बुढी गण्डकीमा नदी थुनिएर अचानक आएको बाढीको दोस्रो दिन सोमबार खोज तथा उद्धार कार्य जारी राखिएको अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी त्रिशुली बाढीको दुई महिनाभित्रै त्यस्तै विपदको झल्को दिने गरी भएको घटनामा हालसम्म कम्तीमा 5 सम्पर्कविहीन रहेको विवरण छ। करिब 200 परिवारका 600 जनाभन्दा धेरै प्रभावित बनेका छन्। पहिरो खसेर बुढी गण्डकी नदी थुनिएको भनिएको समय आसपास जमिनमा कम्पन भएको संकेत समेत रेकर्ड गरिएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अधिकारीहरूले बताएका छन्। तर अचानक बाढी आउनुको यकिन कारणबारे प्रष्ट हुने प्रयास अझै जारी राखिएको बताइएको छ। यसै विषयमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीसँग कुराकानी गर्दै सुरुमा उनीसँग प्रभावितहरूको पछिल्लो विवरण के छ भनी सोधेका छौँ।
2: 43 परिवार तुम्नुमुरी गाउँपालिकामा, 39 परिवार घाटेमा, 64 परिवार आरुघाटमा, 58 परिवार त्रिपुरा सुन्दरीमा प्रभावित भएका छन्। अब एउटा विद्यालय प्रभावित भएको छ, दुईटा पक्की पुलहरू बगाएको छ, दुईटा झुलुङ्गी पुल बगाएको छ, एउटा बेली ब्रिज बगाएको छ, तिनवटा जलविद्युत आयोजनामा चाहिँ अब अस्थायी तहराहरू त्यो सबै बगाएको छ, भेडीगोठहरू 4 क्षति भएको छ, सवारी साधन 5 बगाएको छ, 5 चाहिँ सम्पर्कविहीन छन्। उहाँहरू चाहिँ सम्पर्कमा आइसकेको अवस्था चाहिँ स्मुथ छैन।
1: उनीहरू चाहिँ कहाँ कहाँ हुन् या हराउनु अघि चाहिँ कहाँ थिए भन्ने बारे के छ पछिल्लो जानकारी?
2: भेडीगोठमा के भनेर चाहिँ आएको छ, उहाँहरू भेडा च्याङ्राको ओनरहरू हुनुहुन्छ भन्ने चाहिँ हामीलाई चाहिँ प्राप्त जानकारी आएको छ।
1: अब यो भोटेको सी त्रिफुली बाढीको छिटै नै

0: यो विपद देखा पर्यो त्यतिखेर पनि यो पूर्व सूचना प्रणालीबारे निकै बहस भएको थियो तर त्यति हुँदाहुँदै पनि यसपटक अलि ढिलो नै आयो करिब 5 बजेतिर पहिरो गएको 7:45 बजेतिर मात्र सरकारी एसएमएस आएको भन्ने खबरहरू छन् यो चाहिँ खास के भएको
1: 6:20 सूचना प्राप्त भयो त्यसपछि त्यसलाई कन्फर्म गर्नु पर्यो किनभने भिडियोबाट मात्रै नाप्ने स्टेसन हाम्रो तारु घाटमा मात्रै थियो त्योभन्दा माथि थिएन नभएपछि त माथि त्यो बाई कस्तो हो भनेर हामी त्यसलाई भेरिफाई गर्नलाई 10-15 मिनट लाग्यो त्यसपछि 6:40 त हाम्रो एसएमएस अलर्ट चाहिँ इस्यू नै भइसकेको थियो तलैसम्म चाहिँ चितवनसम्मै एसएमएस अलर्ट जारी भएको थियो तलको हाम्रो आरु घाटमै पुग्न 2 घन्टा लाग्यो बाढीलाई भनेपछि हामीले एसएमएस पठाएपछि पनि 2 घन्टा लाग्यो त्यो हुनाले एउटा पनि कसैको ज्यान गएन नि त अनि त्यो लाइफ सेभिङको लागि चाहिँ एसएमएस अलर्टदेखि लिएर एसएमएस अलर्टले फेरि प्रहरी रेस्पोन्डरहरूलाई पनि सजिलो भयो माथि भेडीकोट धेरै माथि भएको हुनाले उहाँहरू मिसिङ भएको देखिन्छ यद्यपि यदि चाहिँ लर्निङ हाम्रो माथि चाहिँ एकदमै यो साना साना खोल्टामा पनि स्टेसन राख्नुपर्ने देखिन्छ जहाँ चाहिँ अब बाढी लाई त्यो राडारले चाहिँ भेटाउँदैन त्यस्तो ठाउँमा पनि भोलि यस्तै खालको आकस्मिक बाढी आयो भने त्यसलाई पनि हेर्नुपर्छ भन्ने त देखायो पहिरोले थुनिएको चाहिँ धेरै माथि नै थियो अब त्यो बाढी
0: जस्तो बिहानको समय थियो अब एसएमएस पनि राति भएको भए त्यो एसएमएसको प्रभावकारिता के हुन्थ्यो भन्ने कुरा पनि होला अब एसएमएसको विकल्पहरू अन्य तरिकाका चेतावनी प्रणाली पनि लागू हुनुपर्छ भन्ने बस त्रिशुली भोटेकोसी बाढीदेखि नै भइरहेको थियो त्यसको पनि केही महसुस तपाईँहरूलाई भयो
1: भइसक्यो त्यसमा हामीले काम गरिरहेको छौँ सेल ब्रोडकास्टिङ सिस्टममा जानुपर्छ भनेर पनि हामी चाहिँ काम
0: त्यो भनेको कस्तो
1: त्यो भनेको चाहिँ एउटा कुनै सूचना आयो भने चाहिँ एसएमएस आयो भने एकछिन आउँछ अनि त्यत्तिकै त्यो हेरे पनि भयो नहेरे पनि भयो भन्ने जस्तो हुन्छ मान्छेले हेरेपछि मात्रै अब सेल ब्रोडकास्टिङ सिस्टममा मोबाइल एक खालको भाइब्रेसन भइरहन्छ त्यसलाई रेस्पोन्स नगरुन्जेलसम्म त्यसले चाहिँ त्यो कराइरहने भयो कि मोबाइलले एक खालको आवाज दिने भयो अनि यो त केही न केही हो भनेर मान्छेले रियलाइज हुन्छ अनि जब त्यसमा बाढी भन्ने खालको देखियो उदाहरणको लागि सूचना भनेपछि ए बाढी आउँदैछ भनेर उसले चाहिँ सुरक्षित ठाउँमा जाने भयो नत्र एसएमएस त अरू पनि एसएमएस आउन सक्छ नि त त्यसले मान्छेले कहिले हेर्न सक्छ या पछि हेरौँला भनेर भन्न सक्छ तर यो सेल्फ ब्रोडकास्टिङ सिस्टममा पछि हेरौँला भन्ने चाहिँ उसलाई स्पेसी हुँदैन उहाँले चाहिँ त्यो हेर्नै पर्ने हुन्छ त्यसलाई रेस्पोन्स गर्नै पर्ने हुन्छ
0: अन्तिममा अब यसको कारण बारे अहिलेसम्म के छ तपाईँहरूको मूल्याङ्कन पहिरोले थुनिएको त भनिएको छ तर त्यसको कारण कतै सानोतिनो भूकम्प पनि आएको भन्ने कुराहरू पनि अधिकारीहरूले भनिरहेका छन्
1: अब हाम्रो टिम चाहिँ हिजो त्यहाँ जानुभयो अझै चाहिँ त्यो हाम्रो टिम पुग्ने भन्दा पनि धेरै माथि 3-4 किलोमिटर माथि नै जुन ठाउँमा हामी पुग्नै सकेनौँ त्यहाँबाट चाहिँ बाढी आएको देखिन्छ बाढीको अवस्था हेर्दाखेरि चाहिँ त्यो ठाउँमा अब पहिरो भएर थुनिएको भन्दा पनि अब जस्तो भोटेकोसीमा देखिएको अवस्था छ त्यहाँ हिम पहिरो नै केही आएर पनि हो कि भन्ने देखिएको छ त्यसले अब माथि धेरै माथि चाहिँ नदी थुन्यो अनि त्यसपछि चाहिँ त्यो एकैचोटि ब्रस्ट भएको जस्तो देखिन्छ सुक्खा पहिरो पनि हो कि या हिम पहिरो भन्ने कुरामा चाहिँ अब हामीले ठ्याक्कै यही हो भनेर त अहिलेसम्म भन्न सक्ने अवस्था हामीले देखाएको छैनौँ तर त्यो धेरै माथिबाट त्यो हिमालकै फेदीबाट चाहिँ उत्पत्ति भएको हुनाले चाहिँ हिम पहिरो हो कि भनेर पनि अब आशंका छ तर त्यसमा हामी एउटा निर्क्यौलोमै पुगिसके अवस्था चाहिँ छैन
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेति विषय फेरि पनि विपदकै तर सन्दर्भ विपदपछिको पुननिर्माणको भदौ 10 गतिको भोटेकोसी त्रिशुली बाढीले त्यस क्षेत्रका कयौं गाडी चल्ने पक्की पुल र झुलुङ्गे पुल बगाएसँगै प्रभावित क्षेत्रमा नराम्रोसँग सम्पर्क सञ्जाल बिथोलिएको छ तर अवस्थालाई सामान्यतर्फ फर्काउने प्रयास अन्तर्गत बाढी गएको 46 दिनमा नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने बेत्रावतीमा एउटा बेली ब्रिज जडान गरिएको छ थप चर्चा नुवाकोटबाट शक्तिमाया तामाङको यो रिपोर्टमा
2: पक्की पुल र झुलुङ्गे पुलहरू बगाउँदा यातायात तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको छ स्थित फलाको खोलामा नेपाली सेनाले निर्माण गरेको बेली ब्रिज सञ्चालन हुँदा आफूहरूलाई आवश्यक सामान ढुवानी र आवत जावत गर्न राहत मिलेको नागरिकहरू बताउँछन् रसुवा कालिका गाउँपालिकाका विष्णु पौडेल
3: असलता बीच पनि सहजता निम्त्याएको छ र मलमको काम भएको छ यो पुलले चाहिँ सामान किन्ने ढुवानी हिसाब आते जाते गर्ने हिसाबले चाहिँ यात्राको हिसाबले चाहिँ यो अचम्मै सहज छ विक्षिप्त मन हुँदा हुँदै पनि हामीले चाहिँ यो पुल बनेकोमा चाहिँ गर्व गर्छ
2: उत्तर गया गाउँपालिकाका आनन्द माया तामाङ भन्छन्
4: खाने छैन लाउन पनि छैन पसल केही पनि छैन बाध्य मैले धेरै गाह्रो थियो अहिले यो पुल बनाएपछि धेरै धेरै धन्यवाद नुन एक पाएर तेल लिनु पनि धेरै समय भएको थियो अहिले पुल चलेपछि र बट्टरसम्म भने गएर सामानहरू किनेर आउँछु
2: 73.2 मिटर लामो र 5.5 मिटर चौडा रहेको पुलले अधिक अधिकतम 40 टन सम्मको भारवहन क्षमता रहेको सहसेनानी आर्यजुन श्रेष्ठले जानकारी दिए।
5: अहिलेसम्म नेपाली सेनाले चाहिँ जडान गरेको पुल मध्येको चाहिँ सबसे लामो पुल हो अहिलेसम्मको लागि। यसको चाहिँ रस्टिङ प्रुफ, यो ब्रिज चाहिँ एकदम रस्टिङ प्रुफ पनि छ, वेदर इफेक्ट कम हुन्छ, जबसम्म चाहिँ बाढीले नहानेसम्म यो पुललाई चाहिँ कुनै पनि असर पर्दैन, यो पर्मानेन्ट ब्रिज सर नै हो।
2: बाढीबाट प्रभावित क्षेत्रमा अत्यावश्यक सामग्री ढुवानी गर्न र आवत जावत गर्न बाढी प्रभावित क्षेत्रको अन्य स्थानहरूमा पनि बेली ब्रिज र झुलुङ्गे पुलहरू निर्माण गर्न आवश्यक रहेको कतिपय बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेको श्री त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवनोपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल इकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अर्को विषय, काठमाडौँलाई तराईसँग जोड्ने एउटा मुख्य सडक पृथ्वी राजमार्गको 900 मुगलिङ खण्डमा पछिल्लो समय बारम्बार अवरोध देखा परेसँगै आज राति उक्त सडक खण्ड बन्द गरेरै मर्मतको काम हुने अधिकारीहरूले बताएका छन्। दशैं लागिसक्दा गाउँघर फर्कनेको चाप बढे पनि पछिल्ला वर्षा र 1.5 महिना अघिको रसुवा बाढीका कारण विभिन्न ठाउँमा उक्त खण्डमा समस्याहरू देखिएको छ। धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले भनिन्,
6: तर्फै अवरोध भएको थियो, त्यसलाई हामीले 2 दिन लगाएर काम गऱ्यौँ अनि सबै इक्विपमेन्ट अब जनशक्ति लगाएर काम गरिसकेपछि हुन्छबाट खोलिएको अवस्था हो र केही काम कम्प्लिट हुन बाँकी भएको हुँदाखेरि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्मको लागि बाटो दुईतर्फ रूपमै बन्द गरेर मर्मसम्हार गर्ने काम भइरहेको छ।
0: त्यसपछि अवरोधहरू हुँदैन कतै पनि, त्यो बाटोमा दुईतर्फी नै चल्छ,
6: थप क्षति भएन, अब पानी परेन भने त दुईतर्फी नै सबै ठाउँमा दुईतर्फ नै चलिरहेको हुन्छ, समस्या छैन।
0: धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतम। अब लागौं भारत, जहाँ निर्वाचन आयोगका प्रमुख विरुद्ध सर्वोच्च अदालतमा आफूहरूले निवेदन दर्ता गरेको प्रदर्शनकारीहरूले बताएका छन्। राजधानी दिल्लीमा हजारौं मानिसहरूले प्रदर्शनमा भाग लिएका छन्। दिल्लीको सुरक्षा सतर्कता बढाइएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट शरद केसीबाट।
7: व्यङ्ग्यात्मक अभियान मार्फत बनेको ककरो जनता पार्टीले पछिल्ला दिनहरूमा मुख्य निर्वाचन आयुक्त विरुद्ध प्रदर्शन घोषणा गरेको छ, जसमा काङ्ग्रेस सहितका विपक्षी दलहरूले पनि सक्रिय रूपमा सहभागिता देखाएका छन्। नारा लगाउँदै प्लेकार्ड हल्लाउँदै प्रदर्शनकारीहरू आज सर्वोच्च अदालततर्फ जान खोजेका थिए। प्रहरीले उनीहरूलाई अघि बढ्न नदिँदा केही बेर धकेला धकेल समेत भएको थियो। विपक्षी नेताहरूले वैकल्पिक बाटोबाट सर्वोच्च अदालत पुगेर मुख्य निर्वाचन आयुक्त विरुद्ध निवेदन दर्ता गरेको नेता राहुल गान्धी को समूहले बताएको बीबीसीका एकजना संवाददाताले जनाएका छन्। प्रदर्शनलाई मध्यनजर गर्दै दिल्लीमा सुरक्षा व्यवस्था कडा तुल्याइएको छ। 6 वटा प्रमुख मेट्रो स्टेशनहरू बन्द गरिएका छन्। शनिबार र आइतबार भन्दा आज फरक के देखियो भने र्याली निकाल्न अनुमति दिएको थियो। अधिकारीहरूले एउटा आदेश जारी गर्दै आन्दोलन गर्ने प्रख्यात स्थल जन्तर मन्तरमा धरना र विरोध प्रदर्शन गर्न रोक लगाएका छन्। तर बदलामा केही टाढा रहेका 3 वटा स्थान विरोध प्रदर्शन गर्न पाउने गरी निर्धारण गरिदिएका छन्।
0: हौस्, त्यसै साथै बीबीसी नेपाली सेवाको साँझ पक्कै सकिन्छ। अब एकैछिनमा भोटेको त्रिशुली बाढी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्नुहुनेछ बीबीसी हातेमालो कार्यक्रम। हामीलाई भने बिदा दिनुहोस्, नमस्कार।
8: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5569-7053, 98-550-7061 र 98-550-7053।
9: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राले, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 056-493-440, 493-580 र 98-550-2640।
10: इट्स 9 o'clock, अहिले 9 बजेको छ।
11: 4 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने। विश्व बाथ रोग दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। झण्डै 30 लाख नेपालीमा बाथ रोगको समस्या। र यस वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल वुडफोर्डलाई। अब समाचार विस्तारमा। प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेशागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमान्दारिता आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगंजमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री शाहले तालिममा सिकेको सिकाइलाई पूर्ण रूपमा आत्मसात गर्न र व्यवहारमा उतार्न दीक्षित सबैलाई निर्देशन दिनुभयो। प्रधानमन्त्री शाहले सधैँ अग्रभागमा रहेर शान्ति सुरक्षा कायम गर्ने र अपराध अनुसन्धान गर्ने जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको बताउनुभयो।
12: कुनै पनि पेशागत सफलताको लागि पहिलो मानक नैतिकता, निष्ठा र इमान्दारिता हो। यो सँगै पेशागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानून, नियम, कार्यविधि र मापदण्डहरूको सही रूपमा पालना गराउनु पनि व्यक्तिको पेशागत सफलता हासिल गर्न मदत गर्दछ। जिम्मेवारी प्रति जवाबदेहिता पनि महत्वपूर्ण पक्ष हो। सधैँ अग्रभागमा खटिएर देशमा निरन्तर शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र कुनै पनि संकट आउँदा नागरिकको जीवनको रक्षा गर्ने मुख्य जिम्मेवारी नेपाल प्रहरीको रहेकोले यो महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नगरी आफ्नो कर्तव्यमा अधिक रही नेपाल प्रहरीले सदैव आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नेछ भन्ने विश्वास आम नागरिकहरूमा अनुभूत हुने गरी काम गर्न आग्रह गर्दछु।
11: प्रधानमन्त्री शाहले सूचना प्रविधिको प्रयोगले कामलाई छिटो, छरितो, सहज र पारदर्शी तुल्याउन सकिने मात्र नभई समयको बचत, समयमै अपराधको अनुसन्धान र समयमै घटनालाई नियन्त्रण गर्न सकिने बताउनुभयो। यस्तै समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले विभिन्न सुरक्षा चुनौतीको सामना गर्दै देशमा शान्ति सुरक्षा कायम गर्न तथा नागरिकको जीवधनको रक्षा गर्न अग्रपंक्तिमा रहेर जिम्मेवारी पूरा गरिरहेको बताउनुभयो। समारोहमा 79 जना प्रहरी निरीक्षक दीक्षित हुनुभएको थियो। संघीय संसद संसदीय सुनवाई समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई गरेको छ। समितिको आज बसेको बैठकमा भारतका लागि प्रस्तावित राजदूत डाक्टर निश्चल नाथ पाण्डे, चीनका लागि प्रस्तावित कल्याण राज शर्मा, अमेरिकाका लागि प्रस्तावित चिरञ्जन थापा र बेलायतका लागि प्रस्तावित गौरव शमशेर जबराको संसदीय सुनवाई गरेको हो। बैठकमा कार्ययोजना पेश गर्दै भारतका लागि प्रस्तावित राजदूत पाण्डेले दुई देश बीचको कनेक्टिभिटीलाई प्राथमिकता दिने, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय पर्यटक बढाउने, दुवै देशका विज्ञहरू सम्मिलित सीमा विवाद समाधान उच्चस्तरीय समितिको प्रतिवेदन सार्वजनिक गर्न पहल गरिने प्रतिबद्धता जनाउँदै सरकारको परराष्ट्र नीति र निर्देशन छिटो छरितो रूपमा कार्यान्वयन गरिने प्रतिबद्धता जनाउनुभयो। त्यसै गरी चीनका लागि प्रस्तावित राजदूत कल्याण राज शर्माले नेपाल चीनको सीमा तथा पारवहन व्यवस्थालाई बलियो बनाउने, विपद उद्यमशीलतामा सहकार्य प्रवर्धन गर्ने र नेपालको हिमाली विपदहरूको अध्ययन अनुसन्धानमा प्राविधिक सहयोगका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। त्यसै गरी अमेरिकाका लागि प्रस्तावित राजदूत चिरञ्जन थापाले अमेरिकामा रहेका 2.5 लाख भन्दा बढी नेपाली डायस्पोराको क्षमता, स्रोत र प्रविधिलाई नेपालको हितमा प्रयोग गर्न प्रयास गरिने बताउनुभयो। संसदीय सुनवाई समितिको आजकै बैठकले सर्वोच्च अदालतको न्यायाधीश पदका लागि न्याय परिषदबाट सिफारिस डाक्टर रत्नबहादुर बागचन, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाङ्गी विरूद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ। गृहमन्त्री सुदन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाड़ीको प्रयास बिमस्टेकको गृहमन्त्री स्तरीय बैठकमा सहभागी हुन आज भारत प्रस्थान गर्नुभएको छ। गृहमन्त्री गुरुङले भोलि बिमस्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित 7 सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ। बैठकमा लागू पदार्थ ओसार पोसार, मानव बेस बिखन, सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी, आतंकवाद, विपदजन्य सुरक्षा, साइबर अपराध लगायतका अन्तर्देशीय एवं क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्धनका लागि छलफल हुनेछ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले कानून संशोधन गरेर लगानी मैत्री वातावरण बनाइने बताउनु भएको छ। चितवन उद्योग संघको 35 वार्षिक साधारण सभालाई आज सम्बोधन गर्दै उहाँले अस्पष्ट कानूनका कारण प्रशासनिक झन्झट बिहोर्नु परेकाले समय सापेक्ष संशोधन गरिने बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई सुदृढ गुणस्तरीय पहुँचयोग्य र सेवाग्राही मैत्री बनाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। विश्व मानसिक स्वास्थ्य दिवस 2026 अवसरमा आज स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आयोजना गरेको कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य सम्बन्धी विषय सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। विश्व बाथरोग दिवसका अवसरमा आज नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। नेपाल बाथरोग मैत्री समाजद्वारा आज आयोजित कार्यक्रममा आरोग्य स्वास्थ्य सदन नेपाल बाथरोग उपचार केन्द्रका प्रमुख डाक्टर बुद्धि पौडेलले झण्डै 30 लाख नेपालीलाई बाथरोगको समस्या देखिएको जानकारी दिनुभयो। डाक्टर पौडेलले बाथरोगको समयमै उपचार नगरे शरीरका जोर्नी बाँगिने कुरूप हुने र स्थायी रूपमा कमजोर बन्ने जानकारी दिनुभयो। पाटन अस्पतालका बाथरोग विशेषज्ञ डाक्टर केशव सिगदेलले जाडो मौसममा बाथका बिरामीको दुखाई बढ्ने र पछिल्ला वर्षहरूमा यसका बिरामीहरू तीव्र रूपमा बढेको जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनु पर्ने बताउनु भएको छ। पूर्व सहायक मन्त्री प्रकाश बहादुर गुरुङको 13 पुण्यतिथिमा नेपाली कंग्रेस अन्नपूर्ण गाउँपालिकाले आज आयोजना गरेको शोक सभामा उहाँले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई समेट्नु पर्ने बताउनुभयो। सभापति थापाले कंग्रेस ठूला नेताहरूको मात्र नभई गाउँमा बस्ने र पार्टी निर्माणमा योगदान दिएका सबैको पार्टी भएको बताउनुभयो। पोखरामा आयोजित कार्यक्रममा कंग्रेसका नेता कार्यकर्ता तथा शुभेच्छुक सहभागी थिए। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापनपछि अब बाँकी समाचार। पृथ्वीराज मार्ग अन्तर्गत धादिङको गलौंदी क्षेत्रमा सड़क मर्मत गर्नुपर्ने भएकाले आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वीराज मार्ग बन्द हुने भएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले आज सूचना जारी गरी गजुरी गाउँपालिका 5 गलौंदी क्षेत्रमा त्रिशुली नदीको कटानका कारण सड़क भाँसिएकाले सड़क मर्मत सम्हार गर्न सो राजमार्गमा सवारी आवागमन बन्द गरिएको जानकारी दिनुभयो। उत्तरी गोर्खाको चुमनउब्री गाउँपालिका 6 अन्तर्गत सिरिङे हिमालको फेदी उइनगुलुङ स्थित भेडीगोठमा सम्पर्कविहीन भएका 5 जनाको पहिचान खुलेको छ। सम्पर्कविहीन हुनेमा चुमनउब्री गाउँपालिका 6 चुमचेत निवासी 65 वर्षीय सुनाम लामा, उहाँकी धर्मपत्नी 69 वर्षीय मोमो अजी लामा, 66 वर्षीय सोम बुट्टी लामा, 68 वर्षीय कर्मा लामा र 41 वर्षीय तेन दोर्जे लामा रहेको खुलेको हो। उहाँहरू उइनगुलुङ स्थित भेडीगोठमा बस्दै आउनु भएको थियो। सम्पर्कविहीन भएका 5 जना स्थानीय बासिन्दा रहेको खुले पनि कहिलेदेखि सम्पर्कविहीन हुनु भएको हो भन्ने बारे विस्तृत विवरण प्राप्त हुन नसकेको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। उत्तरी गोर्खाका करिब 5,000 घरधुरी विद्युत विहीन बनेका छन्। सिरदिवास उहिया जलविद्युत आयोजना बुढी गण्डकी बाढ़ीले क्षति पुर्याएका कारण उक्त क्षेत्रका जनता प्रभावित बनेका हुन्। आइतबार मध्यरातीदेखि आएको बाढ़ीले जलविद्युत आयोजना बगाएपछि चुमनउब्री गाउँपालिका वडा नम्बर 3 र 6 विद्युत अवरूद्ध बनेको सिरदिवास उहिया लघु जलविद्युत आयोजनाका अध्यक्ष सुजन गुरूङले बताउनुभयो, जसका कारण 971 घरधुरी प्रभावित बनेको उहाँले जानकारी दिनुभयो। हाल गाउँपालिकाको 7 वडाका करिब 4,000 घरधुरी विद्युत विहीन बनेको पालिका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले जानकारी दिनुभयो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल बीच स्वास्थ्य गतिविधि रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गर्ने सम्बन्धी सम्झौता भएको छ। कार्यक्रम प्रसारण सम्झौतामा आज हस्ताक्षर गर्दै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक डाक्टर राधिका थपलियाले आम नागरिकमा स्वास्थ्य साक्षरता अभिवृद्धि गर्ने साझा लक्ष्य पूरा गर्न रेडियो नेपालसँगको सहकार्य विगत लामो समयदेखि कायम रहेको बताउनुभयो। सो अवसरमा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालका कामु प्रमुख प्रशासकीय अधिकृत आरती चटौतले रेडियो नेपाल र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रबीच स्वास्थ्य जस्तो महत्वपूर्ण विषयमा कार्यक्रम प्रसारण सम्झौता भएको भन्दै कार्यक्रमलाई थप प्रभावकारी र प्रविधि मैत्री बनाउन आवश्यक रहेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल वुडफोर्डलाई सन् 2026 अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। मौद्रिक तथा वित्तीय नीति मार्फत अर्थतन्त्रमा हुने उतार चढ़ावलाई कसरी नियन्त्रण गरी स्थिरता कायम गर्न सकिन्छ भन्ने विषयमा गरेको अनुसन्धानका लागि उहाँहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो। रोयल स्वीडिस एकाडेमी अफ साइन्सेजले जारी गरेको विज्ञप्तिमा पुरस्कार विजेताको अनुसन्धानले विश्वभरका केन्द्रीय बैंक तथा सरकारले प्रयोग गर्दै आएका आर्थिक मोडलका लागि बलियो सैद्धान्तिक आधार प्रदान गरेको उल्लेख छ। सन् 1970 दशकमा देखिएको तेल संकटका क्रममा मन्दी तथा अन्य आर्थिक उतार चढ़ावको सामना गर्न कहिले र कसरी नीतिगत हस्तक्षेप गर्ने भन्ने निर्धारणमा परम्परागत केन्सियन मोडेल प्रभावकारी हुन नसकेको देखिएको थियो। त्यसपछि हल र वुडफोर्डले आर्थिक स्थिरता कायम गर्न प्रभावकारी नीतिगत उपाय पहिचान गर्न सकिने नयाँ विधि तथा उपकरणको विकासमा योगदान पुर्याउनु भएको थियो। अब आर्थिक समाचार।
2: नेपाल धितुपत्र बोर्डले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल क्षेत्र सम्बन्धी विस्तृत अध्ययन सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको छ। नेपालको आर्थिक रूपान्तरण, उद्यमशीलता प्रवर्धन तथा पुँजी बजारको दिगो विकासका लागि दीर्घकालीन पुँजीको उपलब्धता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल धितुपत्र बोर्डले प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल क्षेत्र सम्बन्धी विस्तृत अध्ययन सम्पन्न गरी प्रतिवेदन सार्वजनिक गरेको हो। नेपाल सरकारको आर्थिक वर्ष 2083-84 वार्षिक बजेट, अर्थ मन्त्रालयको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना 2083 तथा बोर्डको पुँजी बजार नीति कार्यान्वयनको क्रममा सार्वजनिक परामर्शका माध्यमबाट सम्बन्धित सरकारवालाहरूको राय सुझाव तथा सुधारका क्षेत्र पहिचान गर्न बोर्डले अध्ययन सार्वजनिक गरेको हो। अध्ययनले पीबीसीलाई विशिष्टकृत लगानी कोषका रूपमा मात्र नभई उद्यमशीलता, नवपरिवर्तन, रोजगारी सृजना, विदेशी पुँजी आकर्षण तथा सार्वजनिक पुँजी बजारको विस्तारसँग जोडिएको आर्थिक विकासको महत्वपूर्ण माध्यमका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ। अन्तर्राष्ट्रिय अभ्यासको अध्ययनका आधारमा जोखिम आधारित नियमन, लगानीकर्ता संरक्षण, सुशासन, पारदर्शिता, सम्पत्ति संरक्षण, योग्य लगानीकर्ता वर्गीकरण तथा डिजिटल सुपरिवेक्षण प्रणालीलाई भावी नियामकीय सुधारका प्रमुख आधारका रूपमा लिइएको छ। नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले उखुका 4 उन्नत जात नेपाललाई हस्तान्तरण गरेको छ। लखनऊ स्थित भारतीय उखु अनुसन्धान संस्थानले विकास गरेका ती 4 जात सोमबार आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो। बाराको जितपुर स्थित राष्ट्रिय उखु बाली अनुसन्धान कार्यक्रमले भारतीय उखु अनुसन्धान संस्थासँगको सहकार्यमा ती जात नेपालमा भित्र्याएको हो। नेपाल स्थित भारतीय दूतावासका प्रथम सचिव निशाले उखुका 4 उन्नत जातका बिउ नार्कका कार्यकारी निर्देशक श्रीमत श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको छ। ताप्लेजुङमा नयाँ अलैँचीको कारोबार शुरू भएको छ। प्रतिमान 40 किलोग्रामको 84,000 दरले कारोबार भएको छ। चालू सिजनको शुरूआतमा प्रतिमान 96,000 कारोबार भएको अलैँचीको मूल्य क्रमशः घट्दै 84,000 झरेको हो। एक साता अघि 88,000 दरले कारोबार भएको अलैँचीको मूल्य अहिले घटेर 84,000 कारोबार भइरहेको व्यवसायहरूले बताएका छन्। नयाँ उत्पादन आउन थालेसँगै मूल्य घट्न थालेको हो। सिजनको शुरूआती समयमा अलैँचीको मूल्य 96,000 कारोबार भएको थियो।
1: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
3: क्यानाडालाई हराएसँगै नेपाल विश्वकप लिग टूको अङ्क तालिकामा 6 स्थानमा पुगेको नेपालले आफ्नो दोस्रो खेल मंगलबार ओमानसँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान 11:15 हुनेछ। नेपाल र ओमान बीच भएका 16 खेल मध्ये नेपालको जित 10 खेलमा भएको छ भने ओमानको जित 6 खेलमा छ। ओमान 29 खेलबाट 33 अङ्क जोड्दै 4 स्थानमा छ। 33 खेल खेलेको नेपालले 12 जित, 19 हार र 2 खेलमा नतिजा नआउँदा 26 अङ्क जोडेर 6 स्थानमा छ। क्यानाडा भने 34 खेलबाट 25 अङ्क सहित 7 स्थानमा झरेको छ। क्यानाडाले 10 खेल जित्दा 19 खेल हार बेहोरेको छ भने 5 खेलमा नतिजा आएको छैन। अङ्क तालिकाको शीर्ष स्थानमा अमेरिका 34 खेलबाट 47 अङ्क छ। स्कटल्यान्ड 36 खेलबाट 45 अङ्क सहित दोस्रो र नेदरल्यान्ड 32 खेलबाट 38 अङ्क सहित तेस्रो स्थानमा छन्। लिग टूमा सहभागी 8 टोलीले 9 सिरिजमा प्रतिस्पर्धा गर्दैछन्। प्रत्येक सिरिजमा 4 खेल हुने भएकाले सबै टोलीले कुल 36 खेल खेल्नेछन्। नेपालले अहिले अन्तिम सिरिज खेलिरहेको छ। शीर्ष 4 रहने टोलीले सन 2027 दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने एकदिवसीय विश्वकपको छनौट प्रतियोगितामा स्थान बनाउनेछन्। नेपालले शीर्ष 4 रहेर सिधै छनौट प्रतियोगिता पुग्ने सम्भावना भने गुमाइसकेको छ। काठमाडौँको बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुमको सञ्चालनमा आएको छ। सोमबार बालाजु स्थित ग्यालेक्सी फिटनेस सोरुमको उद्घाटन नेपाली क्रिकेट टिमका क्रिकेटर कुशल भुर्तेलले गरेका हुन्। सोही अवसरमा भुर्तेललाई ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बेसडरमा नियुक्त गरिएको छ। ब्रान्ड एम्बेसडर सम्बन्धी सम्झौतामा भुर्तेल र ग्यालेक्सी फिटनेसका प्रबन्ध निर्देशक दीपक प्रसाद अधिकारी बीच हस्ताक्षर भएको छ। कम्पनीले छापाको दमक, रूपन्देहीको बुटोल र बेलवास, कास्कीको पोखरा र चितवनको नारायणगढमा शाखा सञ्चालन गरेको छ। ग्यालेक्सी फिटनेसले अन्य ठाउँमा पनि विस्तारै शाखा विस्तार गर्दै जाने प्रबन्ध निर्देशक अधिकारीले जानकारी दिनुभयो।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय भम। अब मौसम। आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको र एक दुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। पेशागत सफलताका लागि नैतिकता र निष्ठा आवश्यक रहेको प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। धादिङको गलौदी क्षेत्रमा सड़क मरमतका लागि आज राति 11 बजेदेखि भोलि बिहान 5 बजेसम्म पृथ्वी राजमार्ग बन्द हुने। विश्व बाथरोग दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। झण्डै 30 लाख नेपालीमा बाथरोगको समस्या। र यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल उडफोर्डलाई। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त नमस्कार।
4: के तपाईं खोला नदीनाला छेउछाउमा बसोबास

0: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
1: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
0: कहाँ गएर के सिप सिकौ भन त अब।
1: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
2: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374-98510-61-356
0: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
3: मुङ्गुर पाल्ने घाटै लायो, त्यहाँबाट फेरि माछा पाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै भारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा पालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
4: ल यिनका बुद्धि चाल्ने पनि तरिका पाल्नलाई के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
5: माछा, बोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
6: माडीका लागि आधिकारिक विक्रेता न्यु मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98555-63172 र 98452-12206।
5: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
7: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
8: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
7: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।
9: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
10: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
9: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
10: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
11: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5359-6053, 98550-77061 र 98550-77053।
12: तपाईँ यति बेला सुनिरहनु भएको छ स्वदेश FM 93.2 MHz।

0: नम्बर तपाईको समुदायको अनि तपाईको सरकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर।

नमस्कार। पार्टीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका 2 भैरवपुर स्थित सोमेश्वर वन उपभोक्ता समितिको निर्वाचनमा मोहनराज पोखरेल विजयी हुनुभएको छ। निर्वाचन समितिका अनुसार अन्तिम मत परिणाममा पोखरेलले 73 मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाको संयुक्त गठबन्धनका तर्फबाट उम्मेद्वार बन्नुभएकी लक्ष्मी घरतीले 39 मत प्राप्त गर्नुभएको छ। कुल 174 मतदाता रहेको उक्त निर्वाचनमा 119 मत खसेको थियो भने 7 मत बदर भएको निर्वाचन समितिले जनाएको छ। निर्वाचन परिणामपछि सामुदायिक वनको व्यवस्थापन, संरक्षण, उपभोक्ताको हितमा नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ। माडिसा लक्ष्मीवास स्थित सोमेश्वर रेशम कृषक सहकारी संस्थाको सञ्चालक समिति पुनर्गठन गरिएको छ। संस्थाको सम्पन्न साधारण सभाले हर्कबहादुर चापागाईको अध्यक्षतामा 9 सदस्यीय सञ्चालक समिति र मोतीलाल अधिकारीको संयोजकत्वमा 3 सदस्यीय लेखा समिति पुनर्गठन गरेको हो। पुनर्गठित सञ्चालक समितिको उपाध्यक्षमा प्रेम

0: जैसी सचिवमा लीलानाथ पौडेल र कोषाध्यक्षमा वासुदेव पाठक चयन हुनु भएको छ। यसै गरी सदस्यहरूमा धनकुमारी बरुवाल, बुद्धिमाया तामाङ, दुर्गा प्रसाद आचार्य, गुमा पौडेल र नेत्र प्रसाद ओझा रहनु भएको छ। यस्तै लेखा समितिको सदस्यहरूमा सूर्यनाथ अधिकारी र देवी खत्री भण्डारी चयन हुनु भएको छ। संस्थापक अध्यक्ष तथा कानून व्यवसायी रामप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजसेवी तथा बुद्धिजीवी प्रेमराज सिमिल सिन्हा विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। पुष्पमदन वाटिकाको सभाहालमा सम्पन्न कार्यक्रममा उल्लेख्य संख्यामा शेर सदस्यहरूको सहभागिता रहेको थियो। साधारण सभामा संस्थाको कुल कारोबार 7,28,33,936 रुपियाँ रहेको जनाइएको छ। यसै गरी कार्यक्रममा ज्येष्ठ सदस्य, उत्कृष्ट शेर सदस्य, नियमित बचतकर्ता, बाल बचतकर्ता तथा असल रेडियो लगायत विभिन्न विधामा सदस्यहरूलाई सम्मान समेत गरिएको थियो। काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको सुप्र 01001 23 नम्बरको बस बिहान करिब 7:30 बजे दुर्घटनामा परेको छ। करिब 40-45 जना यात्रु सवार रहेको उक्त बस सडकबाट पल्टिँदा सोही दिशाबाट आउँदै गरेको SR39C2876 नम्बरको भारतीय ट्रकसँग समेत सामान्य ठोकिन पुगेको थियो। दुर्घटनाबाट ट्रकको पछाडिको भागमा क्षति पुगेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका पास गलौदी क्षेत्रमा त्रिशुली नदीको कटानका कारण सडक भाँसिएपछि उक्त सडक खण्डमा सवारी आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासनकाले धादिङले सडक मर्मत तथा सम्भार गर्नुपर्ने भएकाले असोज 26 गते सोमबार राति 11 बजेदेखि असोज 27 गते बिहान 5 बजेसम्म उक्त सडक खण्ड भएर सञ्चालन हुने, सम्पूर्ण सवारी साधनको आवागमन पूर्ण रूपमा रोक्ने जनाएको छ। स्थानीय बन्दीपुर गाउँपालिका पास याम्पा फाटका 15 जना किसान पुरस्कृत भएका छन्। याम्पा फाट दुग्ध उत्पादक सहकारी संस्थाले दुध बिक्रीका आधारमा उत्कृष्ट किसानलाई पुरस्कृत गरेको सहकारीका अध्यक्ष काशीनाथ भट्टराईले जानकारी दिनुभयो। सहकारी मार्फत गत आर्थिक वर्षमा सबैभन्दा बढी दुध बिक्री गर्ने नमुना गाई फार्मका सञ्चालक पुष्पराज पौडेल प्रथम हुनुभएको छ। उहाँले 89,128 लिटर दुध बिक्री गर्नुभएको थियो। स्वदेश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत जारी मतगणनालाई तीव्रता दिन पार्टीको केन्द्रीय निर्वाचन समितिले थप व्यवस्थापन गरेको छ। निर्वाचन समितिका सदस्य तथा अधिवक्ता राजु कटुवालका अनुसार 23 वटा मतगणना स्थलबाट मतगणना कार्य भइरहेको छ। अधिवक्ता कटुवालका अनुसार कुल 23 वटा मतगणना स्थलहरूमा 7,039 जना महाधिवेशन प्रतिनिधिहरूको मतगणना भइरहेको छ। उक्त प्रक्रियामा करिब 1,84,000 मतपत्रहरूको गणना सम्पन्न गर्नुपर्नेछ। बढ्दो मतदाता संख्या र क्लस्टरहरूका कारण कामलाई द्रुत बनाउन निर्वाचन समिति लागि परेको जनाइएको छ। संसदको तेस्रो दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै कमाण्डमा आगामी स्थानीय तहको निर्वाचनमा सामेल हुने योजनासहित गृह कार्यमा जुटेको छ। 2082 फागुन 21 प्रतिनिधि सभा निर्वाचनमा तेस्रो दलमा खुम्चेर धक्का खाएको एमाले विगतका आन्तरिक विवाद र कमजोरीलाई सच्याउँदै स्थानीय निर्वाचन मार्फत पुनरागमन गर्ने योजना बनाएको नेताहरूले बताएका छन्। नेतृत्व पुनर्गठन प्रयास अस्वीकार भएपछि फागुनमा जनताले अस्वीकार गरेकै नेतृत्व अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेर एमाले स्थानीय निर्वाचनमा हुमिने भएको हो। संयुक्त राज्य अमेरिकाका लागि नेपाल सरकारद्वारा प्रस्तावित राजदूत चिरञ्जङ थापाले नेपाल अमेरिका सम्बन्धलाई आर्थिक समृद्धि र कूटनीतिक समन्वयको माध्यम बनाउँदै नेपाली नागरिकको सुरक्षा र हितमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सोमबार संसदीय चुनाव समिति समक्ष आफ्नो कार्यालयका लागि कूटनीतिक कार्ययोजना प्रस्तुत गर्दै थापाले यस्तो प्रतिबद्धता जनाउनु भएको हो। गृहमन्त्री सुदन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयासको गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ। सोमबार दिउँसो 1 बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएका गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री गुरुङले यही असोज 27 गते बिस्मटेकको बैठकमा सम्बोधन गर्नुहुनेछ। बैठकमा नेपाल, भारत, बंगलादेश, भूटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड सहित 7 वटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुने सन। नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकलाई विवेकशील, सृजनशील र राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधारको आवश्यकता रहेको बताउनु भएको छ। काठमाडौँमा महेन्द्र प्रकाश शिवाकोटीद्वारा लिखित देश विकासको प्रस्तावना र राजनीतिक चेतना पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो। नेपाली कम्युनिस्ट पार्टी नेकपाले बुढी गण्डकी नदी थुनिएर आएको बाढीले पुर्याएको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी प्रवक्ता प्रकाशवालाले सोमबार विज्ञप्ति जारी गर्दै बाढीमा बेपत्ता नागरिकहरूको तत्काल खोजी र उद्धार गर्न नेपाल सरकारसँग जोरदार माग गर्नुभएको छ। पार्टीले घटनामा घाइते भएकाहरूको स्वास्थ्य शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बाढी पीड़ित जनसमुदायको दुःख र पीड़ामा गहिरो ऐक्यबद्धता व्यक्त गरेको छ। जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतमा प्रस्तावित कल्याण राज शर्माले नेपाल चीन सीमा नाकाहरूलाई पूरा क्षमतामा सञ्चालन ल्याउने र दुई देशबीचको आर्थिक कूटनीतिलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। संसदीय समन्वय समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै प्रस्तावित राजदूत शर्माले व्यापार घाटा न्यूनीकरण, मेडिकल पर्यटनमा सहकार्य र चीनबाट थप लगानी भित्र्याउने विषयलाई मुख्य प्राथमिकतामा राख्नु भएको हो। नेकपा एमाले राष्ट्रिय कार्यकर्ता भेला आगामी मंगसिर 2 र 3 गते गर्ने भएको छ। सोमबार एमाले पार्टी कार्यालय च्यासलमा केन्द्र सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा संगठन विभाग प्रमुख भानुभक्त ढकालले कार्यकर्ता भेलाको मितिबारे जानकारी गराउनु भएको हो। यसअघि स्थायी कमिटी बैठकले कार्यकर्ता भेला मंगसिर पहिलो साता गर्ने निर्णय गरेको भए पनि मिति तय भएको थिएन। कार्यकर्ता भेला लगत्तै एमाले ओडा र पालिका अधिवेशन गर्ने जनाएको छ। नवलप्रासी पर्दाखार सुस्तापूर्वक काउसुती नगरपालिका अर्थकाली चोकमा अज्ञात वस्तु काट्ने क्रममा अचानक बड्किँदा 2 जना घाइते भएका छन्। सोमबार बिहान बद्यबिन्दु नगरपालिका 3 ब्रह्मस्थान बस्ने 49 वर्षीय 81 बोटेले काउसुती नगरपालिका 17 अमलटारी घाट स्थित नारेटी नदीको किनारमा अज्ञात वस्तु फेला पारेका थिए। बाहिरी भागमा डोरी जस्तो वस्तुले बेरिएको, भित्री भाग फलाम जस्तो देखिने तथा बेलनाकार रहेको उक्त वस्तुको लम्बाई करिब 2 फिट र गोलाई 14 इन्च रहेको जनाइएको छ। नेकपाका संयुक्तका नेता डाक्टर विजय पौडेलको निधन भएको छ। कृतिपुर अस्पतालका कार्यकारी निर्देशक डाक्टर किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइ पुर्याउँदै गर्दा निधन भएको हो। एमालेको राजनीतिमा लामो समय सक्रिय रहनुभएका पौडेल एमालेबाट माधव नेपालको समूह छुटेपछि एकीकृत समाजवादीमा आबद्ध रहनु भएको थियो। र भारत सरकारले राजधानी नयाँ दिल्लीमा रहेको प्रसिद्ध जन्तर मन्तर क्षेत्रलाई प्रदर्शन स्थलको सूचीबाट हटाएको छ। दिल्ली प्रहरीले सुरक्षा र सड़क व्यवस्थापनलाई कारण देखाउँदै जन्तर मन्तरमा कुनै पनि किसिमका आन्दोलन, धरना र सभा समारोह गर्न औपचारिक प्रतिबन्ध लगाएको हो। दिल्ली प्रहरी आयुक्तले निकाल्नु भएको नयाँ अध्यादेश आदेश अनुसार अब प्रदर्शनका लागि जन्तर मन्तरको साटो 3 नयाँ ठाउँ तोकिएको छ, जसमा रामलीला मैदान, बुरारी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदान रहेका छन्। कक्रोच जनता पार्टी लगायतका विभिन्न दल तथा नागरिक समाजले जन्तर मन्तरमा आयोजना गर्न खोजेको विरोध प्रदर्शनलाई रोक्न प्रहरीले व्यापक कडाई गरिरहेको छ। हवस्त, सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: समय सूचक का साथ
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी। संपर्क 0556 5563 98 5570 7061 र 98 5570 7053।
3: 24 घंटा इमरजेंसी सेवा, विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप, डायग्नोसिस, लैब र सब रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पांजलि हॉस्पिटल प्राली बाल रोड भरतपुर 10 चितवन। फोन 0556 4940 4950 580 र 98 5570 2640।
4: It's 10 o'clock. अहिले 10 बजेको छ।

Strādāji dispokšā. Sodies FM, Tirana Petroplo, 2 MHz.

0: Spokcio. Sode in Spokcio.
1: Sodis FM, 93.2 MHz.

0: आए भोलि घटा कथा जाने हो
1: अब को जान्छ चिट टाढा तल खाजाले नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो
0: है नकरा

हे राम राम राम राम कृष्ण पक्ष औसीको मध्य रातमा हात खुट्टामा फलामका साङ्लाले बाँधेर राखिए कि देवकीको गर्भबाट आठौं सन्तानको जन्म भयो। आकाश गर्ज्यो पानी पर्यो मुसलधारे पानीले यमुना नदी नै उर्लेर सारा तट नै जलमग्न भयो। ए बाबु हो त्यसपछि यो बालकलाई गोकुल पुर्याऊ भन्ने आकाशवाणी भयो। आकाशवाणी त भयो बाहिर निष्पट अँध्यारो छ मान्छे बगाउला झैँ झरी बर्सेको छ। त्यो भन्दा पनि ठुलो वासुदेवलाई साङ्लाले बाँधिएको छ। बिचरा वासुदेवलाई अब चिन्ता पर्यो। सुन्यौ कस्तो चिन्ता?

हे राम राम राम राम वासुदेवले आँखा भरि आँसु पारे म यस्तो स्थितिमा छु यो बालकलाई कसले गोकुल पुर्याइदेला तुरुन्तै अनौठो चमत्कार भयो हात खुट्टामा बाँधिएका सङ्ला खोलिए वासुदेवले कृष्णजीलाई समाति हिँड्न खोजे जेलका फलामे ढोका खुले अघिसम्म खडा द्वारे पाले निद्राले घुर्न थाले मुसलधारे झरी रोकियो वासुदेवले कृष्णलाई टोकरीमा राखेर जलमग्न यमुना पस्ता यमुना नै घटेर सानी भइन् सुन्यौ।

हे राम राम राम राम बहिनी देवकीको गर्भबाट जन्मिने आठौं सन्तान कंसको काल जन्मेका सातैवटा अब शिशुहरू मारेको कंसले अब आठौं सन्तान जन्मेको थाहा पाई बहिनी देवकीको अघि आयो नवजात शिशु हातमा लियो आठौं सन्तान त बालक जन्मनु पर्ने अचम्म बालिका कसरी भयो कंस अट्टहास हाँस्यो मेरो काल बनेर आए कि त भनी भुइँमा पछार्न खोज्दा के भयो भन्नुस्।

राम राम राम राम जब भुइँमा पछारे कि बालिका आकाश तर्फ गई बिजुली चम्क्यो अनौठो आकाशवाणी भयो एक अंश तलाई मार्ने बालक त गोकुलमा जन्मिसकेको छ तेरो अन्याय अत्याचार र घमण्डको अन्त्य आइसकेको छ हाँस कति हाँस सास अब पालो देवहरूकै हो सज्जन र न्यायीहरूकै हो नारायण।

हे राम राम राम राम अब यशोदाको कोखबाट जन्मेकी बालिकालाई वासुदेवले उसै गरी समातेर मथुरा फर्के अनि तिनलाई देवकीको काखमा ल्याएर राखिदिए। बालिका रुन थालिन्, द्वारपाले बिउजे, ढोके बिउजे, सारा सिपाही र भारदार बिउजे। कोही देवकीको सन्तान समात्न पुगे, कोही कंसलाई आठौं गर्भ जन्मेको खबर गर्न पुगे। कंस हुरी बतासे

0: आज विक्रम सम्बत 2083 साल असोज 27 गते मंगलबार आश्विन कृष्ण तृतीया 13 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: Good Life Digestive Biscuit.
3: स्थानीय र प्रदेशको चुनाव एकैपटक गर्ने गृह कार्य कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन पक्षधरकै वर्चस्व। बारम्बार विपद पदयात्रामा धक्का। चुनाव केन्द्रित रणनीतिमा एमाले ओलीकै कमाण्डमा सम्बन्ध सुधारको प्रयास र ऱ्याङ्किङमा फेरि खस्कियो त्रिभुवन विश्वविद्यालय लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छन् भने सबैभन्दा पहिले गोर्खा पत्र दैनिकमा छापिएको माटोको घरमा मौरी पालन शीर्षकको शुभ समाचार।
0: मोरङको केराबारी 5 सती सालेका 33 वर्षीय राजु राईले 2 वर्ष अघि माटोको घरमा स्थानीय जातका सेरेना मौरी पालन सुरु गर्दा गाउँघरका कसैले पत्याएका थिएनन्। घर वरिपरिको ढुङ्गा माटो मिलाएर आफैले 4-5 घर बनाई त्यही घरमा काठको ढुँडबाट रानो सारेर सेरेना जातको मौरी पालन शुरू गरेका राई यति बेला 27 घरमा मौरी पालन गरिरहनु भएको छ। सेरेनाले नस्ल सुधार गरिएको मेलिफेरा जातले भन्दा कम उत्पादन दिन्छ तर मूल्य राम्रो पाइन्छ। त्यसैले राजु यति बेला केराबारी गाउँपालिकाका 10 वटा वडामा एक घर माटोको एक घर मौरी पाल्ने अभियान चलाइरहनु भएको छ। उहाँले भन्नुभयो प्रत्येक घरमा मौरी पालन गरेपछि विषादीको प्रयोग हुन छोड्छ। विषादी छरेको ठाउँमा मौरी रमाउँदैन। एक घर एक मौरी पालनले आय आर्जनसँगै विषादी प्रयोग न्यूनीकरण हुने राजुको बुझाइ छ। गत वर्ष 5 घरबाट 30 किलो मह उत्पादन भयो। प्रति किलो 1600 घरबाटै बिक्री भयो।
4: भनिन्छ नि नानीदेखि लागेको बानी। मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गइयो, बचत पनि थरी थरी चिन्न लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: हेल्दी हो।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता, किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
3: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
3: हामीले राजा च्याउ त्यसै भनेको हो र।
5: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।

वॉशिंग मशीन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वॉशिंग मशीनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

0: पर्वमा सिजीका साना घर ऐसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। आज नेपालीहरूको महान चाड दशैंको तेस्रो दिन आज नवदुर्गा भवानीका नौवटा रूप मध्ये चन्द्र घण्टा भगवतीको पूजा गरिँदैछ। दशैंको पहिलो दिन घटस्थापना गरिसकै नवदुर्गाका नौवटा रूपको पूजा गर्ने धार्मिक परम्परा रहिआएको छ। देवीको मस्तकमा चन्द्राकार घण्ट सुशोभित भएका कारण उहाँलाई चन्द्र घण्टा भनिएको, उहाँलाई वीर रसको अपूर्व शक्ति समेत मानिएको छ। चन्द्र घण्टा देवीको रूपको पूजाले मानिसले राक्षसी तथा भूत अप्रेत शक्तिबाट उन्मुक्ति पाउँछ समेत भनिएको छ। तेस्रो शक्तिको पूजा आराधनाले शरीरमा तेजको सन्तुलन र सूर्यको तेजबाट समेत प्रज्ञावान हुने मानिन्छ। यस दिन पनि पूजापछि दूधबाट बनेको पदार्थ प्रसाद लगाउनले सम्पूर्ण दुःख नाश हुने भनिएको छ। नवरात्रमा पहिलो दिन शैलपूजी, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्द माता, छैठौं दिन कत्यायनी र सातौं दिन कालराती, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ।
3: स्थानीय र प्रदेशको चुनाव एकैपटक गर्ने गृह कार्य शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। संविधानत 2048 सालमा स्थानीय र प्रदेशको निर्वाचन गर्नु 2084 सालमा स्थानीय र प्रदेशको निर्वाचन गर्नुपर्छ। यी दुई तहका निर्वाचन एउटै मितिमा गर्न सकिने विकल्पबारे सरकार परामर्शमा छ। राज्यको खर्च घटाउने र निर्वाचन व्यवस्थापनलाई सहज बनाउने उद्देश्य सहित स्थानीय तह र प्रदेश सभाको निर्वाचन एकैपटक गर्ने सरकारी गृह कार्य अघि बढेको छ। यस सम्बन्धमा निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल समेत अघि बढाएको छ। तर आवश्यक कानूनी व्यवस्था र जनप्रतिनिधिको कार्यकाल मिलाउने विषय टुङ्गिएको छैन। राजनीतिक दलहरू पनि एकैपटक चुनाव गराउने विकल्पका निम्ति तयार भइसकेका छैनन्। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमा रहेको बताउँछन्। 22 असोज 2083 राजस्वसँग उनले दुवै तहको चुनाव एकैसाथ हुन्छ भनेर भन्न नसकिने बताएका थिए। संवैधानिक संरचना र कानूनी प्रावधान अनुरूप नै निर्वाचन हुने हो, त्यसमा हाम्रो आवश्यकताको पनि कुरा छ, उनले भनेका थिए। त्यसैले अहिले नै चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैन। सरकारले मिति घोषणा गरे अनुसार नै हामीले काम गर्ने हो। निर्वाचन आयोगका पूर्व कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी दुवै तहको निर्वाचन एकैपटक गर्दा राज्यको 4 अर्ब रूपियाँ भन्दा बढी खर्च बचत हुन सक्ने बताउँछन्।
2: कांग्रेस पदाधिकारीमा विशेष महाधिवेशन पक्षीय धर्कै वर्चस्व शीर्षकमा खबर छ। नेपाली कांग्रेसको 15 महाधिवेशनबाट पदाधिकारीमा विशेष महाधिवेशन पक्षीय धर्कै वर्चस्व देखिएको छ। महाधिवेशन अन्तर्गत उपसभापति र महामन्त्रीको निर्वाचन परिणामसँगै गगन कुमार थापा नेतृत्वको कांग्रेसमा विशेष महाधिवेशनबाट जिम्मेवारी पाएका अधिकांश नेताहरूले नियमित महाधिवेशनबाट पनि नेतृत्वमा निरन्तरता पाएका छन्। उपसभापतिमा चन्द्र भण्डारी, मधु आचार्य, विनोद कुमार चौधरी तथा महामन्त्रीमा निर्वाचित प्रदीप पौडेल, उदय शमशेर राणा र ढिला रौलाको जितले पार्टीको विशेष महाधिवेशनबाट शुरू भएको नेतृत्व परिवर्तनको प्रक्रिया नियमित महाधिवेशनबाट अनुमोदन भएको सन्देश दिएको छ। यसअघि सभापतिमा गगन थापा मतदानबाट निर्वाचित हुँदा वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा र महिला उपसभापतिमा पुष्पा भूषाल निर्विरोध निर्वाचित भएकी थिइन्। उपसभापतिको दुई खुला पदमा भण्डारी र आचार्य तथा एक समावेशी पदमा चौधरी निर्वाचित भएका थिए। महामन्त्रीको दुई खुला पदमा पौडेल र राणा तथा एक महिला पदमा संग्रौला निर्वाचित भएकी छन्। अन्तिम मतपरिणाम अनुसार उपसभापतिमा निर्वाचित भण्डारीले 3,735, आचार्यले 2,342 र चौधरीले 1,745 मत प्राप्त गरेका छन्।
3: बारम्बार विपद, पदयात्रामा धक्का शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। पर्यटन क्षेत्रमा सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई मुख्य सिजन मानिन्छ। पर्यटन व्यवसायीका अनुसार मौसम सफा हुने, धेरै गर्मी वा धेरै जाडो नहुने भएकाले पदयात्रा, हिमाल आरोहण र घुमघामका लागि यो समय सबैभन्दा उत्तम पनि मानिएको हो। यही समयमा साहसिक पदयात्रा क्षेत्रमा पर्यटकको चहल पहल बढी नै हुने गरेको थियो। तर यसपटक हिमाली भेगमा पर्यटकीय क्षेत्रमा पाहुना खचाखच हुने अवस्था सिर्जना हुनै पाएन। एकाद रूटमा पाहुनाको आउजाउ बाक्लो देखिए पनि चल्तीका धेरै रूट यति बेला सुनसान जस्तै बनेका छन्। पदयात्रामा जाने पाहुनाका लागि यसपटक प्राकृतिक विपद बाधक बन्यो। पर्यटकीय सिजन शुरू हुनै लागेको मात्र के थियो, रसुवा भोटेको सी बाढीले विनाशलीला देखायो। उक्त बाढीपछि नेपाल आउने तयारीमा रहेका विपक्षी विदेशी पाहुनाले धमाधम भ्रमण रद्द गरे। त्यही बाढीमा परेका सयौं पर्यटक अहिलेसम्म सम्पर्क विहीन छन्। विपदको मार त्यतिमा मात्र सीमित रहेन, त्यसपछि निम्तिएका विपदका घटनाले चल्तीका पर्यटकीय क्षेत्रमा आउजाउ नै अवरुद्ध बनायो। कतै हिमपात त कतै बाढी पहिरो तथा कटानका कारण पर्यटकीय क्षेत्र नै स्थलमार्गबाट सम्पर्क विच्छेद बन्यो।
2: संसदको तेस्रो दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकै कमाण्डमा आगामी स्थानीय तहको निर्वाचनमा सामेल हुने योजना सहित गृह कार्यमा जुटेको छ। 2082 फागुन 21 को प्रतिनिधि सभा निर्वाचनमा तेस्रो दलमा खुम्चिएर धक्का खाएको एमाले विगतका आन्तरिक विवाद र कमजोरीलाई सच्याउँदै स्थानीय निर्वाचन मार्फत पुनरागमन गर्ने योजना बनाएको नेताहरूले बताएका छन्। नेतृत्व पुनर्गठन प्रयास अस्वीकार भएपछि फागुनमा जनताले अस्वीकार गरेकै नेतृत्व अध्यक्ष केपी शर्मा ओलीलाई अघि सारेर एमाले स्थानीय निर्वाचनमा होमिने भएको हो। 2079 को स्थानीय तह निर्वाचनमा नेकपा एमाले 753 मध्ये 207 पारिकाको प्रमुख जितेको थियो। एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्य दशैं तिहार जस्ता ठूला चाडपर्व लगत्तै एमाले आफ्ना गतिविधि तीव्र पार्दै जनता माझ पुग्ने बताउँछन्।
3: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पहिलो पटक पूर्व प्रधान न्यायाधीशको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ। सम्पत्ति शुद्धिकरणको कसुरमा पूर्वपक्ष थुनामा रहेका विवादित व्यवसायी दीपक भट्टको मुद्दा मिलाउन सक्रिय भएको सूचनापछि सरकारको निशानामा रहेका पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनी निकट व्यक्तिहरूको सम्पत्ति खोजीमा विभाग आक्रामक रूपमा लागेको छ। जबरासँग निकट देखिएका इनम सापकोटालाई पक्राउ गरी राष्ट्र ब्याङ्क कसुरमा थुनामा राख्न अदालतबाट म्याद लिए पनि उनी विरूद्ध सम्पत्ति शुद्धिकरणमा अनुसन्धान अघि बढाइएको छ। सापकोटालाई पक्राउ गर्नु अघि विभागले असोज 21 गते जबरा सहित चारजनाको घरमा एकैपटक छापा मारेको थियो। ती मध्येका एक हुन् नवीन राज बस्नेत। बस्नेतलाई डिभिजन वन कार्यालय काठमाडौँको अनुरोधमा सीआईभीले शुक्रबार पक्राउ गरेको थियो। वन कसुरमा पक्राउ, सम्पत्ति शुद्धिकरणमा छानबिन शीर्षकमा नागरिक दैनिकमा यो खबर छापिएको हो।
2: देशकै सबैभन्दा पुरानो इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयको शैक्षिक स्तर केही वर्ष यता निरन्तर खस्कदै गएको छ। टाइम्स हायर एजुकेशन ओल्ड युनिभर्सिटी ऱ्याङ्किङको पछिल्लो प्रतिवेदन अनुसार त्रिभु इतिहासकै कमजोर स्थानमा पुगेको छ। विश्वका विश्वविद्यालय मध्ये 1801 2000 समूहमा सीमित भएको छ। त्रिभुको ओह्रालो यात्रा पछिल्ला केही वर्षमा क्रमशः खस्कदै गएको छ। सन् 2019 पहिलोपटक टीएचईको विश्व ऱ्याङ्किङमा प्रवेश गर्दा त्रिभु 800 1000 समूहमा परेको थियो। सन् 2020 1000 पुगे पनि 2021 र त्यसपछि 2022 पुनः 801 1000 समूहमा फर्केको थियो। 2023 यही समूहमा रहेको त्रिभु 2024 भने 1200-1500 झर्यो। त्यसपछि 2025 1501 पुग्यो र 2026 पनि त्यही समूहमा रह्यो। 30 सेप्टेम्बर 2026 प्रकाशित पछिल्लो 2027 ऱ्याङ्किङमा त्रिभुको वरियता झनै खस्केर 1801-2000 समूहमा पुगेको छ। विश्वविद्यालयका रजिस्ट्रार डाक्टर रविन्द्र शिवाकोटीले यसअघि 1000 वा सोभन्दा राम्रो 600-800 हाराहारीमा स्थानमा रहेको त्रिभुको चिकित्सा शास्त्र अध्ययन संस्थान इन्जिनियरिङ विज्ञान तथा प्रविधि लगायतका फ्याकल्टी तथा इन्स्टिच्युट को ऱ्याङ्किङ हाल 1000 हारारीमा रहेको बताएका छन्। टाइम्स हायर एजुकेशनको मूल्याङ्कनमा 1500 भन्दा माथि समग्र विश्वविद्यालय पुगेको छ। ऱ्याङ्किङमा आएको यो गिरावटलाई सुधार गर्नका लागि हालैका दिनहरूमा विभिन्न प्रयासहरू थालिएको समेत बताइएको छ।
3: प्रलयका 1.5 महिना पुनर्निर्माण अझै अलमल शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। मुलुकमा शाह वंशीय शासन अघि नै तिब्बत चीन जोड्ने रणनीतिक बाटो थियो नुवाकोटको बेत्रावती. इतिहासकारहरू नुवाकोट रसुवा लिच्छवी कालदेखि नै नुन ल्याउने मुख्य मार्ग भएको बताउँछन्. तर यही ऐतिहासिक र रणनीतिक मार्ग भोटेकोसीको बाढीले ध्वस्त बनायो. भदौ दशको भोटेकोसी जल प्रलयले रसुवा नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति मात्र गरेन, ती क्षेत्रको समग्र मानव सभ्यता नै संकटमा पार्यो. अर्थात् उत्तरी छिमेकी चीनसँगको सम्पर्क सम्पूर्ण रूपमा टुट्यो. भारत र चीन जोड्ने यो मार्ग अन्तर्गत रसुवागढीदेखि चितवनसम्म भोटेकोसी बाढीले प्रभाव पार्यो. तर विपदको डेढ महिनाभन्दा बढी समय बितिसक्दा पनि राज्यले पुनर्निर्माण र पुनर्स्थापनाको स्पष्ट खाका ल्याउन सकेको छैन. खोज तथा उद्धारको चरण सकिए पनि प्रभावित क्षेत्रमा बाटोघाटो पुल र संचार सम्पर्क पूर्ण रूपमा विच्छेद हुँदा स्थानीय ट्विन ड्रोन र हेलिकप्टरको भर पर्न बाध्य छन्.